0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
5: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
8: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 4 गते सोमबार, जुलाई 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको सप्तमी तिथि। देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम, कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा, 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै।
1: सभापति थापासँग वार्ताका लागि देउबा पक्षको 5 बुँदे प्रस्ताव अभौतनिक। सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव, राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव।
0: बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान प्रभावकारी।
1: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, युआनाको तटमा डुंगा दुर्घटना, अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
0: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई, साबिक विजेता अर्जेन्टिना 1-0 पराजित, सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट। एनपीएल पोखराको टोली प्रशिक्षकमा श्रीलंका मेन्डिस नियुक्त।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्न लागेको र वितरणका लागि मन्त्रालयले गरेको तयारीको प्रसंग।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डीएपी मल आज नेपाल ल्याइ पुर्याउने भएको छ। ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यस मलमध्ये 1250 मेट्रिक टन मल यही साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै नेपाल ल्याउने प्रक्रियामा रहेको मन्त्रालयले जानकारी गराएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रिने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सीआईएनसँग बताउनुभयो। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।
0: प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 17 संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन्। सांसदहरू परशुराम तामाङ, गणेश बहादुर विश्वकर्मा, प्रमिला कुमारी गक्षदार, गणेश पराजुली, नरेन्द्र कुमार केरूङ, सुमनिमा उदास, सुशील खटका, अनुष्का श्रेष्ठ, प्रकाश चन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राख्नु भएको हो। त्यसै गरी सांसदहरू भूमिका लिम्बु सुब्बा, कुलभक्त साक्य, ऐन बहादुर महर, गणेश कार्की, गुरू प्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधनको लागि प्रस्ताव दर्ता गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका भन्ने शब्दहरूको सत्तामा पुस्तौंदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान सिप तथा अभ्यास जस्ता प्रस्तावनामै राख्नुपर्ने उल्लेख गर्नुभएको छ। रासोपा सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदाय ले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवन र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भन्ने लेख्ने प्रस्ताव गर्नुभएको हो भने राष्ट्रपाकी अर्का सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भनेर प्रस्तावनामा लेख्नुपर्ने भन्नुभएको छ। नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले अभौतिक भन्ने शब्दको सट्टा मौलिक भनेर लेख्नुपर्ने प्रस्ताव गर्नुभएको छ। विधेयक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफल भइरहेको छ। यही विधेयकको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको आयोजनामा विशेष छलफल आज

0: हुँदैछ। छलफलमा संसदीय समितिका सभापति, सांसद र सरोकारवाला निकायको सहभागिता हुन लागेको छ। यसैबीच प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनैतिक दलका 18 सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली 2083 नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधि मैत्री बनाउन डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो करेन्सीको नियमन, संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ़दो प्रयोगलाई नियमन गर्न धेरैजसो सांसदहरूले नयाँ व्यवस्थाहरू प्रस्ताव गरेका छन्।
1: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बासकोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतसँग गृहमन्त्रीलाई भेट गर्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभएको छ। गृहमन्त्रीसँग यादव र राजपूतले भेट्न चाहेको विषय बारेमा बोल्दै सभापति बासकोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह समेत गर्नुभएको हो। सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बासकोटाले यस्तो आग्रह गर्नुभएको थियो। विगतदेखि नै हिंसा पीड़ित रहेको भन्दै आवाज उठाइरहेकी कुमारी आमाका नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धरना दिनुभएको थियो। तर उहाँहरू दुवैजनालाई महिलालाई प्रहरीले लछार पछार गरेर हटाएको थियो। सभापति बासकोटाले भन्नुभयो नागरिक सम्बन्धी विषय उपसाकोट पहिरोबाट विस्थापितको समस्या बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेष गरी नागरिकले आफ्ना समस्या मन्त्री समक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। बैठकमा सभापति बासकोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, उचित खानपान र शोषणको अवस्थामा सुधार गर्न सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विज्ञायकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विज्ञायकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौ त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: विशेष गरी रूपन्देही लगायत क्षमता भन्दा बढ़ी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको छ। बैठकमा सभापति बासकोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरोकारका विषयमा समेत समितिको ध्यानाकर्षण गराउनु भएको थियो। संसदीय समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम देखिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको ट्विन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ भने पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी साधन सञ्चालन गर्ने गरिएको सड़क विभागले जानकारी गराएको छ। यो खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमनमा रोक्ने गरेको छ। राति र आइतबार पनि पर्ने मौसम पूर्वानुमान महाशाखाको त्यो पूर्वानुमान रहेको थियो। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, कोशी कर्णाली कालीगण्डकी करिडोर, साँफे मार्तडी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छी त्रिशुली स्याप्रुवेशी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पनि पहिरोको जोखिम रहेको विभागले जानकारी गराएको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर चार किलो रातमाटे शीतल बजार नजिक विशाल बजार नजिक ज्यामिरे घाट ज्वाङ खोला मौवा खोला र घोप्टेबीर रहेका छन्। नागढुङ्गा नौबिसे सड़क अन्तर्गत झ्याप्ले खोलामा असोज 2081मा रोकिराखेका माइक्रोबस र यात्रु बस पहिरोले पुर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र 55 उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले जानकारी गराउनु भएको छ। पछिल्लो 3 घण्टाको मौसमी अवस्थालाई विश्लेषण गर्दा कर्णाली प्रदेशका 1-2 स्थानमा मात्रै पानी परिरहेको छ भने अरू प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको छ र बितेको 3 घण्टामा सबैभन्दा धेरै पानी बर्दियाको ताराताल क्षेत्रमा परेको छ जहाँ 35.8 मिलिमिटर पानी परेको छ भने त्यसै गरी बैदौली क्षेत्रमा पनि 27.4 मिलिमिटर पानी परेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरूवा रोपेपछि किसानलाई नगद प्रोत्साहन,
3: त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गरे भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
0: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, सभापति थापासँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएन, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एण्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एण्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
5: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
5: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
4: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
4: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
4: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका 5 बुधे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा जानकारी गराउँदै नेता मिङ विश्वकर्माले भन्नुभयो,
6: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: यसैबीच नेता विश्वकर्माले तत्काल सहमतिका लागि अघि बढे पनि नेतृत्वले त्यसलाई व्यवस्था गरेको बताउनु भएको छ। उहाँले पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधारले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेको समेत बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन दिशाविहीन नीतिविहीन र थितिविहीन राजनीति चलिरहेको बताउनु भएको छ। हिजो सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भमै मान्छे मार्ने मराउने षड्यन्त्र गराउनेबाट शुरू भएको समेत उहाँले आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको समेत बताउनु भएको छ। दिशाविहीन राजनीति नीतिविहीन राजनीति थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेकाले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू रहेको समेत उहाँले बताउनुभयो।
0: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 प्रकाशन गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थिति जन्ने विवरण समावेश गरिएको छ। विवरण अनुसार हाल नेपालमा 33,55,808 जना ज्येष्ठ नागरिक छन्। ती मध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा कामदारका रूपमा छन्। 13.4% ज्येष्ठ नागरिक रोजगार छन् भने 0.8% रोजगारदाताको रूपमा छन्। 17% ज्येष्ठ नागरिक परिवारको सहयोगीको रूपमा छन् भने स्वव्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रूपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक रहेको छ। विवरण अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा छन्। 27% ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन्। गत आर्थिक वर्ष 2082-83 धनुषाबाट सबभन्दा बढ़ी वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको छ। 77 जिल्ला मध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट वैदेशिक रोजगारीमा गएको पाइएको छ।
1: सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 2084-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो। अध्यावधिक कार्य योजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्य जिम्मेवारी र समय सारिणी उल्लेख गरिएको छ। कार्य योजना बमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी भित्रका कार्य तोकिएको समय सीमा भित्रै सम्पन्न गर्ने भनेर समयमा नै तोकिने भएको हो। विभिन्न निकायले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका न्यायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
0: उच्च अदालतमा 2 वर्ष नागेका मुद्दा शून्यमा झरेको पाइएको छ। यो हेटौडा उच्च अदालतको प्रसंग हो। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्स्यौट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा महातत्का इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको 55.033% मुद्दा फर्स्यौट गरेका हुन्। सर्वोच्चले कुल लगतको 29.46% मुद्दा फर्स्यौट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका समेत 3,57,023 स्थान मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 थान मुद्दा फर्स्यौट भएका छन्। फर्स्यौट दर कुल लगतको 55.33% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्स्यौट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको, 42,614 थान मुद्दा फर्स्यौट भएको पनि विवरणमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ी र पहिरोबाट म्यानमारको छिमेकी उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मू कश्मीरमा 11 जनाको मृत्यु भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मू क्षेत्रको रजौरीमा भएको ठूलो आकस्मिक बाढ़ीप्रति गम्भीर दुःख व्यक्त समेत गर्नुभएको छ। सेनाका जवान र राज्यका आपतकालीन टोलीले जम्मूको रजौरी जिल्लाबाट 5 बालबालिका सहित 11 जनाको उद्धार गरेका छन्। उता गुयानाको तटमा शनिबार राति 116 जना यात्रु बोकेको डुंगा दुर्घटना भएको छ। 8 जनाको जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र पश्चिम एसियामा युद्ध पुनः शुरू भएको छ। पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण शुरू गरेको हो। इरानले पनि अमेरिकी आक्रमणको तत्कालीन प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरी आक्रमण गरेको छ। यो आक्रमण एक सातादेखि बढ़दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलमाथि निशाना बनाएको आरोप समेत लगाएको छ।
0: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 को उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको आज बिहानको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनुभयो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसके खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राखेको थियो। स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको उपाधि पछिल्लो पटक जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो। फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा पनि हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट टीममा रहेको थियो। यसैबीच सर्वाधिक गोल गरेका फ्रान्सका खेलाड़ी 27 वर्षीय किलियन एम्बापेले यस वर्षको गोल्डेन बुट जित्न सफल हुनुभएको छ। उहाँले विश्वकपको यात्रामा सर्वाधिक 22 गोल गर्न सफल हुनुभयो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दावेदारका रूपमा पनि चर्चा गरिएको थियो। उहाँको नाममा 21 गोल रहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको पोखरा एभेन्जर्सले सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल मार्फत श्रीलंका स्पिनर मेन्डिसले 3 फर्म्याटमा देशको प्रतिनिधित्व गर्नुभएको छ। उहाँले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिनुभएको छ।
1: पाल्पाको एक गाउँपालिकामा एक बोट सयको नोट अभियान, रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घमने शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब एक बोट सयको नोट अभियानको कुरा पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवाको रोपण गरेका छन्
9: पाल्पाको रिब्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ
10: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनको लागि अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमले फलफुलमा बन्न पर्छ
9: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल
3: एक बोट सयको नोट भन्ने कार्यक्रम ल्याएको छ अति राम्रो ल्याएको छ कमसे कम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ
9: रिब्दीकोट गाउँपालिकाले 8 वटै वडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40 लाख रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ
11: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अझ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने
9: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्धिकोटका किसान छन् खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ
12: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष अर्को वर्ष 75 पाउने अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने
9: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाई छ भुवन राय माझी CIM रेडियो मुक्तिनाथ
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIM-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
13: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
1: सभापति थापा पक्षसँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव राष्ट्र बैंक
0: विधेयकमा 77 संशोधनको सुझाव।
1: बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय। पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान।
0: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु। गुयानाको तटमा डुंगा दुर्घटना। अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
1: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित। सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसदहरूले अब राख्ने स्वकीय, सरकारले नै स्वकीय राख्नको लागि अनुमति दिएको छ, त्यसबारेमा निर्णय पनि भइसकेको छ। तर विगतका वर्षहरूमा सांसदहरूले स्वकीयका नाममा आफन्त र अरू व्यक्तिहरूलाई त्यहाँ राखेको र त्यो उपलब्धिमूलक नभएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भएका थिए। यहाँ सांसद निवास लेखिएको छ बाहिरपट्टि गेटको नजिकै, र त्यो गेट खोल्न खोजिराखेका छन् एकजना युवा जस्ता देखिने व्यक्ति, र भित्रपट्टि ढोका खोलिसकेपछि कोही व्यक्तिसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अंकल म हजुरको जेठानको ससुराको भान्जाको शालीको मामाको नाती, स्वकीय सचिवको जागिर पाइएला कि भनिया।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सामुदायिक रेडियो टीकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू। पहिलो दिन कृषि वन र विपद क्षेत्रबारे छलफल। वर्षात लागेसँगै विद्यालयमा फलफूलका बिरूवा रोपिँदै विद्यालयको वातावरण हरियाली बनाइँदै टीकापुरमा स्थानीय बाल अधिकार समिति र सरकारवालाहरूका लागि बाल संरक्षण घटना व्यवस्थापन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम। धनगढ़ीमा सफ्टवेयर मार्फत अवैध र मुद्रा कारोबार गरेको आरोपमा 9 जना पक्राउ। अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि। खोज खबर अब विस्तारमा। सामुदायिक रेडियो टीकापुर एफएमले चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू गरेको छ। योजना निर्माणको कार्यशालाको पहिलो दिन कृषि वन विपद क्षेत्रका सरकारवालाहरूले योजना निर्माणमा राय सुझाव दिएका छन्। कार्यशालामा सामुदायिक रेडियो टीकापुर एफएमलाई आगामी दिनमा अगाडि बढ़ाउनका लागि सञ्चालन गर्नुपर्ने कार्यक्रम, सञ्चालनमा रहेका कार्यक्रमलाई प्रभावकारी बनाउने तरिका, थप कार्यक्रमहरू उत्पादन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ। छलफल कृषि विपद वन वातावरण गरी 3 समूहमा विभाजन गरिएको हो। टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोती सिंह विकले सिजन अनुसारको खेती, बालीमा लाग्ने विभिन्न रोग, जात र प्रविधि सम्बन्धी कृषि प्राविधिक र विज्ञसँग छलफल कार्यक्रम चलाउनुपर्ने, कृषि शाखा मार्फत गरेका कामबारे जानकारी, कृषकका सफलताका कथाहरू समाचारमा ल्याउनुपर्ने योजना बनाउन सुझाव दिनुभयो।
1: सिजन अनुसारको प्रविधिहरू त्यसले पनि एक किसिमको फाइदा हुन्छ भने र त्यसै गरी अरू नयाँ नवीनतम प्रविधिहरू दिनानुदिन कृषि क्षेत्रमा आइरहेका छन्। त्यसै गरी विभिन्न जातहरू आइरहेका छन्, विभिन्न रोग सहने जातहरू, पढेरी सहन सक्ने जातहरू, होइन त्यसै गरी दुवान सहन सक्ने जातहरू, यस्ता जातहरू प्रविधिहरूको बारेमा पनि चलान जानकारी गर्न सक्यो भने यसले अझ किसानलाई चाहिँ राम्रो फाइदा पुर्याउन सकिन्छ भन्ने लाग्छ। भने जति पनि हामी यो रेडियोको कभरेज एरिया छ, त्यो क्षेत्रका विभिन्न अहिले विकास शाखाहरू छन्, किसानमा सम्बन्धित अनुदान प्रदान हुने सरकारी निकाय छन्, उहाँहरूले गरेका गतिविधिहरूको वार्षिक भिडियो डकुमेन्ट्री बनाएर त्यो अन्तर्गतका किसानहरूका सफलताका कथाहरू देखाएर त्यसले गर्दा आगामी अन्य किसानहरूलाई पनि प्रेरणाका स्रोतहरू बन्ने किसिमका चाहिँ यो चाहिँ हाम्रो कृषि शाखा हो, नगरपालिका हो, उहाँहरूको समन्वयमा चाहिँ गर्यो भने यसले पनि एक किसिमको चाहिँ राम्रो सन्देश दिन सक्छ भन्ने लाग्छ। भने
0: शिवशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले आगामी दिनमा सामुदायिक रेडियोले सामुदायिक वनका आगामी दिनका योजना सम्बन्धी जानकारी, समन्वय अभाव रहेकाले स्थानीय सरकार सामुदायिक वन र वन डिभिजनलाई सँगै राखेर छलफल चलाउनुपर्ने, सामुदायिक वनमा प्रवेश गर्दा लाग्ने शुल्क सम्बन्धी जानकारी दिने जस्ता विषय कार्यक्रममा समेट्न सुझाव दिनुभयो।
2: सामुदायिक वन र सब डिभिजन कार्यालय छ, यिनको तिनटै हो सहकार्य भएको छ। स्थानीय सरकारलाई सामुदायिक वनले घेरेको छ, स्थानीय सरकारले कहिले सामुदायिक वन सहकारी गरेको, यो मिलाउने काम पनि एउटा रेडियो सामुदायिक रेडियो टिकापुर मलाई लाग्छ सकेसम्म तिनटै संस्थाका प्रतिनिधि एकै दिन बोलाएर यहाँ अन्तर्वार्ता लिने माहौल बनाइदियो भने स्थानीय सरकारको पहल के हुन्छ, सामुदायिक वनको के हुन्छ, सब डिभिजन कार्यालय के हो, सब डिभिजन वन कार्यालय र हामीलाई केही पनि गर्न पाउँछ। स्थानीय सरकारले त्यहाँको तपाईँ भन्नै पर्छ भने गिट्टी ढुङ्गा पालोमा त्यहाँनिर उठेको छ, त्यसको समय सीमा छ, त्यो कसले भन्दैन, हामीले भनेर हामीले बिताएन, तर हामी सामुदायिक अहिलेसम्म जबसम्म स्थानीय सरकारको आधारमा थिएन त्यो हामीले सम्हालेका थियौँ, त्यहाँबाट एक ढुङ्गा पनि गएको छ। जब स्थानीय सरकारको आधारमा त्यो कर्णाली भयो त्यहाँबाट कुनै 365 दिनमा मेरो लाग्छ एक दिन पनि पालोमा त्यहाँ कहिले पनि संरक्षण भएको छ, यो कसले हेर्ने।
0: सामुदायिक रेडियो टीकापुर एफएमका निवर्तमान अध्यक्ष रंग अधिकारीले आगामी दिनमा बिजुली, इन्टरनेटका पुराना र अव्यवस्थित आदेश, समस्या तथा जोखिम निम्त्याएकाले यस सम्बन्धी सचेत तथा सुधारका लागि रेडियोले प्रसारण गर्नुपर्ने र छलफल चलाउनुपर्ने बताउनुभयो।
3: जस्तो विपदलाई अहिले हाम्रो स्थानीय स्तरमा बजार क्षेत्रभित्र अथवा ग्रामीण क्षेत्रमा ठूलो समस्या पार्ने भनेको देखिएको सरस्वती धेरै घटनाहरू के कारणले भइरहेछन्, विद्युतको ठिक ठाउँमा पोल नआजेका कारणले विद्युतको पोलमा ठोकिएर धेरै दुर्घटनाहरू हुने, विद्युतको तार सही ढङ्गले नआजेका कारणले त्यसको जोखिमबाट मान्छेहरूले ज्यान गुमाउनु पर्ने, टेलिफोनको त्यस्तै अवस्था छ। अहिले हुँदा यो हाम्रो चाहिँ फाइबर केबल बाँध्ने नेट बाँध्ने साथीभाइहरूको यिनीहरूको कस्तो छ भने एकपटक तार हाल्छ त्यो तार बिग्रियो भने त्यो निकाल्दैन अर्को तार हाल्छ त्यो थप्ने काम मात्रै चाहिँ निकाल्ने काम नै छैन जसका कारणले के छ भने आग लाग्यो भने पोल विद्युतको पोलहरूमा पटक पटक अनि तार तल लटेर धेरै मान्छेहरू त्यसमा चाहिँ ठोकिएर झुन्डिएर अथवा अल्झिएर मर्न पर्ने यस्तो स्थिति छ यसका यसलाई न्यूनीकरण गर्नका निम्ति यस्तै सर्भिस गर्ने कम्पनीहरू नेपाल टेलिकम जो चाहिँ विद्युत प्राधिकरण सहित बसेर कम्तीमा वर्षमा दुईपटक अन्तर्क्रिया यो वर्ष के काम भयो अब कसरी हुँदैछ अथवा भए गरेका देखिएका फुटेजहरूको आधारमा यो किन भएन भन्ने सन्दर्भमा हामीले अन्तर्क्रिया टाइपका कार्यक्रमहरू गर्यौँ भने पनि यो न्यूनीकरण हुन्छ जस्तो लाग्छ।
0: संचारकर्मी समूह टिकापुरका अध्यक्ष दीपक थापाले कार्यशालाको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। कार्यक्रम सञ्चालन सामुदायिक रेडियो टिकापुर एफएमका स्टेशन म्यानेजर एकिन्द्र तिमिल सेनाले गर्नुभएको थियो। अरू क्षेत्रको विषयगत छलफल नियमित हुनेछ। कार्यशालामा सहभागीलाई धन्यवाद दिँदै सामुदायिक रेडियो टिकापुर एफएमका अध्यक्ष योगेन्द्र प्रसाद बजगाईले सामुदायिक रेडियोलाई स्थानीय सरकार सामुदायिक वन तथा संघ संस्था सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ।
4: हामी सामुदायिक रेडियो भने पनि सरकारी हौ जस्तो देखिन्छ के शब्दका हिसाब तर सरकारबाट पनि हामी उपेक्षित छौं र स्वतन्त्र ढंगले हामी हाम्रा संचारकर्मी साथीहरू एकतर्फी रूपले आफ्नो विवेकले वा आफ्ना लागि मात्रै केही गर्न सक्दैन उनीहरूले कम्युनिटीको हितलाई ध्यान राख्नु त्यसैले खास गरेर स्थानीय सरकारले सबैभन्दा बढी प्रोटेक्सन गर्नुपर्ने हो सामुदायिक हरेक कुरा उसले आफै सबैभन्दा बढी जागृत गर्नुपर्ने ल है तपाईँहरूले यी कार्यक्रमहरू गर्नुपर्छ भनेर स्थानीय सरकारले नै बढी चाहिँ जिम्मेवारी दिनुपर्ने हो।
0: जिल्ला प्राधिकारले कैलालीले धनगढ़ी उपमहानगरपालिका 4-1 फ्ल्याटबाट सफ्टवेयर मार्फत अवैध मुद्रा कारोबार गरिरहेको आरोपमा 9 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धनगढ़ी 4 केही व्यक्तिहरूले फ्ल्याट भाड़ामा लिएर युवा युवतीलाई राखी संगठित रूपमा सफ्टवेयर मार्फत अवैध मुद्रा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा अवैध मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा 9 जनालाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका 1 34 वर्षीय प्रेमबहादुर साउँ, उदयपुरको त्रियुगा नगरपालिका 12 34 वर्षीय विपिन मगर, भारतको नयाँ दिल्लीका 26 वर्षीय रवि कुमार सूर्यवंशी, भारतको हरियाणा राज्य सोनीपतका 27 वर्षीय दीपक कुमार जाट, चितवनको भरतपुर महानगरपालिका 2 रामनगरका 27 वर्षीय जितेन्द्र कडेल, ललितपुरको महालक्ष्मी नगरपालिका 8 43 वर्षीय राजकुमार गौतम, काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका 9 25 वर्षीय रंजन चुडाल, झापाको दमक नगरपालिका 9 26 वर्षीय हरिप्रसाद चापागाई, धनगढ़ी महानगरपालिका 3 31 वर्षीय ज्ञानेन्द्र ढकाल रहेका छन्। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
8: होइन चाइनिजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
7: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
8: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, वर्षात लागेसँगै अधिकांश विद्यालयमा विद्यालयको वातावरण हरियाली देखिन थालेको छ। विद्यालयमा यति बेला विभिन्न प्रकारका फलफूलका बिरूवा रोपेर विद्यालयको वातावरण हरियालीमय बनाउन थालिएको छ। थप खबर पूर्ण विकबाट।
11: विद्यालयलाई हरियाली बनाउन विद्यालय परिसरमा विभिन्न प्रकारका फलफूलका बिरूवाहरू रोपिँदैछन्। कालिका आधारभूत विद्यालय राजीपुरले विद्यालयको परिसरमा विभिन्न रंगीन फलफूलका साथै केही बहुवर्षीय बिरूवा पनि रोपेको बताउनुहुन्छ विद्यालयका प्रधानाध्यापक जोगी रावल।
12: हामीले हाम्रो विद्यालयलाई हरियाली पूर्ण ढंगले अगाडि बढ़ाउनु पर्छ भन्ने उद्देश्यका साथ हामीले गत वर्षमा रोपेका थियौं केही बिरूवाहरू। हामीले बाँकी रहेको ठाउँमा असार 26 गते शुक्रबारमा पनि हामीले केही बिरूवाहरू विभिन्न हजारी मखमली लगायतका बिरूवाहरू फूल फुल्ने फूलहरू रोपेका थियौं र बाँकी हामीले सम्पूर्ण स्टाफहरूले र विद्यार्थी भाइहरूलाई सल्लाह गरेर सरौँ 1 गते शुक्रबारको दिन पनि हामीले विभिन्न अशोकका बिरूवाहरू भयो, काप्रो भयो, यस्तो हरियालीको लागि विद्यालयलाई शीतलता प्रदान गर्ने र हरियाली पनि हुने ढंगले यसरी हामीले चाहिँ बिरूवा रोपेका छौं र बाँकी रहेको ठाउँमा पनि फेरि हामी हेरेर अर्को शुक्रबारसम्म रोपेर पूरै विद्यालयलाई हरियाली बनाउने हामी चाहिँ लागिराखेका छौं।
11: विद्यालय एक यस्तो क्षेत्र हो जहाँ विद्यार्थीले हरेक खालका सिपहरू सिक्ने अवसर प्राप्त गर्नुपर्दछ। सुनेर भन्दा प्रत्यक्ष देखेर र अनुभव गरेर गरिएको सिकाइ बढ़ी प्रभावकारी हुने हुँदा विद्यालयमा विज्ञानका कतिपय विषयवस्तुसँग मेल खाने बोट बिरूवाहरू रोपिएको र विद्यालयलाई दीर्घकालीन रूपमा आर्थिक रूपले पनि सक्षम बनाउने उद्देश्यले आँप र लिचीका बिरूवा रोपिएको जनप्रकाश आधारभूत विद्यालय बागमाराका प्रधानाध्यापक रघुनाथ उपाध्याय बताउनुहुन्छ।
13: हामीले विद्यालयलाई हरियाली र रंगीन बनाउने सवालमा फूलहरू बोट बिरूवाहरू लगाउने सवालमा फूलको क्यारीहरू निर्माण गरेर फूलहरू चाहिँ हामीले लगाएका नै थियौं। सँगसँगै यसपालि विद्यालयलाई हरियाली पनि बनाउने र अलिकति दीर्घकालीन रूपमा आमदानीको सोर्स पनि बनाउन सकिने हिसाबले आँपका बोटहरू र लिचीका बोटहरू पनि लगाएका छौँ। फलफूललाई पनि लगाएको सँगसँगै फूलहरूलाई पनि लगाउने गरेका छौँ। अहिलेको हाम्रो तयारी यसपालि हामीले स्याम्पलिङको रूपमा धेरै त लगाएको छैनौँ, तैपनि केही बोटहरू 20-25 बोटहरू आँपको र लिचीको लगाएका छौँ।
11: आधारभूत तहका साना बालबालिकालाई रमाई रमाई शिक्षण गर्न, उदाहरण सहित सिकाउन र बिरूवा सम्बन्धी अध्ययन गर्दा टाढा जान नपरोस् भन्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रकारका फलफूलका बिरूवाहरू रोपिएको शक्तिदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक पवित्र भण्डारी बताउनुहुन्छ।
14: वर्षा लागेसँगै हामीले पनि बाल क्लबद्वारा हामीले बच्चाहरूलाई अस्ति शुक्रबारे कार्यक्रममा नै त्यो फूल रोप्ने कार्यक्रम राख्यौं। विदा हुनुभन्दा अगाडि नै शुक्रबारको दिन त्यो कार्यक्रम राख्यौं। त्यो रोप्नको उद्देश्य के छ भने एक त विद्यालयको वातावरण पनि सुन्दर हरियालीमय देखाउनको लागि हो, अर्को हाम्रो विद्यालयमा पढाउने विषयहरू जस्तै विज्ञान विषयहरू छन् नि त्यो विषयमा पनि फूलको बारेमा पनि त्यहाँ पढाउने भएकोले एउटा वास्तविक फूलको बिरुवा नै ल्याएर फूल फुलेको ल्याएको त बिरुवा देखाउन सकियो, फूलका भागहरूलाई प्रस्तुत गर्न पनि एकदमै सजिलो हुन्छ। अर्को कुरा विद्यार्थीलाई एउटा नमुनाको रूपमा तिमी फूल जस्तै फुल्न सिक्नुपर्छ भन्ने किसिमको उद्देश्य पनि पूरा गर्नको लागि फुल रोप्न एकदमै जरुरी देखेको छु।
11: माथिका यी उदाहरणीय पात्र मात्र हुन्। यो मौसम विशेष गरी फलफूल रोप्ने सिजनका रूपमा लिइन्छ। विद्यालयको वातावरण हरियाली हुनु विद्यालयको एक विशेषता पनि हो। विद्यालयको वातावरण हरियाली बनाउन सके धेरै कुरामा फाइदा हुने देखिन्छ।
0: टीकापुरमा स्थानीय बाल अधिकार समिति र सरकारवालाहरूका लागि बाल संरक्षण घटना व्यवस्थापन र बाल संरक्षण सूचना प्रणाली व्यवस्थापन सम्बन्धी तालिम शुरू भएको छ। 3 दिने तालिममा टीकापुर र बजनीका पालिका स्तरीय स्थानीय बाल संरक्षण समितिका सदस्य र सरकारवाला सहभागी छन्। थप खबर रत्नापुर मगरबाट।
15: तालिममा बाल अधिकार र बाल संरक्षणको अवस्था, बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण व्यवस्था र तिनको पहिचान, स्थानीय बाल अधिकार समितिको भूमिका र जिम्मेवारी बारे छलफल भएको छ। बाल संरक्षण र बाल अधिकारका लागि बाल अधिकार समितिलाई घटना व्यवस्थापन, घटना पहिचान, उजुरी दर्ता, जोखिम मूल्यांकन र सुरक्षा योजना बारे जानकारी दिने र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र बाल कल्याण संघ टीकापुरको आयोजनामा शुरू भएको तालिम उद्घाटन गर्दै ओल्ड भिजनका कैलाली जिल्ला संयोजक मंगल शाहले आफूहरूले बाल मैत्री र पोषण मैत्री स्थानीय शासनका लागि पालिकालाई सघाइरहेका बताउँदै बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी समेत जानकारी दिन यो कार्यक्रम गरिएको बताउनुभयो।
16: बाल बालिकाको स्थानीय अवस्था कस्तो छ, त्यो अवस्थाको अध्ययन पश्चात लगानी योजना बनाइसकेपछि ती उहाँहरूका माग मुद्दाहरू कसरी स्थानीय सरकारको नीति तथा कार्यक्रममा त्यसलाई कसरी सहभागी गर्न सकिन्छ, समाहित गर्न सकिन्छ, सँगसँगै संस्थाले अवलम्बन गर्ने पञ्चवर्षीय कार्ययोजनामा कसरी हामीले त्यसलाई प्रत्येक वर्ष एउटा लेयरिङ सिक्वेन्सिङ गरेर भनेको एकपछि अर्को कसरी चाहिँ हामी त्यो कामलाई चाहिँ अगाडि बढाउन सकिन्छ भनेर हजुरहरूसँगै हामी लामो समयदेखि काम गर्दै आइरहेका छौँ। विशेष त यो सीपीआईएमएस सिस्टमको बारेमा वर्ल्ड भिजनले केन्द्रीय स्तरमा केन्द्रीय बाल कल्याण परिषद त्यसै गरी विभिन्न फोरमहरू सीएफएलजी एनएफएलजी राष्ट्रिय फोरमहरू र अहिले पछिल्लो पटक वर्ल्ड भिजनले विश्वव्यापी हिसाबले एउटा इनफ क्याम्पेन जुन भोकमरीको अन्त्य गर्ने अथवा चाहिँ माल न्युट्रिसनको अन्त्य गर्ने उद्देश्यले यस्ता खालका ठूला ठूला कार्यक्रमहरू गर्दै आइरहेको छ।
15: शाहले बाल संरक्षणका घटनाहरूको व्यवस्थित अभिलेखीकरण गर्ने उद्देश्यले ओल्ड भिजनले आफ्नै सिस्टम बनाएको बताउँदै बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीमा बाल बालिकामाथि भएका घटना दर्ता तथा अभिलेखीकरण भएमा प्रभावित बाल बालिकालाई आवश्यक सेवासम्म पहुँच पुर्याउन सजिलो हुने बताउनुभयो।
16: त्यसै अनुरूप टीकापुर नगरपालिका र भजनी नगरपालिकामा हामीले बाल बालिकाको स्थिति पत्र अथवा बाल बालिकाको अवस्था विश्लेषण गरिसके पश्चात जति पनि बाल संरक्षण र बाल अधिकारका घटनाहरू छन् ती घटनालाई राष्ट्रिय एउटा प्रणालीमा चाहिँ त्यसलाई आबद्ध गर्नुपर्छ ताकि भोलि त्यहाँ काम गर्ने जुनसुकै संस्थाले पनि वर्ल्ड भिजन मात्र होइन, वर्ल्ड भिजनको सहायता संस्था मात्र होइन, राज्यसँग समन्वय गरिकन कस्ता खालका घटनाहरू घट्छन् अथवा चाहिँ कस्ता खालका घटनाहरू कुन कुन तहमा चाहिँ त्यसलाई सम्बोधन गर्ने भन्ने कुराको लागि हामी काम गर्दै आइरहेका छौँ र त्यसैको एउटा जमर्को पनि हो यो हजुरहरूको लागि तीन दिनको यो बसाई र यहाँका भाइ बहिनीहरूका जति पनि बाल संरक्षणका अथवा चाहिँ बाल अधिकारका घटनाहरू छन् त्यो घटनालाई एउटा राज्यको प्रणालीमा ल्याइसकेपछि त्यसलाई चाहिँ सम्बोधन हुने कुराहरू हुन्छ। अब यो सीपीआईएमएसको कुरा गर्नुपर्दा राज्यले निकै राम्रो यो एनडीआरआरएमए अथवा चाहिँ सीपीआईएमएस अथवा एचएमएस त्यसै गरी एजुकेशनको यो राज्यले चाहिँ जति पनि रेकर्डहरू छ त्यसको एकरूपता होस् भनेर यो प्रणाली ल्याएको।
15: कार्यक्रममा सहजीकरण परामर्शदाता प्रेम बुढाले गरिरहनु भएको छ। कार्यक्रम सञ्चालन संरक्षण अधिकृत इन्द्रराज जोशीले गर्नुभएको थियो।
0: खुश खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटा का आज था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम
0: था, कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रख गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कही एक आनल झोला दस का टस बाटिन ये बुढ़ ढंग कबू पसल छान कर झोला नहीं आना से आकठी
1: लिया लिया मैं अब भी ही जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या के उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभगराईको सूचीकरण तथा नवीकरण गर्न भनेको हो, जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभगराईहरूको सामाजिक सुरक्षा नियमावली 2082 को नियम 9 बमोजिम असोज मशान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनु पर्ने उल्लेख छ। खुस खबरमा अब पालो जनावाजको जानकी नौ बक्लोवामा सामुदायिक भवन निर्माण भएको छ। आजको जनावाजमा हामीले त्यहाँका स्थानीयलाई भवन बनेपछि अब के सजिलो हुन्छ भनी सोधेका छौं।
12: नमस्कार, मेरो नाम चाहिँ टिका राव, जानकी नौ अमरावती। हामीलाई चाहिँ अब यो क्षेत्रमा हामीले केही कार्यक्रम गर्दा अनि त्यसपछि ठाउँ पाउँदैनौ, पाइहाले पनि हामीले विद्यालयमा जानुपर्छ, विद्यालय भाडा तिर्नुपर्छ, विद्यालय नभएर आफ्नो क्षेत्रमा भने चाहिँ हामीले त त्यो भाडामा पैसा नतिरेर पनि यो भवन चाहिँ उपलब्ध गर्न सक्ने भयौं। हामीले केही कार्यक्रम गर्दा पनि हामीलाई सजिलो भयो, नजिकै छ, अनि महिला बालबालिकालाई पनि हामीले चिसो हुन्छ, अनि यतातिर पोषणको कार्यक्रम चल्दा पनि हामीलाई बच्चालाई राख्ने ठाउँ पनि हुँदैन, पानी आउँदा कसैको घरमा जानुपर्छ, घाम लाग्दा पंखा सब हुँदैन, यसमा चाहिँ सबै सेवा सुविधा भएको कारणले चाहिँ अब पैसा पनि तिर्न परेन, हामीलाई पनि सुरक्षित हुने भयो, बालबालिकालाई पनि सहज हुने भयो।
13: मेरो नाम कमला देवी विका, जानकी नौ अमरावती। हाम्रो ठाउँमा यत्रो भवन बन्यो भन्नुहुन्छ, हामी महिलाहरूको अनि कुनै मिटिङ हुँदा पनि हामीलाई सहजकरण भयो, जेसुकी कार्यक्रम गर्दा पनि भन्नुहुन्छ यो भन्नुले हामीलाई धेरै न धेरै महिलाहरूको सबै चिजमा प्रगति हुने भयो। केही न केही भन्नुहुन्छ कि यतातिर ल्याएर भन्नुहुन्छ, केही न केही व्यवसाय गरेर भन्नुहुन्छ। अब यस्तो कार्यक्रम चल्दा या व्यवसाय पनि चल्ने हो, महिलाहरूलाई बाहिर नजानु पर्ने, आफ्नै ठाउँमा राम्रो भइरहेछ, कोठा सोठा भाडामा लग्दा पनि पाइने व्यवस्था छ, महिलाहरूलाई बाहिर जान पर्दैन। अनि हाम्रो ठाउँमा धेरै जस्तो महिलाहरूलाई रोजगारी छैन नि त, केही रोजगारी गरौँ भने पनि यतातिर छ व्यवस्था।
14: अनिसा चौधरी है, शर्मिन्दा मैठाई तो यहाँ बैठक करती और जाके कुछ सलाह करना भी तो यहाँ जुट्ठाई में नहीं मजा बाबा गाँव में बनल बा छत छत बाबा अंके और पहला ठाव नहीं हो यहाँ मजा लागत यहाँ बैठक करना टाइम टाइम में भूजी रहा बैठक थे बरबर मने थे जुटी रखा यहाँ।
11: र अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 को उपाधि जितेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनु भएको थियो। टोरेसले पेनाल्टी बक्सभित्र बााउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठिक मुनिबाट जाली चुमाएका थिए। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता दिलाउँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राख्यो। स्पेनले सन् 2010 पछिल्लो पटकको विश्वकपको उपाधि जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सामुदायिक रेडियो टीकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू। पहिलो दिन कृषि बन्द विपद क्षेत्रबारे छलफल। वर्षा लागेसँगै विद्यालयमा फलफूलका बिरूवा रोपिँदै विद्यालयको वातावरण हरियाली बनाइदै टीकापुरमा स्थानीय बाल अधिकार समिति सरकारवालाहरूका लागि बाल संरक्षण घटना व्यवस्थापन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम। धनगढ़ीमा सफ्टवेयर मार्फत अवैध र मुद्रा कारोबार गरेको आरोपमा 9 पक्राउ र अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि। हौस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: हामी आएका मिन सर।
1: आऊ आऊ, तिमी कहिलेबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कोही कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
7: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
8: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
6: कता छ त त्यो?
8: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98-65-69-20-26।
9: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98-56-92-026।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

बाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि उनीहरूको चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। वृष राशि उनीहरूको प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। मिथुन राशि उनीहरूको अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। कर्कट राशि उनीहरूको परिस्थिति बचित आएको काम रोकिन सक्छ। मेहनतबाट अरूले फाइदा उठाउन चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। सिंह राशि उनीहरूको अवसरले आत्मबल बढ़नेछ। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। कन्या राशि उनीहरूको रमाइला जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतीहरूको परिणामले आत्मविश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ। तुला राशि उनीहरूको केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। वृश्चिक राशि उनीहरूको आज मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम सम्पादन गर्दै मनज्ञ धनार्जन गर्न सकिनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। धनुराशि उनीहरूको पुराना कामको चर्चा हुनेछ। मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। अरूका काममा समय खर्चनु पर्दा आफ्ना काम रोकिन सक्छ। मकर राशि उनीहरूको काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कुम्भ राशि उनीहरूको प्रतिकूल परिस्थितिले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला। विगतका कमजोरीहरू सुधार्दै जाने समय आउनेछ। अन्तमा मीन राशि उनीहरूको सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाटिनेछ। उपहारले उत्साह जगाउनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा बने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेश गान पछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 कार्यक्रम हाम्रो जानकी, 9 बजे थारूबासम्म समाचार, 12 बजे मध्याह खबर, 1 बजे कार्यक्रम निशाना, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 5 बजे थारूबासम्म समाचार, 5:30 बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 साझा खबर, 8:45 बीबीसी नेपाली सेवा, 9:55 खबर संक्षेपसँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउनु दिन साउन 9 गते दोस्रो शनिबार।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924768225।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान:
3: वडा नम्बर 1, नयाँ नेपाल आधारभूत विद्यालय, एकतापुर, साउन 5 र 6 गते।
4: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
3: नवदुर्गा आधारभूत विद्यालय, ब्लक नम्बर 9, साउन 9 र 10 गते।
4: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
3: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
4: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
3: वडा नम्बर 4 को कार्यालय, साउन 17 देखि 19 गतेसम्म।
4: वडा नम्बर 2 को कार्यालय, साउन 20 देखि 25 गतेसम्म।
3: वडा नम्बर 3 को कार्यालय, साउन 26 देखि 28 गतेसम्म।
4: वडा नम्बर 5 को कार्यालय, साउन 29 देखि 31 गतेसम्म।
3: वडा नम्बर 6 को कार्यालय, भदौ 1 गतेदेखि 3 गतेसम्म।
4: वडा नम्बर 7 को कार्यालय, भदौ 4 देखि 6 गतेसम्म।
3: वडा नम्बर 8 को कार्यालय, भदौ 7 देखि 9 गतेसम्म।
4: र वडा नम्बर 9 को कार्यालय, भदौ 10 देखि 11 गतेसम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845018888, 9845015556 र 9846134434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।
6: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू: विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्युए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने।
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
7: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
6: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
6: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: कार्यक्रम हाम्रो जानकीमा यहाँहरूलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। आजको कार्यक्रममा गाउँपालिकाका गतिविधि सम्बन्धी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग गरिएको कुराकानी, पालिकामा जडान भएको सड़क बत्ती सम्बन्धीको जानकारी, जानकी गाउँपालिका वडा नम्बर 9 बोकलहुवामा निर्माण भएको सामुदायिक भवन उद्घाटन सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। कार्यक्रमकै शुरूमा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। अध्यक्षज्यू, कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: गत आर्थिक वर्ष 2082-83 जानकी गाउँपालिकामा सम्पन्न भएका योजना आयोजना कार्यक्रमहरू कस्तो रह्यो त?
1: राम्रै रह्यो भन्नु पर्यो। अब तपाई पत्रकारको हिसाबले पनि तपाईँले पनि हेर्नु भएको छ होइन। अब यो आर्थिक वर्षको हामीले धेरै कामहरू गरे जस्तो लाग्छ। जस्तै अब आमदानीको हिसाबले पनि खर्चको हिसाबले पनि, जस्तै हिजोका दिनसम्म हामीले जति आन्तरिक आएको कुरा थियो वर्षेनी हामी अगाडि बढ्दैछौँ, वृद्धि गर्दैछौँ, र त्यो सँगसँगै अब खर्चको हिसाबले पनि त्यसरी खर्च पनि बढ्दै गएको छ। यो वर्ष हामीले करिब करिब 84% जति खर्च गरेका छौँ होइन। त्यो हिसाबले यो वर्ष पनि राम्रै भयो भन्ने लाग्छ मलाई।
0: यो आमदानी र खर्चको हिसाबले त राम्रो रह्यो, कार्यक्रमहरू चाहिँ कस्तो भयो, कसरी सम्पन्न भयो त?
1: कार्यक्रमहरू अब तपाईँलाई भनौँ, अब कसलाई केमा फोकस गर्ने भन्ने हो होइन। अब जानकी गाउँपालिकामा मेरो नेतृत्वमा टोली आइसकेपछि हामीले दुईटा कुरा भन्यौँ, अब एउटा चाहिँ टाइम म्यानेजमेन्ट, अर्को चाहिँ रिसोर्स म्यानेजमेन्ट भनेर। अब तपाईँलाई थाहा छ, हामी जानकी गाउँपालिकाको जति पनि कार्यक्रमहरू गर्छौँ त्यो चाहिँ समयमै सुरु हुने र समयमै सक्ने भन्ने हो, र त्यो सँगसँगै अब रिसोर्स म्यानेजमेन्टको कुरा छ, रिसोर्सलाई कसरी म्यानेज गर्ने। जस्तै अब हामीले कुन रिसोर्सलाई कहाँ युटिलाइज गर्ने, कहाँ प्रयोग गर्ने भन्ने ढंगले चाहिँ, त्यसरी ह्युमन रिसोर्सको कुरा र फिजिकल रिसोर्सको कुरा पनि होला। ह्युमन रिसोर्सलाई चाहिँ कसरी अब युटिलाइज गर्ने, जस्तै हामीसित झन्डै झन्डै 200 ह्युमन रिसोर्स हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ कसरी बढीभन्दा बढी अब प्रयोग गरेर नागरिकको हितमा काम गर्ने भन्ने हो, र त्यो सँगसँगै अब फिजिकल रिसोर्सलाई चाहिँ केमा प्रयोग गर्ने भन्ने हो। त्यसका लागि हामीले सुरुदेखि जुन खालको स्लोगान बनाएको छौँ, शिक्षा स्वास्थ्य कृषि र वातावरण मैत्री पूर्वाधार पहिचान सहितको जानकी गाउँपालिका विकासको मूलाधार भनेर, त्यसैलाई अब एउटा मापदण्ड बनाएर त्यसरी चाहिँ खर्च गरिरहेको छ।
0: यहाँहरूले चाहिँ यो शिक्षा स्वास्थ्यतिर चाहिँ के कामहरू गर्नुभयो, कसरी गर्नुभयो, के उपलब्धि रह्यो?
1: शिक्षामा चाहिँ हामीले अब विशेष गरी यसमा चाहिँ अब हामी कहाँ जति पनि विद्यालयहरू हुनुहुन्छ होइन, विद्यालयहरू छ, उनीहरूको बीचमा प्रतिस्पर्धा गराउने भन्ने हो। जबसम्म प्रतिस्पर्धा हुन्न तबसम्म प्रगति हुन्न, र यो जति पनि विद्यालयहरू छ त्यसमा तपाईँलाई पनि थाहा छ, हामीले अब प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छौँ। जसले चाहिँ राम्रो रिजल्ट दिन्छ त्यो विद्यालयलाई चाहिँ पुरस्कृत गर्ने गरेका छौँ, र त्यो सँगसँगै विद्यालय पनि हो र टिचरहरूलाई पनि, जो शिक्षकले राम्रो आफ्नो अब सब्जेक्टमा राम्रो रिजल्ट दिनुहुन्छ उहाँहरूलाई पनि पुरस्कृत गरेका छौँ, र विद्यार्थीहरूलाई पनि त्यो खालको गरेका छौँ। र यो त अब शैक्षिक गुणस्तरको वृद्धि गर्नका लागि कुरा भयो होइन, र यो विद्यालयहरूको भौतिक उसमा चाहिँ पनि धेरै कामहरू भएका छन्। जस्तै अहिले तपाईँले जानकी गाउँपालिकामा देख्नुहुन्छ, विद्यालय सौन्दर्यकरणको कुरा छ, सबै विद्यालय चाहिँ एउटै कलरको हुनुपर्छ भनेर त्यो खालको एउटै कलरको विद्यालय बनाउने पनि गरेका छन्। र सँगसँगै यो विद्यार्थीहरूलाई चाहिँ अब यो खालि अब यो उसको शिक्षा मात्रै होइन कि, अलिकता प्र्याक्टिकल्ली पनि अब लानुपर्छ भन्ने ढङ्गले, र अर्को त्यो खाजा कार्यक्रमसँग जोडेर हामीले स्कुलको रेसाबारी कार्यक्रम पनि चलायौँ। तपाईँलाई थाहा छ, हामीले विभिन्न विद्यालयहरूमा यो खाजा बनाउने क्यान्टिन पनि बनाएको छौँ, र त्यहाँ चाहिँ अब उत्पादित तरकारी त्यही पकाउने र विद्यार्थीलाई त्यही खुवाउने। जस्तै संघीय सरकारले अब थोरै पैसा दिन्छ, त्यो थोरै पैसाले चाहिँ विद्यार्थीलाई खाजा खान नपुग्ने भावनाले यहाँको अब विद्यालयमा जुन स्कुल नर्सरी कार्यक्रम छ त्यसबाट उत्पादित तरकारीहरू प्रयोग गर्ने र विद्यार्थीलाई खाजा खुवाउने भनेर त्यसरी पनि जोडिरहेछौँ होइन। अर्को कुरा चाहिँ विशेष गरी यो जबसम्म मान्छे मोटिभेट हुन्न नि तबसम्म अब कुनै पनि काम गर्दैन भन्ने ढङ्गले विभिन्न समय समयमा हामीले त्यस्तो मोटिभेसनल क्लासहरू पनि चलाइरहेछौँ। शिक्षाको कुरामा चाहिँ अब अर्को अब स्वास्थ्यको कुरामा हामीले अब तपाईँलाई थाहा छ अहिले हामी कहाँ एकजना डक्टर हुनुहुन्छ त्यसरी पनि सेवा दिइरहेछौँ र अर्को यो हामी कहाँ एकदम समस्या भएको सिकल सेल पनि हो होइन जो जो अब सिकल सेलको बिरामी हुनुहुन्छ उहाँहरूलाई स्वास्थ्य बिमा पनि गराइदिउँ निशुल्क रूपमा र अर्को अब यो जो अब हामी कहाँ अब बर्थिङ सेन्टरहरू छ त्यहाँ चाहिँ इनकेस अब ऊ हुन सके डेलिभरी गर्न सकिएन भने उहाँहरूको सुविधाका लागि हामी रिफर भएको जस्तै टिकापुर अथवा लम्की त्यहाँ चाहिँ रिफर गर्नु पर्यो भने निशुल्क रूपमा एम्बुलेन्सको पनि व्यवस्था गरेका छौँ र अर्को सिकल सेलको कुरामा चाहिँ स्वास्थ्य बिमा सँगसँगै हामीले विभिन्न समयमा सिकल सेल जाँचको कुरा गरेका छौँ र अब आइन्दा अब फर्दर अरू कार्यक्रम पनि यो वर्ष बनाएका छौँ त्यसलाई निरन्तर रूपमा सञ्चालन गर्ने भनेका छौँ र अब यो कृषिको कुरामा चाहिँ अब यो अनुदान दिने त हो तर अनुदान चाहिँ यो वितरणमुखी हुनु हुँदैन उत्पादनमुखी हुनुपर्छ भनेर हामीले चाहिँ उत्पादनका आधारमा अनुदान भएर त्यसै पनि किसानहरूलाई प्रोत्साहित गरिरहेछ।
0: स्वास्थ्यमा सिकल सेल बिरामीहरूलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको कुरा गर्नुभयो। सिकल सेल समस्या भएको बिरामीहरूलाई बेला बेला चाहिँ रगतको पनि समस्या भइराखेको हुन्छ, त्यसको लागि चाहिँ गाउँपालिकाले के गरेको छ?
1: त्यसको लागि हामीले चाहिँ विशेष गरी अब रक्तदान गर्नुपर्छ भन्ने अब कुराहरू गरेका छौँ होइन र कतिपय अवस्थामा हामीले अब हाम्रो जनप्रतिनिधि साथीहरू अनि कर्मचारी साथीहरूले पनि यो रक्तदान कार्यक्रमै राखेर पनि त्यसरी रक्तदान कार्यक्रमहरू गरिरहेका छौँ।
0: जस्तो फेरि मैले शिक्षातिरकै कुरालाई जोड्न चाहन्छु, यहाँले चाहिँ अब करेसा बारीका कुराहरू गर्नुभयो, त्यो चाहिँ कस्तो विद्यालयमा करेसा बारी गरिसकेपछि त्यहाँको उत्पादन भएको जो तरकारीहरू हुन्छ त्यसलाई चाहिँ कसरी बजारीकरण गर्नुहुन्छ यहाँहरूले?
1: यो विद्यालय करेसा बारी कार्यक्रममा खास गरी अब यो बिक्री भन्दा पनि उपभोगका लागि भन्ने हो, जस्तै अब त्यहाँ अध्ययनरत विद्यार्थीहरूको लिजर टाइम हुन्छ त्यो समयमा उहाँहरूले अब तरकारीहरू लाउनुहुन्छ होइन, त्यही स्कुलको अघि मैले पनि भने यो खाजा कार्यक्रम छ, त्यो खाजालाई अझ यो जङ्क फुडलाई निरुत्साहित गर्नका लागि त्यसरी आफैले उत्पादन गर्ने र खाजा खाने भन्ने ढङ्गले त्यो कार्यक्रम हो र यो जति पनि अब स्कुलमा यो विद्यालय नर्सरी कार्यक्रम छ एकदम धेरै तरकारी भयो भने वरिपरिका अरूलाई पनि अब विद्यालयले बेच्नुहुन्छ र त्यसरी आमदानी भएको पैसाले चाहिँ अब त्यहाँको अब गरिब विद्यार्थीहरूलाई त्यसरी कापी किताब किन्ने पनि व्यवस्था विद्यालयले गरेको अवस्था छ।
0: जस्तो अहिलेसम्म हामी चाहिँ शिक्षा स्वास्थ्य र कृषितर्फका कुरा गर्यौं, अब सामाजिक विकासतर्फ पनि यहाँहरूले काम गरिराख्नु भएको छ, के काम भएको छ?
1: यो सामाजिक क्षेत्रमा विशेष गरी अब यो संस्कृतिको कुरा मैले धेरै पटक धेरै ठाउँमा भन्ने गरेको छु, अब कुनै पनि अब नेपालको विकास ठाउँको अथवा नेपालकै विकास गर्ने हो भने तीनटा कुरा गर्न जरुरी छ भन्छु, नेचर कल्चर र एग्रिकल्चर। अब हामी कहाँ प्रशस्त अब तपाईँले देख्नुहुन्छ प्राकृतिक चिजहरू छन् त्यसलाई चाहिँ कसरी बजारीकरण गर्ने र यो कल्चरलाई पनि कसरी बजारीकरण गर्ने भन्ने छ। यो कल्चरको कुरामा तपाईँले अहिले देख्नुहुन्छ हाम्रो अब जानकी गाउँपालिकाको दुर्गोली बजार चोकमा हामीले अब थारू संस्कृति झल्किने त्यो खालको मूर्तिहरू पनि स्थापना गर्यौँ र सँगसँगै यो थारू संस्कृतिलाई बढावा दिनका लागि होमस्टेहरू पनि सञ्चालन भएको छन्, जस्तै जानकी गाउँपालिकामा अमौरी होमस्टे त्यसपछि बक्लौवा होमस्टे र जगतपुर होमस्टेमा त्यसरी कार्यक्रम सञ्चालन भइरहेछ भने अर्को कुरा अब यो जानकी गाउँपालिकालाई थारू लोककलाको हब बनाउने भनेर हामीले त्यो घोषणा गरेका छौँ र प्रत्येक वर्ष यो अष्टिमकी चित्रको तालिमदेखि लिएर यो ट्रेडिसनल अब जुन खालको अब लोप भइरहेको उयोहरू छ परम्परा अनि कलाहरू छ त्यसलाई चाहिँ जोगाउनका लागि त्यो खालको कार्यक्रमहरू छ र यो होमस्टेहरूमा जस्तै आर्थिक आमदानीको स्रोत भनेको अहिले के गर्न सकिन्छ भन्ने अघि पनि मैले भने जस्तै नेचर कल्चर र एग्रिकल्चरको कुरा, त्यो कल्चरलाई कसरी बजारीकरण गर्ने भने जस्तै अहिले थारू कम्युनिटीको अब पुरानो संस्कृति हेर्न कहाँ जाने भनेपछि गाह्रो छ, त्यही भएर अहिले होमस्टेले थारू संस्कृति जोगाउन सक्छ भन्ने ढङ्गले प्रमोट गरिरहेछौँ र उहाँहरूलाई चाहिँ त्यो खालको तालिमहरू पनि प्रोभाइड भइरहेको छ।
0: तालिम दिइसकेपछि चाहिँ अब त्यहाँ जुन यहाँहरूले तालिममा सिकाउनु भएका कुराहरू पनि अहिले लागू भइसकेको हो कि भर्खर तालिम मात्र सञ्चालन भएको?
1: होइन, होमस्टे अब सञ्चालनमा छ होइन, जस्तै अब सुरु सुरुको अवस्था छ र उहाँहरूले अब हिजोका दिनमा यो थारू संस्कृति यता अब जुन मोटिभेट हुनुभएको थियो नि, अहिले चाहिँ उहाँहरूले संस्कृति भयो भने मान्छे आउँछन् बस्छन् अनि त्यहाँ मान्छे बसेपछि खर्च गर्छन् र आमदानी हुन्छ भन्ने ढङ्गले बुझ्दै हुनुहुन्छ। त्यही भएर यसरी अब कुनै पनि कुरा अलिकता नसिकेसम्म नजानेसम्म त मान्छेले गर्दैन नि, त्यही भएर उहाँहरूलाई सिकाउने कुरामा चाहिँ उ गरिरहेछौँ हामीले
0: एकदम अग्रसर भइरहेको छ। थोरै मैले महिलाका कुरालाई पनि जोड्न चाहे, यहाँहरूले थुप्रै कार्यक्रमहरू आयोजनाहरू गाउँपालिकामा गर्दा महिलाका आय आर्जनका कुराहरू पनि आउँछ, त्यस्तो खालको के कार्यक्रमहरू गर्नुभएको छ?
1: महिलाको त थुप्रो कार्यक्रमहरू छ, जस्तै अब महिलाले गर्न सक्ने घरमै बसेर तपाईँलाई अब कतिको जानकारी छ, हामीले दुना टपरी उद्योग भनेर महिलाहरूलाई प्रोत्साहित गर्नका लागि गरिरहेछौँ र त्यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने एक त आमदानी पनि बढ्यो त्यहाँका लोकल महिलाहरूको, किनभने हामीसित अघि पनि मैले भने हामीसित अब नेचर छ, सालका रुखहरू छन् पात झर छ होइन, त्यो चिजलाई चाहिँ दुना टपरी बनाएर उहाँहरूले बेच्दै हुनुहुन्छ आमदानी गर्दै हुनुहुन्छ भने। अर्को कुरा अब त्यो सँगसँगै हामीले अब थारू समुदायको यो ढकिया छ अनि पोसाकहरू लेहङ्गा छ होइन, तिनीहरूलाई पनि जोगाउनु पर्छ र यसलाई चाहिँ बजारीकरण गर्नुपर्छ भन्ने ढङ्गले तालिम दिने उहाँहरूलाई प्रोत्साहित गर्ने गरिरहेछौँ। र तपाईँले अब यसो हेर्नुहुन्छ भने हिजोका दिनमा केही वर्ष अगाडि करिब करिब लोपै हुन थालेको लेहङ्गाहरू अहिले छ्याप छ्याप्ती बजारमा मजाले किन्न पाइरहेको स्थिति छ।
0: त्यसै गरी अब म समग्रमा तपाईँ चाहिँ अब निर्वाचित भएर आएको पनि 4 वर्ष पूरा भएर अब 5औं वर्षको सुरुवाती अवस्थामा छौ, समग्रमा चाहिँ तपाईँले जुन चुनावमा प्रतिबद्धता गरेका कुराहरू र तपाईँ चाहिँ गाउँपालिकामा आइसकेपछि कार्यक्रम आयोजनाहरू सम्पन्न गर्दै गर्दा कतिको चाहिँ तपाईँले वाचा गरेका कुराहरू पूरा भए जस्तो लाग्छ या भए?
1: अब तपाईँ हामी पढेरै स्कुल पढेरै आएको क्याम्पस पढेरै आएको होइन, 100% अब 100% त कोही विद्यार्थीले ल्याएको देख्दिनँ होइन, तर अब 80% कट्यो भने डिस्टिङसन भन्दो रहेछ अहिले, त्यही भएर म चाहिँ जानकी गाउँपालिका अहिले डिस्टिङसनमा छ भन्ने चाहिँ दावी गर्छु। अब तपाईँले भने जस्तो चुनावमा कतिपय बाचाहरू हामी गरेका थियौँ होइन, त्यो करिब करिब 80% फुलफिल भएको छ। तपाईँलाई एउटा कुरा जानकारी गराम, हामीले चुनाव लड्दै गर्दा धेरै अब नागरिकहरूको एउटा गुनासो के थियो भन्नुहुन्छ भने यो छाडा चौपायाको व्यवस्थापन गर्ने कि नगर्ने भन्ने थियो, अहिले धेरै हदसम्म छाडा चौपायाको पनि व्यवस्थापन भएको छ, हिजोका दिनभन्दा धेरै व्यवस्थापन भएको छ, यसले चाहिँ किसानहरूलाई निकै राहत भएको महसुस भएको होला जस्तो लाग्छ मलाई होइन। र अर्को सँगसँगै मैले अघि पनि भने हामीले अब त्यो फजुल खर्चहरू कसरी घटाउने भन्ने थियो, अनि फजुल खर्च घटाउने कसरी तपाईँलाई थाहा छ, हाम्रो जानकी गाउँपालिका मेरो नेतृत्वमा टोली आउनुभन्दा पहिला चाहिँ भाडामा थियो, भाडामा बस्थ्यौँ हामी, तर अब त्यसलाई कसरी घटाउन सकिन्छ, भाडा कसरी मिनिमाइज गर्न सकिन्छ भन्ने ढङ्गले अहिले हामी अब जानकी गाउँपालिकाको वार्ड नम्बर 1 को लागि बनेको भवनमा पालिका सञ्चालन गर्दैछौँ र अहिले हामीले चुनावमा बाचा गरेका थियौँ प्रमुख यो प्रशासकीय भवन बनाउँछौँ भनेर, अहिले करिब करिब आधी प्रशासकीय भवन बनिसकेको स्थिति छ, तपाईँले पनि देख्नु भएको होला। त्यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने एक त काम गर्ने वातावरण बन्छ त्यहाँ होइन, कर्मचारीहरूलाई प्रतिनिधिहरूलाई, अर्को कुरा चाहिँ हामीले अब जसरी अब कुनै प्राइभेट व्यक्तिलाई भाडा तिरेका छौँ त्यो पनि घट्छ र अहिले नै हामीले रिसोर्स म्यानेजमेन्टको उसमा चाहिँ वार्ड नम्बर 1 को वडा कार्यालयमा बसेर पनि पालिका सञ्चालन गर्दैछौँ। यसले चाहिँ धेरै कुराहरू चाहिँ अघि पनि मैले भने यो आमदानी गर्ने अनि खर्च गर्ने कुरालाई चाहिँ कसरी समायोजन गर्न सकिन्छ भन्ने ढङ्गले अघि बढिरहेछ।
0: जस्तो अब यति कार्यक्रमहरू आयोजनाहरू सम्पन्न गर्दै गर्दा पनि कतिपय अब गर्न खोजेको तर अहिलेसम्म पनि गर्न नसकेका योजना आयोजनाहरू त्यस्तो पनि छ या छैन?
1: होइन, यस्तो छ, तपाईँले भने जस्तो कतिपय कुराहरू अब चाहेर पनि अब हाम्रो रिसोर्सले नभ्याउने नसकिने पनि छ। जस्तै तपाईँलाई एउटा जानकारी गराउँ, अब हामीले चाहिँ प्रत्येक अब केन्द्र सरकारकै योजना अनुसार अब प्रत्येक पालिकामा एउटा हस्पिटल भनेर केन्द्र सरकारकै नीति अनुसार हामीले पनि अब सबै पालिकामा हस्पिटल बन्ने भएपछि जानकी गाउँपालिकामा पनि एउटा हस्पिटल बनाउने भनेका थियौँ। तर अब केन्द्र सरकारको पनि सहयोग भएन, प्रदेश सरकारको पनि सहयोग भएन र हाम्रो पालिकाको रिसोर्सले त्यो चाहिँ भ्याइरहेको छैन, एउटा कुरा त्यो होइन। र अर्को पार्ट चाहिँ के छ भन्नुहुन्छ भने यो अर्को अब केन्द्र सरकारकै एउटा घोषणा के हो भने कमसे कम अब प्रत्येक पालिकामा एउटा पार्कसम्म होइन पर्यटकीय हिसाबले पार्क बनाउने भन्ने पनि घोषणा थियो, त्यो पनि हामीले घोषणा गर्यौँ, त्यो पनि बनाउन सकिरहेको स्थिति छैन। तर अब धेरै कामहरू चाहिँ अब नयाँ ढङ्गले चाहिँ सुरु गऱ्यौँ हामीले। तपाईँलाई थाहा छ यो सुदूरपश्चिममा सायद हाम्रै अब जानकी गाउँपालिका होला जसले चाहिँ बालमैत्री स्थानीय शासनको कार्यक्रम क्याम्पेन चलाइरहेको छ र हामीले चाहिँ 2083 माघ मसान्तसम्म चाहिँ स्थानीय बालमैत्री स्थानीय शासन घोषणा गर्ने भनेर त्यो खालको अब सेड्युल बनाएर अघि बढिरहेछ।
0: स्रोतको कारणले होइन, आइस्रोतको कारणले चाहिँ जुन गर्न खोजेको कामहरू चाहिँ हुन सकेको छैन, आयोजनाहरू सम्पन्न गर्न सकिएको छैन। अब के छ, यो अधुरै रहन्छ या अबको चालु आबोमा चाहिँ यो योजना?
1: होइन, हामी चाहिँ एकदम प्रयासमै छौँ। तब अब मैले भने नि अब रिसोर्सलाई कसरी म्यानेज गर्ने भन्ने पार्टबाट सोचिरहेको छौँ। अब कोर्डिनेसनको पार्ट छ होइन, धेरै कुराहरू अब कतिपय आफ्नो रिसोर्सले भएन भने कतिपय कुराहरू अब कोर्डिनेसनको पार्टबाट पनि गर्न सकिन्छ। एउटा तपाईँलाई घटना सुनाउँछु। जानकी गाउँपालिकाको वार्ड नम्बर 2 एउटा विदेशी पुल भन्ने रहेछ, विदेशी पुल भन्ने रहेछ। त्यो विदेशी पुल किन नाम रह्यो भनेर त्यहाँका नागरिकलाई सोधेको, होइन यो त अब जिल्ला विकास समिति हुँदै अब त्यो पुल बन्ने भन्ने थियो, तर अब त्यो जिल्ला विकास समितिबाट एडभान्स लिएर जो अब उपभोक्ता समितिको अध्यक्ष उहाँ चाहिँ विदेश जानुभयो, त्यही भएर यसको नामै विदेशी पुल रह्यो भन्ने कथा रहेछ। त्यसै अब अर्को एउटा खुन्डीमा पनि पुल छ होइन, अहिले त पुल छ, त्यतिखेर पुल थिएन। अब दुईवटा अब त्यो खोलामा पुल नहुँदा चाहिँ एकदम गाह्रो थियो। पछि मैले चाहिँ अब पालिकाको रिसोर्सले त भ्याउँदैन त्यो ठुलो पुल बनाउन, तर अब कोर्डिनेसनको पार्टबाट मैले रानी जमरा कुले रेसिज आयोजनासित कोर्डिनेसन गरेँ, दुईवटा पुल बन्यो। अहिले चाहिँ आवागमन सहज भएको छ कि आवाज सहज भएको बनिसक्यो।
0: थोरै मैले फेरि तपाईँ चाहिँ आइसरोडकै कमीले चाहिँ त्यो समस्या भएको कुरा दर्शाउनु भयो। यी आयोजना सम्पन्नमा आय स्रोतको कमी आमदानीको मात्र कमी हो या अन्य अरू पनि समस्या छन्?
1: अरू पनि छ, तपाईँले भने जस्तो अब एउटा पालिकाको अब आमदानी कति हो होइन, त्यसमा चाहिँ अब केन्द्र सरकारले के गर्नुपर्छ, प्रदेश सरकारले के गर्नुपर्छ भन्ने छ। अब केन्द्र सरकारको अब 4 किसिमको हामी कहाँ बजेट अनुदानहरू आउँछ। एउटा शीर्षक के छ भन्नुहुन्छ भने समपूरक अनुदान भन्ने छ। समपूरक भनेको के हो भने आधी चाहिँ हामी लगाइदिन्छौँ, आधी चाहिँ त्यसले लाउनुपर्छ भन्ने हो। जस्तै जानकी गाउँपालिकाको अब आमदानी वर्षको कति हो होइन, एकछिनलाई मान्नुहोस्, अब हामीसित जोडिएको टिकापुर नगरपालिका, त्यो टिकापुर नगरपालिका पनि हेरौँ, त्यसपछि अब धनगढी उपमहानगर पनि हेरौँ र सँगसँगै काठमाडौँ महानगर पनि हेरौँ। अनि त्यो समपूरक बजेट भनेको एउटै डालोमा राखेर दिइरहेछ कि केन्द्र सरकारले। अनि काठमाडौँ महानगरपालिकाको बजेट सुदूरपश्चिम प्रदेशको बराबर छ, हाराहारी छ होइन, बराबर छ। अनि जस्तै समपूरक बजेट काठमाडौँ महानगरपालिकालाई जति दिए पनि हुन्छ, उसले जति पनि लाउन सक्छ, तर जानकी गाउँपालिकामा एकछिनलाई मान्नुहोस्, अब 2-4 करोड पैसा समपूरकमा आयो भने जानकी गाउँपालिकाले 2-4 करोड पैसा त्यति थप्न सक्छ कि सक्दैन भन्ने समस्या छ। त्यसको लागि अब नीतिगत समस्याहरू छन्। जस्तै अब सम्पूरक बजेटमा अब सबै सबै डाटा छ के को पालिकाको कति आम्दानी छ भन्ने त डाटा छ तर केन्द्र सरकारले के गर्दैन भन्नुहुन्छ भने सबैलाई एउटै डालामा राखेर काम गरिदिरहेछ गर्नुपर्ने के थियो जस्तै अब जानकी गाउँपालिकाको आम्दानी यति हो यसले चाहिँ यति पर्सेन्टसम्म चाहिँ बजेट लाउन सक्छ भन्ने ढङ्गले बजेट विनियोजन हुनुपर्छ जस्तै काठमाडौँ महानगरपालिकाको बजेट आम्दानीको जति छ नि हाम्रो त पुग्दैन अब काठमाडौँ महानगरपालिकाको त्यति धेरै आम्दानी छ भने उसलाई चाहिँ 90% अथवा 95% पनि उसले लगानी गर्न सक्छ कि त्यसरी आम्दानीको आधारमा त्यो खालको गर्न जरुरी छ जस्तै जानकी गाउँपालिकाले अब 20% लाउन सक्छ भने जानकी गाउँपालिकालाई 20 राख्नु पर्यो अरू कसैले चाहिँ अब 5% मात्रै लाउन सक्ने पालिका छ भने उसलाई चाहिँ 5% तपाईँ लगानी गर्नुहोस् बाँकी 95% हामी लगाइदिन्छौँ भन्ने ढङ्गले त्यो खालको नीतिहरू ल्याउन जरुरी छ यसले पनि पालिकाहरूलाई समस्या भइरहेछ र अर्को एउटा हाम्रो हामी बिचमा पनि समस्या छ हामी बिचमा के समस्या छ भन्नु चाहिँ अहिले हामी जानकी गाउँपालिकामा छौँ जानकी गाउँपालिकाको नागरिकलाई चाहिँ वरिपरिको हेर्नुहुन्छ उहाँहरूले टिकापुरमा यस्तो भयो भन्नुहुन्छ कि लङ्कीमा यस्तो भयो धङ्गडीमा यस्तो भयो भन्नुहुन्छ तर जानकी गाउँपालिकाको आम्दानी कति हो रिसोर्स कति हो भन्ने ढङ्गले चाहिँ त्यो खालको विश्लेषण गर्न पनि जरुरी छ अब टिकापुरले दिने सुविधा अनि धनगढीले दिने सुविधा जानकीले दिन सक्छ कि सक्दैन भन्ने हो तर कतिपय हामीले प्रयास गरेर त्यो खालको गर्दैछौँ
0: थोरै मैले यहाँले चाहिँ अब बाल मैत्री पालिका घोषणाको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको जानकारी गराउनुभयो त्यो चाहिँ के कार्यक्रमहरू गरिराख्नु भएको छ र त्यसको चाहिँ कतिसम्म कामहरू सम्पन्न भइसकेको छ
1: यो यस्तो छ म्याम यो बाल मैत्री स्थानीय शासन भने पनि त्यो धेरैको बुझाइ के छ भने यो चाहिँ बाल बालिकाको कार्यक्रम हो भन्ने बुझाइ छ तर त्यो चाहिँ होइन फेरि त्यो बालमैत्री स्थानीय शासन भनेको यो हाम्रो कार्यक्रम हो सबैको कार्यक्रम बाल बालिकाको पनि हो हाम्रो पनि कार्यक्रम हो र त्यसमा चाहिँ 51 इन्डिकेटरहरू छ त्यो 51 इन्डिकेटरहरूमा चाहिँ त्यो शिक्षासित पनि जोडिया छ स्वास्थ्यसित जोडिया छ होइन अनि अब यो सामाजिक कुराहरूसित पनि जोडिया छ थुप्रो कुरासित जोडिया छ त्यही भएर अब सबै इन्डिकेटर फुलफिल गर्नुपर्ने छ र कतिपय अब इन्डिकेटरहरू हामीले फुलफिल गरेका छन् कतिपय इन्डिकेटर बाँकी छन् त्यो चाहिँ हामी प्रयास गर्दैछौँ
0: हामी चाहिँ अब कुराकानीको करिब करिब अन्त्यतिर पनि आइपुगेका छौँ जस्तो अब चाहिँ तपाईँ निर्वाचित भइरहेसकेपछि अब एक वर्षको अवधिमा चाहिँ तपाईँले आयोजना कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ सम्पन्न गर्नुपर्नेछ यो अवधिमा चाहिँ तपाईँले अब चाहिँ म यस्तो गर्छु भन्ने त्यस्तो योजना अथवा चाहिँ तयारी के छ
1: यस्तो छ अब कतिपय कार्यक्रमहरू हामीले पहिलादेखि जुन चलेर आएको नि त्यसैलाई निरन्तरता दिने हो र त्यसलाई चाहिँ कम्प्लिट गर्ने हो र विशेष गरी अहिले मान्छेहरूको के छ भन्नुहुन्छ भने यो विकास भनेको त्यही बाटो हो होइन यसो बाटो बन्यो के बन्यो भने चाहिँ विकास हो भन्नुहुन्छ तर हामीले चाहिँ अब ह्युमन डेभलपमेन्टको पार्टबाट हेर्ने कि नहेर्ने भन्ने हो त्यही भएर अहिले एकदम त्यसमा चाहिँ फोकस गर्न जरुरी छ भन्छु म चाहिँ त्यही भएर हामीले सुरुदेखि शिक्षा स्वास्थ्य भनेका छौँ कि शिक्षा स्वास्थ्य भनेका छौँ र अब जानकीको हकमा चाहिँ अब एकदम धेरै अब कृषिमा कृषि पेसामा आधारित नागरिकहरू हुनुहुन्छ भने त्यसैलाई फोकस गरी कार्यक्रम गर्ने भनेको छ जस्तै अब जबसम्म मान्छे शिक्षित हुँदैन नि तबसम्म त समाज बन्दैन र अब जति शिक्षित मान्छेले अब आम्दानी गर्न सक्छ त्यो अब अशिक्षितले त त्यतिको आम्दानी गर्न सक्दैन त्यही भएर धेरै कुरा चाहिँ शिक्षामा निर्भर छ शिक्षालाई जोड दिनुपर्छ भन्ने ढङ्गकै कार्यक्रमहरू हामीले गर्ने सोचेका छौँ र त्यो सँगसँगै अब कृषिको कुरा छ नि कृषिको कुरामा चाहिँ हामीले यो अनुदान अब हिजोका दिनमा एकदम धेरै वितनमुखी हुन्थ्यो त्यो वितनमुखीलाई अब निरुत्साहित गर्दै अब चाहिँ उत्पादनमै जोड दिनुपर्छ भनेर उत्पादनका आधारमा अनुदान दिने विभिन्न बालीहरूमा अनुदान दिने भनेर कार्यविधि पनि बनाएका छौँ त्यही अनुसार अब हिजोका दिनमा हामीले गाउँबाट सुरु गर्यौँ र अब चाहिँ अरू अरू बालीमा पनि त्यसै गरी जानुपर्छ भनेर कार्यविधि बनाएर गर्दैछौँ र अब अर्को कुरा हामीले नयाँ यो वर्ष के गरेका छौँ भन्नुहुन्छ भने हामीलाई चाहिँ ढुवानी गर्नु पर्यो किसान उत्पादन त गर्यो तर सम्बन्धित ठाउँसम्म पुर्याउनलाई साधन त हुन पर्यो त्यसका लागि हामीले कृषि एम्बुलेन्स भनेर कृषि एम्बुलेन्स पनि खरिद गरेका छौँ र त्यो खालको एउटा कार्यविधि बनिसकेका छ अब लगत्तै सञ्चालनमा ल्याउने भन्ने हाम्रो तयारी छ
0: जस्तो यो पालिकाले चाहिँ कृषि एम्बुलेन्स भनेर खरिद गरेको छ, भर्खरै खरिद गरे होइन, अब चाहिँ कृषकले उत्पादन गरेका तरकारीहरू कृषि वस्तुहरूलाई चाहिँ कसरी बजारीकरण गर्छ यसले चाहिँ?
1: यस्तो छ, अब बजारीकरण तपाईँ कृषक हो भने तपाईँ आफैले पनि गर्न सक्नुहुन्छ, तर तपाईँसित साधन छैन। एकछिनलाई मान्नुहोस्, तपाईँले अब उत्पादन गर्नुभयो तर तपाईँले पुर्याउनु पर्यो, नेपालगञ्ज पुर्याउनु पर्यो, अत्तरिया पुर्याउनु पर्यो, अथवा कहीँ पुर्याउनु पर्यो भने अब एम्बुलेन्सलाई जसरी अब मान्छेको बिरामी बोक्ने एम्बुलेन्सलाई जसरी हामी पैसा दिन्छौँ त्यसै गरी तपाईँले पनि प्रयोग गर्न सक्नुहुन्छ। र अर्को कुरा, यो कार्यविधिमा हामीले थुप्रै कुराहरू नोट गरेका छौँ, त्यो कार्यविधि अनुसार चाहिँ सञ्चालन हुन्छ। जस्तो अब एउटा कुरा के छ भने, जस्तै कोही कोही मान्छेसित जग्गा जमिन छैन, थोरै छ, तर अब त्यो एम्बुलेन्समा त एउटा किसानले उत्पादन गरेका चिज त अब पुग्दैन भने त्यो समूहहरू छ नि, कृषि समूहहरू छ अनि सहकारीहरू छ, उहाँहरूले पनि त्यो खालको प्रयोग गर्न सक्नुहुन्छ कम्बाइनले मिलेर।
0: जस्तो हामी चाहिँ समग्र गाउँपालिकाको विकास निर्माणका कार्यक्रम आयोजनाको बारेमा कुरा गर्यौं, भर्खरै पनि गाउँपालिकाले चाहिँ सड़क बत्ती जडान गरेको छ, खासमा यो योजना चाहिँ कसरी आयो भन्ने कुरा चाहिँ थोरै जानकारी।
1: अब तपाईँलाई थाहा छ, हामीले त्यहाँनिर थारू संस्कृति झल्काउने मूर्ति बनाएछौँ र उज्यालो भएन भने त्यो देखिँदैन, र हाम्रो जानकी गाउँपालिकामा अब फोर लाइनको सडक चाहिँ त्यहाँनिर छ, त्यही भएर त्यसलाई चाहिँ अलिकता सौन्दर्यकरण गरेर राम्रो बनाउनु पर्छ भन्ने ढङ्गले चाहिँ त्यो गरिएको।
0: त्यो चाहिँ कस्तो, अब दुर्गौली बजारमा मात्र हो या अन्य बजारमा पनि? पालिकाको त जस्तो कटासे बजार भयो, मुनुवा बजार भयो, अरू बजारहरू पनि छ नि, अरू अरू ठाउँमा पनि हुने हो कि?
1: यो सुरुवात हो, अब सुरुवात कहीँ न कहीँबाट गर्नुपर्छ, गर्ने कहाँबाट हो भन्ने हो। जस्तै अहिले अघि पनि मैले रिसोर्सको कुरा गरेको थिएँ नि, हाम्रो रिसोर्सले भ्याएसम्म हामीले सुरु गरेका छौँ, आगामी दिनमा त्यसलाई निरन्तर रूपमा अरू अरू ठाउँमा पनि जोड्दै जाने हो।
0: हुन्छ, हामी चाहिँ कुराकानीको एकदमै अन्तिममा छौँ, अन्तिममा यहाँको केही छ?
1: मेरो त त्यस्तो केही छैन होइन, तर अब जसरी जानकी गाउँपालिकालाई हामीले राम्रो बनाउने प्रयासमा छौँ, त्यसै गरी सबै नागरिकहरूले पनि यो अपनत्व फिल गरेर राम्रो बनाऊ भनेर सोच दिनुपर्छ भन्ने चाहिँ हो।
0: गाउँपालिकाका गतिविधि सम्बन्धी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग गरिएको कुराकानीपछि कार्यक्रममा अब जोड्दैछौ पालिकामा जडान भएको सड़क बत्ती सम्बन्धीको जानकारी।
2: जानकी गाउँपालिकाको दुर्गौली बजारमा सड़क बत्ती जडान गरिएको छ। बत्ती जडान भएपछि दुर्गौली बजार रातिको समयमा पनि उज्यालो हुने भएको छ। यसका साथै नागरिकलाई आउ जाउमा सहज हुनेछ। दुर्गौली चोकदेखि 500 मिटर लम्बाईसम्म सड़क बत्ती जडान गरिएको छ। सड़क बत्तीको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सोमबार बेलुका स्विच अन गरेर उद्घाटन गर्नुभएको छ। बत्ती जडान भएर बजार र सड़क क्षेत्र उज्यालो भएपछि स्थानीय खुशी भएका छन्। बत्ती जडान हुँदा सड़क दुर्घटना न्यूनीकरण हुनका साथै बजार क्षेत्रमा हुन सक्ने चोरीका घटना न्यूनीकरणमा सहयोग हुने स्थानीयको भनाइ छ। दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बम:
3: अब त्यो लाइट बत्ती त अब अलिकता भए पनि राम्रै हुन्थ्यो, अब एउटा बजारको शोभा पर्छ भने फाइदा हो, आवाजमा सजिलो। अब चोरहरू जस्तै हिजोभन्दा अगाडि बजारमा ठुलो चोरी हुन्थ्यो, खोका लाइन तोड्थे, तालाहरू तोड्थे होइन, अब त्यो पनि एउटा रोकिने भयो। कसैले भन्नु अब बदमासी गर्यो भने, भाग्न लाग्यो भने, उज्यालो अब बत्ती भयो भने होइन, कुन मान्छे हो पहिचान हुने भयो होइन, त्यसैले यी कुराहरूमा राम्रै नै छ।
2: बजारमा सड़क बत्ती जडान भएपछि व्यापारीलाई सजिलो हुने व्यापारी विष्णु कुमारी बमशाह बताउनुहुन्छ।
4: यदि सुरक्षाकर्मीले सुरक्षा दिन सक्छ भनेपछि यो बिजुली बत्तीले चाहिँ हाम्रो व्यापारलाई चाहिँ 10 बजेसम्म पनि खोल्नको लागि मदत गर्छ। अब विभिन्न किसिमका चोरी डकैतीहरू दोकानमा ताला फोड्नेदेखि लिएर चोरी कुराहरू धेरै भइरहेथे, त्यसको लागि हामीले बजार समितिले पनि बत्ती भइदिएको भए हाम्रा लगभग लगानीहरू या लाखौं 50 लाख 20 लाख 10 लाख 5 लाख आफ्नो पुँजी अनुसारका लगानीहरू छन्, त्यसको सुरक्षाको लागि चोरी डकैती नहोस् भन्नको लागि यो बिजुली बत्तीले फाइदा गरेको छ जस्तो मलाई लाग्छ।
2: अर्का व्यापारी कोकिला साउदले बत्ती जडान हुँदा अँध्यारो भइसकेपछि पनि पसल खोल्न सकिने र व्यापारमा वृद्धि हुने बताउनुहुन्छ।
5: चोरीका घटनाहरू उसरी त विशेष गरी त यसले एउटा यो बजारको सौन्दर्य झल्काउने काम गर्यो अनि अर्को पसलहरूमा व्यापार गर्नु पनि सहज गरेको। कहिले काहीँ राति भएपछि होइन देखिँदैन, पसलहरू टाढाका देखिँदैन, त यो भित्रको बत्तीको भन्दा त त्यसको चमक धेरै हुन्छ। उता चौराको मान्छेले पनि हाम्रो पसल पनि देख्न सक्ने भयो, यतासम्म उजेला आउँछ त त्यसको धेरै लामो आउँदो रहेछ के, अनि त्यसले पनि सजिलो भएको छ। एउटा अब जानकी गाउँ बेलुकामा यस्तो विकासको काम पनि हो के, एउटा विकास पनि भयो भन्नुपर्छ, विकासले पनि फाइदा गर्यो भन्नुपर्छ के।
2: ठेला व्यापारी तारा बम पनि बजार उज्यालो भएपछि व्यापार पनि राम्रो हुने र सड़क दुर्घटना कम हुने बताउनुहुन्छ।
6: गोली चोक छ अनि रातिको समयमा बत्ती थिएन, कता जाने होला के जाने होला, परिवर्तन देख्छन् त्यही अल्मलै पर्छन् अहिले भने, किनभने यो बत्ती उज्याले गर्दाखेरि उहाँलाई जान आने जाने गर्न उनलाई सजिलो हुन्छ। यति मात्र नभएर तपाईँको बाइचान्समा दुर्घटना एक्सिडेन्ट भयो या चोरी भयो भने तपाईँको एउटा सडक बत्ती मात्रै नभएर हाम्रो जुन दुर्गोली चोकमा सीसीटीभी छ त्यसले पनि त्यहाँबाट नै हेरेर पत्ता लगाउन सकिन्छ।
2: सुदूरपश्चिम यातायात कार्यालयका दिपेश चन्द नागरिकहरू रातिको समयमा पनि बस तथा अन्य सवारी साधनमा यात्रा गर्ने भएकाले यात्रुलाई सजिलो हुने बताउनुभयो।
7: बिहान पहिला अन्धारो हुन्थ्यो, आजकल बिहान टिकट काट्दाखेरि उज्यालो हुन्छ, जाने मान्छेहरूलाई पनि राम्रो भएको, आवत जावतमा सजिलो हुन्छ सबैलाई लाइट भएपछि। अहिले त 5 बजे अब गाडी जान्छ, अब जाडोमा त 5 बजे धेरै अन्धारो हुन्छ, अनि लाइटले उज्यालो गरेपछि आवत जावतमा सजिलो हुन्छ, मान्छेहरू गाडीमा चढ्न पनि राम्रो, आफ्नो सामानको बस्न उठ्न
2: जानकी गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख दिनेश माझीले पालिकाको 13 लाख लागतमा बत्ती जडान भएको जानकारी गराउनुभयो।
8: यो गत गाउँ सेवाबाट 25 लाख विनियोजित बजेट थियो हाम्रो यो सडक स्मार्ट बत्तीको लागि, त्यसमा हामीले इमेजिङ मार्फत टेन्डर आह्वान गर्दाखेरि 13.35 हाम्रो चाहिँ सम्झौता भएको छ। हाम्रो यो विनियोजित बजेट अनुसारकै टेन्डर आह्वान भएर त्यही अनुसार ठेक्का सम्झौता अनुसारकै काम भएको हो।
0: अब भने कार्यक्रममा जोड्दैछौ जानकी गाउँपालिका वडा नम्बर 9 को बोकलहुवामा निर्माण भएको सामुदायिक भवनको उद्घाटन सम्बन्धीको जानकारी।
2: जानकी गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष खकेन्द्र भण्डारीले आफूहरूले चुनावमा बोलेका वाचा अनुसार काम गरिरहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 9 बकलवामा सामुदायिक भवन उद्घाटन गर्दै वडाको विकासको लागि आफू सधैँ सक्रिय भएर लागेको र आगामी दिनमा लाग्ने बताउनुभयो। संविधान सभा सदस्य सुखदैया चौधरीले बकलोवा बस्तीमा सामुदायिक भवन नभएकाले अब कार्यक्रम सञ्चालन गर्दा सहयोग पुग्ने बताउनुभयो।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 1, नयाँ नेपाल आधारभूत विद्यालय, एकतापुर, साउन 5 र 6 गते।
4: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
3: नवदुर्गा आधारभूत विद्यालय, ब्लक नम्बर 9, साउन 9 र 10 गते।
4: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
3: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
4: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
3: वडा नम्बर 4 को कार्यालय, साउन 17 देखि 19 गतेसम्म।
4: वडा नम्बर 2 को कार्यालय, साउन 20 देखि 25 गतेसम्म।
3: वडा नम्बर 3 को कार्यालय, साउन 26 देखि 28 गतेसम्म।
4: वडा नम्बर 5 को कार्यालय, साउन 29 देखि 31 गतेसम्म।
3: वडा नम्बर 6 को कार्यालय, भदौ 1 गतेदेखि 3 गतेसम्म।
4: वडा नम्बर 7 को कार्यालय, भदौ 4 देखि 6 गतेसम्म।
3: वडा नम्बर 8 को कार्यालय, भदौ 7 देखि 9 गतेसम्म।
4: र वडा नम्बर 9 को कार्यालय, भदौ 10 देखि 11 गतेसम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98-485-0188, 98-485-0156 र 98-486-13-434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
3: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359
5: नाता छ सापन कुछ नि कराइ साप कुछ नि कर्त ल्या ऊ अपने चल गेल त कुछ कराइल त ओ सक्कु साप बिखा थे नि रट
6: बिखा हो कि नि हो कसी कति हिँडा त दाई
7: ल्या नेपालमा पाजिना बिखा सापनको विषयमा सुन एक ठोरठ गरैचा जोन खास कैख रातिक समयमा घरभित्र पैठ सेक्ठ यी कटलसे निबठाई फे स्याकत तर कटलक पाछ डेह भाग जो निचलना कैख सास फ्यार जो निसेकना मेसे लक्व होइ सेक्ठ औरो रठ डोम जोन बडा रिसाहा मेरिक रठ निकर फाँट फुलेठ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कैख सन्ध्या बिहान देख पर्छ निकर कटलसे फे लक्व होइ सेक्ठ ओ औरो रठ कैरी जातक साँप निकर कटल कलसे कटलक भाग सुई था ओ बरा कर्रसे बठे था रकत फे पाती होकर रकत बहना हुई से था ओसय क हमार देशक तराई सक्कु भूभाग में पा देना बगोपने न फुनका रना बाघे सांप ई सांप 10 लाख बेरहमेन कम खेल पा दे था तर हिकन कटाई एकदम खतरनाक रहा
8: बर्खा छाको अनाज भिजिना समयमा सापनको कटाई अथवा दसैँको घटना धुर बिनाका कथा बैया वो और प्राकृतिक प्रकोपको कारण सापनको बछारा नासिबेर सापनको दसैँको घटना धुर बिनाका लगपा जाए
9: झुर जसिन सापनको दसाई हानिकारक नि रहा उहो फेर यदि सपवा 10 डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर
5: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैथ पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल www.sapan.org मा जाख आवश्यक जानकारी लिहे सक्दै था।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
0: साउन 16 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
0: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: मे आई कम इन सर।
1: आऊ आऊ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: चर्पी भर्ल चेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे। फोन नम्बर कटा हो त ली डायल करी 97 620 20 300।
7: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
8: हजुर हो।
7: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 ओ 98 656 92 026।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164860204।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848578।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाइजाउ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-39261।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772।
4: स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तर्साए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिद्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका

0: विभिन्न गर गहनाहरू माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसाइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 1479, 98 24 60 25 32। अछाम मंगलसाइनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 60 28 25।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि नि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015156 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
2: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही साउन 9 शनिबारका दिन
4: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
5: डाक्टर आउने दिन साउन 9 शनिबार,
3: साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइचो। सामुदायिक रेडियो टीकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू। पहिलो दिन कृषि वन र विपद क्षेत्रबारे छलफल। र स्पेनले जित्यो 16 वर्षपछि विश्वकपको उपाधि। अब मध्याह खबर विस्तारमा। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइचो लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्था गरिएको छ। पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकता अनुसार भने काम गर्न नसकिएको पनि उहाँले स्वीकार गर्नुभयो। दर्शन व्यवस्थापनलाई थप प्रभावकारी सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी कर्मचारीका सबै मन्दिर पहरा गण नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना ट्राफिक प्रहरी काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक

0: शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्। सामुदायिक रेडियो टीकापुर एफएमले चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू गरेको छ। योजना निर्माणको कार्यशालाको पहिलो दिन कृषि वन विपद क्षेत्रका सरकारवालाहरूले योजना निर्माणमा राय सुझाव दिएका छन्। कार्यशालामा सामुदायिक रेडियो टीकापुर एफएमलाई आगामी दिनमा अगाडि बढ़ाउनका लागि संचालन गर्नुपर्ने कार्यक्रम, संचालनमा रहेका कार्यक्रमलाई प्रभावकारी बनाउने तरिका, थप कार्यक्रमहरू उत्पादन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ। छलफल कृषि विपद र वन वातावरण गरी तीनवटा समूहमा विभाजन गरिएको हो। टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोती सिंह विकले सिजन अनुसारको खेतीबालीमा लाग्ने विभिन्न रोग जात र प्रविधि सम्बन्धी कृषि प्राविधिक र विज्ञसँग छलफल कार्यक्रम चलाउनु पर्ने, कृषि शाखा मार्फत गरेका कामबारे जानकारी, कृषकका सफलताका कथाहरू समाचारमा ल्याउनु पर्ने योजना बनाउन सुझाव दिनुभयो। शिवशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले आगामी दिनमा सामुदायिक रेडियोले सामुदायिक वनका आगामी दिनका योजना सम्बन्धी जानकारी समन्वय अभाव रहेकाले स्थानीय सरकार सामुदायिक र वन डिभिजनलाई सँगै राखेर छलफल चलाउनु पर्ने, सामुदायिक वनमा प्रवेश गर्दा लाग्ने शुल्क सम्बन्धी जानकारी दिने जस्ता विषय कार्यक्रममा समेट्नु पर्ने सुझाव दिनुभयो। सामुदायिक रेडियो टीकापुर एफएमका निवर्तमान अध्यक्ष रंग अधिकारीले आगामी दिनमा बिजुली इन्टरनेटका पुराना र अव्यवस्थित तारले समस्या तथा जोखिम निम्त्याएकाले यस सम्बन्धी सचेत तथा सुधारका लागि रेडियोले प्रसारण गर्नुपर्ने तथा छलफल चलाउनु पर्ने बताउनुभयो। कार्यशालामा सहभागीलाई धन्यवाद दिँदै सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष योगेन्द्र प्रसाद बजगाईले सामुदायिक रेडियोलाई स्थानीय सरकार, सामुदायिक वन तथा संघ संस्था सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। संचारकर्मी समूह टीकापुरका अध्यक्ष दीपक थापाले कार्यशालाको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। कार्यक्रम संचालन सामुदायिक रेडियो टीकापुर एफएमका स्टेशन म्यानेजर एकेन्द्र तिमिल सेनाले गर्नुभएको थियो। अरू क्षेत्रको विषयगत छलफल नियमित हुनेछ। कैलाली र कञ्चनपुरबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका 2,58,230 रूपियाँ बराबरका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार जोशीपुर गाउँपालिका 4 खर्चोवा स्थित हसनापुर र कैलाली गाउँपालिका 5 गोब्रेला घाट क्षेत्रमा व्यवहारिसी अवस्थामा रहेका 1,47,830 रूपियाँ बराबरका चिनी, बिड़ी, सुर्ती, प्लास्टिकका चम्चा, सुटपीस, प्लास्टिक झिल्ली लगायतका सामान बरामद गरी नियन्त्रणमा लिएको हो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका 11 गड्डा चौकी र शुक्लाफाटा नगरपालिका 11 कलुवापुर क्षेत्रमा व्यवहारिसी अवस्थामा रहेका 1,10,400 रूपियाँ बराबरका चिनी, मिश्री, दाल, प्लास्टिक झिल्ली तथा किराना सामग्री बरामद गरेको जनाएको छ। मध्याह खबरमा 4 महिनामा 3,435 विपदका घटना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर

0: 97625438 उपेन्द्र शाह 98 21 60 24 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
2: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
2: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
2: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
2: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
1: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।
3: गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका अनुसार यस अवधिमा कुल 3,435 विपदका घटना भएका छन्। विपदमा परेर 988 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार 4,531 घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढ़ी आगलागीका घटना भएका छन्। प्राधिकरणका अनुसार 4 महिनामा 914 आगलागीका घटना भएका थिए। सर्पदंशका 535, चट्याङ 229, लेक लाग्नु 55, जनावर आक्रमण 190, होरी बतास 478, पहिरो 495, बाढ़ीका 171 घटना घटेका छन्। यस्तै भारी वर्षा 166, डुंगा पल्टेर 1, डरेलो 191, हिउँ पहिरो 2, असिना 4 र अन्य पनि 4 छन्। त्यसै गरी साउन 2 गते बिहानदेखि 3 गते बिहानसम्म देशभर कुल 58 विपदका घटना भएका थिए। विपदमा परेर 3 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। कुल 45 जिल्ला प्रभावित भएका छन्। वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभगराहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो, जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभगराहीहरूको सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न पर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास रहेको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान मार्फत गर्नु गराउनु पर्ने व्यवस्था छ। तर सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा सुविधा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभ गराईमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मशान्तसम्म रहेको भन्दै मन्त्रालयले वडा कार्यालयमा भीड़भाड़ कम गरी नवीकरण कार्य व्यवस्थित गर्न पनि भनेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। मध्य प्रदेश साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
4: साउन 9 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
3: अब पुनः बाँकी खबर। कञ्चनपुरमा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका 19 को बागफाटाका महिलाहरू सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक डीएसपी टेक बहादुर राउतका अनुसार भीमदत्त नगरपालिका 19 को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्ज क्षेत्रभित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आगरी, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएको राउतले बताए। उनीहरू 9 जना र 5 जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए। सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू सिरिज स्टेडियममा आज भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले गोल गरे। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि गोलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो। सामुदायिक रेडियो टीकापुर एफएमको 4थो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू। पहिलो दिन कृषि वन र विपद क्षेत्रबारे छलफल। र स्पेनले जित्यो 16 वर्षपछि विश्वकपको उपाधि। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार। टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपछिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान
8: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते।
7: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते।
8: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते।
7: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते।
8: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते।
7: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते।
8: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
7: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
8: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
7: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
8: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
7: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
8: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म।
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
8: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
9: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
8: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088888, 98485015 र 98486134.
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
10: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
11: साउन 16 गते तेस्रो शनिवार का दिन
12: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
10: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने हिजो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने
12: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
11: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
13: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 7372।
14: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
15: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
16: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
15: के गर्छ र सन मेडिकेयरले?
16: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
15: यति गरेपछि धेरै राहत हुने रहेछ त।
16: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
15: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
17: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
0: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भार,
3: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।

0: छिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
5: ए सन्त्यकी आमा, पर कान्छाको बिहाको न्यु त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
5: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
7: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08 98 486 39 261।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
2: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
0: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98017-10672।
7: स्वास्थ्यका लागि पानी

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915600088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग
3: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाबु के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: साउन 16 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
5: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
3: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
2: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
3: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
3: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
3: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
3: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
3: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
3: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
2: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
3: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
2: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
3: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091560088 र 561088।
2: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, चिला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 6073 र 98148 0204।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
7: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: दुईटा कुरा भन्यौँ, अब एउटा चाहिँ टाइम म्यानेजमेन्ट, अर्को चाहिँ रिसोर्स म्यानेजमेन्ट भनेर। अब तपाईँलाई थाहा छ हामी जानकी गाउँपालिकाको जति पनि कार्यक्रमहरू गर्छौँ त्यो चाहिँ समयमै सुरु हुने र समयमै सक्ने भन्ने हो, र त्यो सँगसँगै अब रिसोर्स म्यानेजमेन्टको कुरा छ, रिसोर्सलाई कसरी म्यानेज गर्ने, जस्तै अब हामीले कुन रिसोर्सलाई कहाँ युटिलाइज गर्ने, कहाँ प्रयोग गर्ने भन्ने ढङ्गले चाहिँ त्यसरी ह्युमन रिसोर्सको कुरा र फिजिकल रिसोर्सको कुरा पनि होला। ह्युमन रिसोर्सलाई चाहिँ कसरी अब युटिलाइज गर्ने, जस्तै हामीसित झन्डै झन्डै 200 ह्युमन रिसोर्स हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ कसरी बढीभन्दा बढी अब प्रयोग गरेर नागरिकको हितमा काम गर्ने भन्ने हो, र त्यो सँगसँगै अब फिजिकल रिसोर्सलाई चाहिँ केमा प्रयोग गर्ने भन्ने हो। त्यसका लागि हामीले सुरुदेखि जुन खालको स्लोगान बनाएको छौँ, शिक्षा स्वास्थ्य कृषि र वातावरण मैत्री पूर्वाधार पहिचान सहितको जानकी गाउँपालिका विकासको मूल आधार भनेर त्यसैलाई अब एउटा मापदण्ड बनाएर त्यसरी चाहिँ खर्च गरिरहेको छ।
1: यहाँहरूले चाहिँ यो शिक्षा स्वास्थ्यतिर चाहिँ के कामहरू गर्नुभयो, कसरी गर्नुभयो, के उपलब्धि रह्यो?
0: शिक्षामा चाहिँ हामीले अब विशेष गरी यसमा चाहिँ अब हामी कहाँ जति पनि विद्यालयहरू हुनुहुन्छ होइन, विद्यालयहरू छ, उनीहरूको बीचमा प्रतिस्पर्धा गराउने भन्ने हो। जबसम्म प्रतिस्पर्धा हुन्न तबसम्म प्रगति हुन्न, र यो जति पनि विद्यालयहरू छ त्यसमा तपाईँलाई पनि थाहा छ हामीले अब प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छौँ, जसले चाहिँ राम्रो रिजल्ट दिन्छ त्यो विद्यालयलाई चाहिँ पुरस्कृत गर्ने गरेका छौँ, र त्यो सँगसँगै विद्यालय पनि हो र टिचरहरूलाई पनि, जो शिक्षकले राम्रो आफ्नो अब सब्जेक्टमा राम्रो रिजल्ट दिनुहुन्छ उहाँहरूलाई पनि पुरस्कृत गरेका छौँ, र विद्यार्थीहरूलाई पनि त्यो खालको गरेका छौँ। र यो त अब शैक्षिक गुणस्तरको वृद्धि गर्नका लागि कुरा भयो होइन, र यो विद्यालयहरूको भौतिक उसमा चाहिँ पनि धेरै कामहरू भएका छन्। जस्तै अहिले तपाईँले जानकी गाउँपालिकामा देख्नुहुन्छ विद्यालय सौन्दर्यकरणको कुरा छ, सबै विद्यालय चाहिँ एउटै कलरको हुनुपर्छ भनेर त्यो खालको एउटै कलरको विद्यालय बनाउने पनि गरेका छन्। र सँगसँगै यो विद्यार्थीहरूलाई चाहिँ अब

पुग्नेमा हुनाले यहाँको अब विद्यालयमा जुन स्कूल नर्सरी कार्यक्रम छ त्यसबाट उत्पादित तरकारीहरू प्रयोग गर्ने र विद्यार्थीलाई खाजा खुवाउने भनेर त्यसरी पनि जोडिरहेछौँ होइन। अर्को कुरा चाहिँ विशेष गरी यो जबसम्म मान्छे मोटिभेट हुन्न नि तबसम्म अब कुनै पनि काम गर्दैन भन्ने ढङ्गले विभिन्न समय समयमा हामीले त्यस्तो मोटिभेसनल क्लासहरू पनि चलाइरहेछौँ शिक्षाको कुरामा चाहिँ। अब अर्को अब स्वास्थ्यको कुरामा हामीले अब तपाईँलाई थाहा छ अहिले हामी कहाँ एकजना डक्टर हुनुहुन्छ त्यसरी पनि सेवा दिइरहेछौँ र अर्को यो हामी कहाँ एकदम समस्या भएको सिकल सेल पनि हो होइन। जो जो अब सिकल सेलको बिरामी हुनुहुन्छ उहाँहरूलाई स्वास्थ्य बिमा पनि गराइदिउँ निशुल्क रूपमा र अर्को अब यो जो अब हामी कहाँ अब बर्थिङ सेन्टरहरू छ त्यहाँ चाहिँ इनकेस अब ऊ हुनसक्छ डेलिभरी गर्न सकिएन भने उहाँहरूको सुविधाका लागि हामी रिफर भएको जस्तै टिकापुर अथवा लम्की त्यहाँ चाहिँ रिफर गर्नु पर्यो भने निशुल्क रूपमा एम्बुलेन्सको पनि व्यवस्था गरेका छौँ र अर्को सिकल सेलको कुरामा चाहिँ स्वास्थ्य बिमा सँगसँगै हामीले विभिन्न समयमा सिकल सेल जाँचको कुरा गरेका छौँ र अब आइन्दा अब फर्दर अरू कार्यक्रम पनि यो वर्ष बनाएका छौँ त्यसलाई निरन्तर रूपमा सञ्चालन गर्ने भनेका छौँ र अब यो कृषिको कुरामा चाहिँ अब यो अनुदान दिने त हो तर अनुदान चाहिँ वितरणमुखी हुनुहुँदैन उत्पादनमुखी हुनुपर्छ भनेर हामीले चाहिँ उत्पादनका आधारमा अनुदान भनेर

0: विद्यालय कलेसाबारी कार्यक्रममा खास गरी अब यो बिक्री भन्दा पनि उपभोगका लागि भन्ने हो। जस्तै अब त्यहाँ अध्ययनरत विद्यार्थीहरूको लिजर टाइम हुन्छ, त्यो समयमा उहाँहरूले अब तरकारीहरू लाउनुहुन्छ होइन। त्यही स्कुलको अघि मैले पनि भने यो खाजा कार्यक्रम छ, त्यो खाजालाई अझ यो जङ्क फुडलाई निरुत्साहित गर्नका लागि त्यसरी आफैले उत्पादन गर्ने र खाजा खाने भन्ने ढङ्गले त्यो कार्यक्रम हो। र यो जति पनि अब स्कुलमा यो विद्यालय नर्सरी कार्यक्रम छ, एकदम धेरै तरकारी भयो भने वरिपरिका अरूलाई पनि अब विद्यालयले बेच्नुहुन्छ र त्यसरी आम्दानी भएको पैसाले चाहिँ अब त्यहाँको अब गरिब विद्यार्थीहरूलाई त्यसरी कापी किताब किन्ने पनि व्यवस्था विद्यालयले गरेको अवस्था छ।
1: जस्तो अहिलेसम्म हामी चाहिँ शिक्षा स्वास्थ्य र कृषितर्फका कुरा गर्यौं, अब सामाजिक विकासतर्फ पनि यहाँहरूले काम गरिराख्नु भएको छ, के काम भएको छ?
0: यो सामाजिक क्षेत्रमा विशेष गरी अब यो संस्कृतिको कुरा मैले धेरै पटक धेरै ठाउँमा भन्ने गरेको छु। अब कुनै पनि अब नेपालको विकास ठाउँको अथवा नेपालकै विकास गर्ने हो भने तीनटा कुरा गर्न जरुरी छ भन्छु, नेचर, कल्चर र एग्रिकल्चर। अब हामी कहाँ प्रशस्त अब तपाईँले देख्नुहुन्छ प्राकृतिक चिजहरू छन्, त्यसलाई चाहिँ कसरी बजारीकरण गर्ने र यो कल्चरलाई पनि कसरी बजारीकरण गर्ने भन्ने छ। यो कल्चरको कुरामा तपाईँले अहिले देख्नुहुन्छ हाम्रो अब जानकी गाउँपालिकाको दुर्गोली बजार चोकमा हामीले अब थारू संस्कृति झल्किने त्यो खालको मूर्तिहरू पनि स्थापना गर्यौँ र सँगसँगै यो थारू संस्कृतिलाई बढावा दिनका लागि होमस्टेहरू पनि सञ्चालन भएको छन्। जस्तै जानकी गाउँपालिकामा अमौरी होमस्टे, त्यसरी बग्लौवा होमस्टे र जगतपुर होमस्टेमा त्यसरी कार्यक्रम सञ्चालन भइरहेछ भने, अर्को कुरा अब यो जानकी गाउँपालिकालाई थारू लोककलाको हब बनाउने भनेर हामीले त्यो घोषणा गरेका छौँ र प्रत्येक वर्ष यो अष्टिमकी चित्रको तालिमदेखि लिएर यो ट्रेडिसनल अब जुन खालको अब लोप भइरहेको उयोहरू छ, परम्परा अनि कलाहरू छ, त्यसलाई चाहिँ जोगाउनका लागि त्यो खालको कार्यक्रमहरू छ। र यो होमस्टेहरूमा जस्तै आर्थिक आमदानीको स्रोत भनेको अहिले के गर्न सकिन्छ भन्ने अघि पनि मैले भने, जस्तै नेचर, कल्चर र एग्रिकल्चरको कुरा। त्यो कल्चरलाई कसरी बजारीकरण गर्ने भने, जस्तै अहिले थारू कम्युनिटीको अब पुरानो संस्कृति हेर्न कहाँ जाने भनेपछि गाह्रो छ, त्यही भएर अहिले होमस्टेले थारू संस्कृति जोगाउन सक्छ भन्ने ढङ्गले प्रमोट गरिरहेछौँ र उहाँहरूलाई चाहिँ त्यो खालको तालिमहरू पनि प्रोभाइड भइरहेको छ।
1: तालिम दिइसकेपछि चाहिँ अब त्यहाँ जुन यहाँहरूले तालिममा सिकाउनु भएका कुराहरू पनि अहिले लागू भइसकेको कि भर्खर तालिम मात्र सञ्चालन भएको?
0: होइन, होमस्टे अब सञ्चालनमा छ होइन, जस्तै अब सुरु सुरुको अवस्था छ र उहाँहरूले अब हिजोका दिनमा यो थारू संस्कृति यता अब जुन मोटिभेट हुनुभएको थियो नि, अहिले चाहिँ उहाँहरूले संस्कृति भयो भने मान्छे आउँछन्, बस्छन् अनि त्यहाँ मान्छे बसेपछि खर्च गर्छन् र आमदानी हुन्छ भन्ने ढङ्गले बुझ्दै हुनुहुन्छ। त्यही भएर यसरी अब कुनै पनि कुरा अलिकता नसिकेसम्म नजानेसम्म त मान्छेले गर्दैन नि, त्यही भएर उहाँहरूलाई सिकाउने कुरामा चाहिँ गरिरहेछौँ हामीले।
1: एकदम अग्रसर भइरहेको छ। थोरै मैले महिलाका कुरालाई पनि जोड्न चाहे, यहाँहरूले थुप्रै कार्यक्रमहरू आयोजनाहरू गाउँपालिकामा गर्दा महिलाका आयार्जनका कुराहरू पनि आउँछ, त्यस्तो खालको के कार्यक्रमहरू गर्नुभएको छ?
0: महिलाको त थुप्रो कार्यक्रमहरू छ, जस्तै अब महिलाले गर्न सक्ने घरमै बसेर, तपाईँलाई अब कतिको जानकारी छ, हामीले दुना टपरी उद्योग भनेर महिलाहरूलाई प्रोत्साहित गर्नका लागि गरिरहेछौँ र त्यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने, एक त आमदानी पनि बढ्यो त्यहाँका लोकल महिलाहरूको, किनभने हामीसित अघि पनि मैले भने हामीसित अब नेचर छ, सालका रुखहरू छन्, पात झर छ होइन, त्यो चिजलाई चाहिँ दुना टपरी बनाएर उहाँहरूले बेच्दै हुनुहुन्छ, आमदानी गर्दै हुनुहुन्छ भने। अर्को कुरा अब त्यो सँगसँगै हामीले अब थारू समुदायको यो ढकिया छ अनि पोसाकहरू लेहङ्गा छ होइन, तिनीहरूलाई पनि जोगाउनु पर्छ र यसलाई चाहिँ बजारीकरण गर्नुपर्छ भन्ने ढङ्गले तालिम दिने, उहाँहरूलाई प्रोत्साहित गर्ने गरिरहेछौँ। र तपाईँले अब यसो हेर्नुहुन्छ भने हिजोका दिनमा केही वर्ष अगाडि करिब करिब लोपै हुन थालेको लेहङ्गाहरू अहिले छ्याप छ्याप्ती बजारमा मजाले किन्न पाइरहेको स्थिति छ।

0: त्यसै गरी अब म समग्रमा तपाईँ चाहिँ अब निर्वाचित भएर आएको पनि चार वर्ष पूरा भएर अब पाँचौं वर्षको सुरुवाती अवस्थामा छौं। समग्रमा चाहिँ तपाईँले जुन चुनावमा प्रतिबद्धता गरेका कुराहरू र तपाईँ चाहिँ गाउँपालिकामा आइसकेपछि कार्यक्रम आयोजनाहरू सम्पन्न गर्दै गर्दा कतिको चाहिँ तपाईँले वाचा गरेका कुराहरू पूरा भए जस्तो लाग्छ या भए?
1: अब तपाईँ हामी पढेरै स्कुल पढेरै आएको क्याम्पस पढेरै आएको होइन 100% अब 100 मा 100 त कोही विद्यार्थीले ल्याएको देख्दिनँ होइन तर अब 80% कट्यो भने डिस्टिङसन भन्दो रहेछ अहिले त्यही भएर म चाहिँ जानकी गाउँपालिका अहिले डिस्टिङसनमा छ भन्ने चाहिँ दावी गर्छु। अब तपाईँले भने जस्तो चुनावमा कतिपय बाचाहरू हामी गरेका थियौँ होइन त्यो करिब करिब 80% फुलफिल भएको छ। तपाईँलाई एउटा कुरा जानकारी गराम, हामीले चुनाव लड्दै गर्दा धेरै अब नागरिकहरूको एउटा गुनासो के थियो भन्नुहुन्छ भने यो छाडा चौपायाको व्यवस्थापन गर्ने कि नगर्ने भन्ने थियो। अहिले धेरै हदसम्म छाडा चौपायाको पनि व्यवस्थापन भएको छ, हिजोका दिनभन्दा धेरै व्यवस्थापन भएको छ। यसले चाहिँ किसानहरूलाई निकै राहत भएको महसुस भावला जस्तो लाग्छ मलाई होइन। र अर्को सँगसँगै मैले अघि पनि भने हामीले अब त्यो फजुल खर्चहरू कसरी घटाउने भन्ने थियो, अनि फजुल खर्च घटाउने कसरी तपाईँलाई थाहा छ हाम्रो जानकी गाउँपालिका मेरो नेतृत्वमा टोली आउनुभन्दा पहिला चाहिँ भाडामा थियो, भाडामा बस्थ्यौँ हामी। तर अब त्यसलाई कसरी घटाउन सकिन्छ, भाडा कसरी मिनिमाइज गर्न सकिन्छ भन्ने ढङ्गले अहिले हामी अब जानकी गाउँपालिकाको वार्ड नम्बर 1 को लागि बनेको भवनमा पालिका सञ्चालन गर्दैछौँ। र अहिले हामीले चुनावमा वाचा गरेका थियौँ प्रमुख यो प्रशासकीय भवन बनाउँछौँ भनेर, अहिले करिब करिब आधी आधी प्रशासकीय भवन बनिसकेको स्थिति छ, तपाईँले पनि देख्नु भएको होला। त्यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने एक त काम गर्ने वातावरण बन्छ त्यहाँ होइन, कर्मचारीहरूलाई प्रतिनिधिहरूलाई। अर्को कुरा चाहिँ हामीले अब जसरी अब कुनै प्राइभेट व्यक्तिलाई भाडा तिरिरहेको छौँ त्यो पनि घट्छ। र अहिले अहिले नै हामीले रिसोर्स म्यानेजमेन्टको उसमा चाहिँ वार्ड नम्बर 1 को वडा कार्यालयमा बसेर पनि पालिका सञ्चालन गर्दैछौँ। यसले चाहिँ धेरै कुराहरू चाहिँ अघि पनि मैले भने यो आमदानी गर्ने अनि खर्च गर्ने कुरालाई चाहिँ कसरी समायोजन गर्न सकिन्छ भन्ने ढङ्गले अघि बढिरहेको छ।
0: जस्तो अब यति कार्यक्रमहरू आयोजनाहरू सम्पन्न गर्दै गर्दा पनि कतिपय अब गर्न खोजेको तर अहिलेसम्म पनि गर्न नसकेका योजना आयोजनाहरू त्यस्तो पनि छ या छैन?
1: होइन, यस्तो छ, तपाईँले भने जस्तो कतिपय कुराहरू अब चाहेर पनि अब हाम्रो रिसोर्सले नभ्याउने नसकिने पनि छ। जस्तै तपाईँलाई एउटा जानकारी गराम, अब हामीले चाहिँ प्रत्येक अब केन्द्र सरकारकै योजना अनुसार अब प्रत्येक पालिकामा एउटा हस्पिटल भनेर केन्द्र सरकारकै नीति अनुसार हामीले पनि अब सबै पालिकामा हस्पिटल बन्ने भएपछि जानकी गाउँपालिकामा पनि एउटा हस्पिटल बनाउने भनेका थियौँ। तर अब केन्द्र सरकारको पनि सहयोग भएन, प्रदेश सरकारको पनि सहयोग भएन र हाम्रो पालिकाको रिसोर्सले त्यो चाहिँ भ्याइरहेको छैन, एउटा कुरा त्यो होइन। र अर्को पार्ट चाहिँ के छ भन्नुहुन्छ भने यो अर्को अब केन्द्र सरकारकै एउटा घोषणा के हो भने कमसेकम अब प्रत्येक पालिकामा एउटा पार्कसम्म होइन पर्यटकीय हिसाबले पार्क बनाउने भन्ने पनि घोषणा थियो, त्यो पनि हामीले घोषणा गर्यौँ, त्यो पनि बनाउन सकिरहेको स्थिति छैन। तर अब धेरै कामहरू चाहिँ अब नयाँ ढङ्गले चाहिँ सुरु गऱ्यौँ हामीले। तपाईँलाई थाहा छ यो सुदूरपश्चिममा सायद हाम्रै अब जानकी गाउँपालिका होला जसले चाहिँ बालमैत्री स्थानीय शासनको कार्यक्रम क्याम्पेन चलाइरहेको छ र हामीले चाहिँ 2083 माघ मसान्तसम्म चाहिँ स्थानीय बालमैत्री स्थानीय शासन घोषणा गर्ने भनेर त्यो खालको अब सेड्युल बनाएर अघि बढिरहेको छ।
0: स्रोतको कारणले होइन, आइस्रोतको कारणले चाहिँ जुन गर्न खोजेको कामहरू चाहिँ हुन सकेको छैन, आयोजनाहरू सम्पन्न गर्न सकिएको छैन। अब के छ, यो अधुरै रहन्छ या अबको चालु आबोमा चाहिँ यो योजना?
1: होइन, हामी चाहिँ एकदम प्रयासमै छौँ। तब अब मैले भने नि अब रिसोर्सलाई कसरी म्यानेज गर्ने भन्ने पार्टबाट सोचिरहेको छौँ अब कोर्डिनेसनको पार्ट छ होइन धेरै कुराहरू अब कतिपय आफ्नो रिसोर्सले भएन भने कतिपय कुराहरू अब कोर्डिनेसनको पार्टबाट पनि गर्न सकिन्छ। एउटा तपाईँले घटना सुनाउँछु, जानकी गाउँपालिकाको वार्ड नम्बर 2 एउटा विदेशी पुल भन्ने रहेछ, विदेशी पुल भन्ने रहेछ। त्यो विदेशी पुल किन नाम रह्यो भनेर त्यहाँका नागरिकलाई सोधेको, होइन यो त अब जिल्ला विकास समिति हुँदै अब त्यो पुल बन्ने भन्ने थियो, तर अब त्यो जिल्ला विकास समितिबाट एडभान्स लिएर जो अब उपभोक्ता समितिको अध्यक्ष उहाँ चाहिँ विदेश जानुभयो, त्यही भएर यसको नामै विदेशी पुल रह्यो भन्ने कथा रहेछ। त्यसपछि अब अर्को एउटा खुन्डीमा पनि पुल छ होइन, अहिले त पुल छ, त्यतिखेर पुल थिएन। अब दुईटा अब त्यो खोलामा पुल नहुँदा चाहिँ एकदम गाह्रो थियो। पछि मैले चाहिँ अब पालिकाको रिसोर्सले त भ्याउँदैन त्यो ठुलो पुल बनाउन, तर अब कोर्डिनेसनको पार्टबाट मैले रानी जमरा कुले रेसी चाहिँ आयोजनासित कोर्डिनेसन गरेँ, दुईटा पुल बन्यो। अहिले चाहिँ आवागमन सहज भएको छ कि आवाज जाओ सहज भएको बनिसके।
0: थोरै मैले फेरि तपाईँ चाहिँ आइस रोडकै कमीले चाहिँ त्यो समस्या भएको कुरा दर्शाउनु भयो। यी आयोजना सम्पन्नमा आयस रोडको कमी आमदानीको मात्र कमी हो या अन्य अरू पनि समस्या छन्?
1: अरू पनि छ, तपाईँले भने जस्तो अब एउटा पालिकाको अब आमदानी कति हो होइन, त्यसमा चाहिँ अब केन्द्र सरकारले के गर्नुपर्छ प्रदेश सरकारले के गर्नुपर्छ भन्ने छ। अब केन्द्र सरकारको अब 4 हामी कहाँ बजेट अनुदानहरू आउँछ, एउटा शीर्षक के छ भन्नुहुन्छ भने समपूरक अनुदान भन्ने छ। समपूरक भनेको के हो भने आधी चाहिँ हामी लगाइदिन्छौँ आधी चाहिँ तैँले लाउनुपर्छ भन्ने हो। जस्तै जानकी गाउँपालिकाको अब आमदानी वर्षको कति हो होइन, एकछिनलाई मान्नुहोस्, अब हामीसित जोडिएको टिकापुर नगरपालिका, त्यो टिकापुर नगरपालिका पनि हेरौँ, त्यसपछि अब धनगढी उपमहानगर पनि हेरौँ, र सँगसँगै काठमाडौँ महानगर पनि हेरौँ। अनि त्यो समपूरक बजेट भनेको एउटै डालोमा राखेर दिइरहेछ कि केन्द्र सरकारले। अनि काठमाडौँ महानगरपालिकाको बजेट सुदूरपश्चिम प्रदेशको बराबर छ, हाराहारी छ होइन, बराबर छ। भने जस्तै समपूरक बजेट काठमाडौँ महानगरपालिकालाई जति दिए पनि हुन्छ, जति पनि लाउन सक्छ, तर जानकी गाउँपालिकामा एकछिनलाई मान्नुहोस् अब 2-4 पैसा समपूरकमा आयो भने जानकी गाउँपालिकाले 2-4 पैसा त्यति थप्न सक्छ कि सक्दैन भन्ने समस्या छ। त्यसको लागि अब नीतिगत समस्याहरू छन्। जस्तै अब सम्पूरक बजेटमा अब सबै डाटा छ कि को पालिकाको कति आमदानी छ भन्ने त डाटा छ, तर केन्द्र सरकारले के गर्दैन भन्नुहुन्छ भने सबैलाई एउटै डालामा राखेर काम गरिदिइरहेछ। गर्नुपर्ने के थियो, जस्तै अब जानकी गाउँपालिकाको आमदानी यति हो, यसले चाहिँ यति पर्सेन्टसम्म चाहिँ बजेट लाउन सक्छ भन्ने ढङ्गले बजेट विनियोजन हुनुपर्छ। जस्तै काठमाडौँ महानगरपालिकाको बजेट आमदानीको जति छ नि, हाम्रो त पुग्दैन। अब काठमाडौँ महानगरपालिकाको त्यति धेरै आमदानी छ भने उसलाई चाहिँ 90% अथवा 95% पनि उसले लगानी गर्न सक्छ कि, त्यसरी आमदानीको आधारमा त्यो खालको गर्न जरुरी छ। जस्तै जानकी गाउँपालिकाले अब 20% लाउन सक्छ भने जानकी गाउँपालिकालाई 20 राख्नु पर्यो, अरू कसैले चाहिँ अब 5% मात्रै लाउन सक्ने पालिका छ भने उसलाई चाहिँ 5% तपाईँ लगानी गर्नुहोस् बाँकी 95% हामी लगाइदिन्छौँ भन्ने ढङ्गले त्यो खालको नीतिहरू ल्याउन जरुरी छ। यसले पनि पालिकाहरूलाई समस्या भइरहेछ। र अर्को एउटा हाम्रो हामी बिचमा पनि समस्या छ। हामी बिचमा के समस्या छ भने चाहिँ अहिले हामी जानकी गाउँपालिकामा छौँ, जानकी गाउँपालिकाको नागरिकलाई चाहिँ वरिपरिको हेर्नुहुन्छ उहाँहरूले, टिकापुरमा यस्तो भयो भन्नुहुन्छ कि, लम्कीमा यस्तो भयो, धङ्गडीमा यस्तो भयो भन्नुहुन्छ, तर जानकी गाउँपालिकाको आमदानी कति हो, रिसोर्स कति हो भन्ने ढङ्गले चाहिँ त्यो खालको विश्लेषण गर्न पनि जरुरी छ। अब टिकापुरले दिने सुविधा अनि धनगढीले दिने सुविधा जानकीले दिन सक्छ कि सक्दैन भन्ने हो, तर कतिपय हामीले प्रयास गरेर त्यो खालको गर्दैछौँ।
0: थोरै मैले यहाँले चाहिँ अब बाल मैत्री पालिका घोषणाको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको जानकारी गराउनुभयो, त्यो चाहिँ के कार्यक्रमहरू गरिराख्नु भएको छ र त्यसको चाहिँ कतिसम्म कामहरू सम्पन्न भइसकेको छ?
1: यो यस्तो छ म्याम, यो बाल मैत्री स्थानीय शासन भने पनि त्यो धेरैको बुझाइ के छ भने यो चाहिँ बाल बालिकाको कार्यक्रम हो भन्ने बुझाइ छ, तर त्यो चाहिँ होइन फेरि त्यो बालमिति स्थानीय साधन भनेको यो हाम्रो कार्यक्रम हो, सबैको कार्यक्रम, बालबालिकाको पनि हो, हाम्रो पनि कार्यक्रम हो। र त्यसमा चाहिँ 51 इन्डिकेटरहरू छ, त्यो 51 इन्डिकेटरहरूमा चाहिँ त्यो शिक्षासित पनि जोडिया छ, स्वास्थ्यसित जोडिया छ, होइन, अनि अब यो सामाजिक कुराहरूसित पनि जोडिया छ, थुप्रो कुरासित जोडिया छ। त्यही भएर अब सबै इन्डिकेटर फुलफिल गर्नुपर्ने छ र कतिपय अब इन्डिकेटरहरू हामीले फुलफिल गरेका छन्, कतिपय इन्डिकेटर बाँकी छन्, त्यो चाहिँ हामी प्रयास गर्दैछौँ।
0: हामी चाहिँ अब कुराकानीको करिब करिब अन्त्यतिर पनि आइसकेका छौँ। जस्तो अब चाहिँ तपाईँ निर्वाचित भइरहेसकेपछि अब 1 वर्षको अवधिमा चाहिँ तपाईँले आयोजना कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ, सम्पन्न गर्नुपर्नेछ। यो अवधिमा चाहिँ तपाईँले अब चाहिँ म यस्तो गर्छु भन्ने त्यस्तो योजना अथवा चाहिँ तयारी के छ?
1: यस्तो छ, अब कतिपय कार्यक्रमहरू हामीले पहिलादेखि जुन चलेर आएको नि त्यसैलाई निरन्तरता दिने हो र त्यसलाई चाहिँ कम्प्लिट गर्ने हो। र विशेष गरी अहिले मान्छेहरूको के छ भन्नुहुन्छ भने यो विकास भनेको त्यही बाटो हो, होइन, यसो बाटो बन्यो के बन्यो भने चाहिँ विकास हो भन्नुहुन्छ। तर हामीले चाहिँ अब ह्युमन डेभलपमेन्टको पार्टबाट हेर्ने कि नहेर्ने भन्ने हो। त्यही भएर अहिले एकदम त्यसमा चाहिँ फोकस गर्न जरुरी छ भन्छु म चाहिँ। त्यही भएर हामीले सुरुदेखि शिक्षा स्वास्थ्य भनेका छौँ कि, शिक्षा स्वास्थ्य भनेका छौँ। र अब जानकीको हकमा चाहिँ अब एकदम धेरै अब कृषिमा, कृषि पेसामा आधारित नागरिकहरू हुनुहुन्छ भने त्यसैलाई फोकस गरी कार्यक्रम गर्ने भनेको छ। जस्तै अब जबसम्म मान्छे शिक्षित हुँदैन नि तबसम्म त समाज बन्दैन। र अब जति शिक्षित मान्छेले अब आमदानी गर्न सक्छ त्यो अब अशिक्षितले त त्यतिको आमदानी गर्न सक्दैन। त्यही भएर धेरै कुरा चाहिँ शिक्षामा निर्भर छ, शिक्षालाई जोड दिनुपर्छ भन्ने ढङ्गकै कार्यक्रमहरू हामीले गर्ने सोचेका छौँ। र त्यो सँगसँगै अब कृषिको कुरा छ नि, कृषिको कुरामा चाहिँ हामीले यो अनुदान अब हिजोका दिनमा एकदम धेरै वितनमुखी हुन्थ्यो, त्यो वितनमुखीलाई अब निरुत्साहित गर्दै अब चाहिँ उत्पादनमै जोड दिनुपर्छ भनेर उत्पादनका आधारमा अनुदान दिने, विभिन्न बालीहरूमा अनुदान दिने भनेर कार्यविधि पनि बनाएको छौँ। त्यही अनुसार अब हिजोका दिनमा हामीले गाउँबाट सुरु गर्यौँ र अब चाहिँ अरू अरू बालीमा पनि त्यसै गरी जानुपर्छ भनेर कार्यविधि बनाएर गर्दैछौँ। र अब अर्को कुरा हामीले नयाँ यो वर्ष के गरेका छौँ भन्नुहुन्छ भने हामीलाई चाहिँ ढुवानी गर्नु पर्यो। किसान उत्पादन त गर्यो तर सम्बन्धित ठाउँसम्म पुर्याउनलाई साधन त हुन पर्यो। त्यसका लागि हामीले कृषि एम्बुलेन्स भनेर कृषि एम्बुलेन्स पनि खरिद गरेका छौँ र त्यो खालको एउटा कार्यविधि बनिसकेका छ, अब लगत्तै सञ्चालनमा ल्याउने भन्ने हाम्रो तयारी छ।
0: जस्तो यो पालिकाले चाहिँ कृषि एम्बुलेन्स भनेर खरिद गरेको छ, भर्खरै खरिद गरे होइन, अब चाहिँ कृषकले उत्पादन गरेका तरकारीहरू, कृषि वस्तुहरूलाई चाहिँ कसरी बजारीकरण गर्छ यसले चाहिँ?
1: यस्तो छ, अब बजारीकरण तपाईँ कृषक हो भने तपाईँ आफैले पनि गर्न सक्नुहुन्छ, तर तपाईँसित साधन छैन। एकछिनलाई मान्नुहोस्, तपाईँले अब उत्पादन गर्नुभयो तर तपाईँले पुर्याउनु पर्यो, नेपालगञ्ज पुर्याउनु पर्यो, अत्तरिया पुर्याउनु पर्यो, अथवा कहीँ पुर्याउनु पर्यो भने अब एम्बुलेन्सलाई जसरी अब मान्छेको बिरामी बोक्ने एम्बुलेन्सलाई जसरी हामी पैसा दिन्छौँ त्यसै गरी तपाईँले पनि प्रयोग गर्न सक्नुहुन्छ। र अर्को कुरा यो कार्यविधिमा हामीले थुप्रै कुराहरू नोट गरेका छौँ, त्यो कार्यविधि अनुसार चाहिँ सञ्चालन हुन्छ। जस्तो अब एउटा कुरा के छ भने, जस्तै कोही कोही मान्छेसित जग्गा जमिन छैन, थोरै छ, तर अब त्यो एम्बुलेन्समा त एउटा किसानले उत्पादन गरेका चिज त अब पुग्दैन भने त्यो समूहहरू छ नि, कृषि समूहहरू छ अनि सहकारीहरू छ, उहाँहरूले पनि त्यो खालको प्रयोग गर्न सक्नुहुन्छ कम्बाइनले मिलेर।
0: जस्तो हामी चाहिँ समग्र गाउँपालिकाको विकास निर्माणका कार्यक्रम आयोजनाको बारेमा कुरा गर्यौं, भर्खरै पनि गाउँपालिकाले चाहिँ सड़क बत्ती जडान गरेको छ, खासमा यो योजना चाहिँ कसरी आयो भन्ने कुरा चाहिँ थोरै जानकारी।
1: अब तपाईँलाई थाहा छ हामीले त्यहाँनिर थारू संस्कृति झल्काउने मूर्ति बनाएछौँ र उज्यालो भएन भने त्यो देखिँदैन। र हाम्रो जानकी गाउँपालिकामा अब 4 लाइनको सडक चाहिँ त्यहाँनिर छ, त्यही भएर त्यसलाई चाहिँ अलिकति सौन्दर्यीकरण गरेर राम्रो बनाउनु पर्छ भन्ने ढङ्गले चाहिँ त्यो गरियो।
0: त्यो चाहिँ कस्तो, अब दुर्गौली बजारमा मात्र हो या अन्य बजारमा पनि? पालिकाको त जस्तो कटासे बजार भयो, मुनुवा बजार भयो, अरू बजारहरू पनि छ नि, अरू अरू ठाउँमा पनि हुने हो कि?
1: यो सुरुवात हो, अब सुरुवात कहीँ न कहीँबाट गर्नुपर्छ, गर्ने कहाँबाट हो भन्ने हो। जस्तै अहिले अघि पनि मैले रिसोर्सको कुरा गरेको थिएँ नि, हाम्रो रिसोर्सले भ्याएसम्म हामीले सुरु गरेका छौँ, आगामी दिनमा त्यसलाई निरन्तर रूपमा अरू अरू ठाउँमा पनि जोड्दै जाने हो।
0: हुन्छ, हामी चाहिँ कुराकानीको एकदमै अन्तिममा छौँ, अन्तिममा यहाँको केही छ?
1: मेरो त त्यस्तो केही छैन होइन, तर अब जसरी जानकी गाउँपालिकालाई हामीले राम्रो बनाउने प्रयासमा छौँ, त्यसै गरी सबै नागरिकहरूले पनि यो अपनत्व फिल गरेर राम्रो बनाऊ भनेर सोच दिनुपर्छ भन्ने चाहिँ हो।
0: गाउँपालिकाका गतिविधि सम्बन्धी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग गरिएको कुराकानीपछि कार्यक्रममा अब जोड्दैछौ पालिकामा जरान भएको सड़क बत्ती सम्बन्धीको जानकारी।
2: जानकी गाउँपालिकाको दुर्गौली बजारमा सड़क बत्ती जडान गरिएको छ। बत्ती जडान भएपछि दुर्गौली बजार रातिको समयमा पनि उज्यालो हुने भएको छ। यसका साथै नागरिकलाई आउ जाउमा सहज हुनेछ। दुर्गौली चोकदेखि 500 मिटर लम्बाईसम्म सड़क बत्ती जडान गरिएको छ। सड़क बत्तीको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सोमबार बेलुका स्विच अन गरेर उद्घाटन गर्नुभएको छ। बत्ती जडान भएर बजार र सड़क क्षेत्र उज्यालो भएपछि स्थानीय खुशी भएका छन्। बत्ती जडान हुँदा सड़क दुर्घटना न्यूनीकरण हुनका साथै बजार क्षेत्रमा हुन सक्ने चोरीका घटना न्यूनीकरणमा सहयोग हुने स्थानीयको भनाइ छ। दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बम:
3: अब त्यो लाइट बत्ती त अब अलिकता भए पनि राम्रै हुन्थ्यो, अब एउटा बजारको शोभा पर्छ भने फाइदा हो, आवाजमा सजिलो। अब चोरहरू जस्तै हिजोभन्दा अगाडि बजारमा ठुलो चोरी हुन्थ्यो, खोकालाइन तोड्थे, तालाहरू तोड्थे होइन, अब त्यो पनि एउटा रोकिने भयो। कसले भन्नु, अब बदमासी गर्यो भने, भाग्न लाग्यो भने, उज्यालो अब बत्ती गयो भने होइन, फुल मान्छे हो, पहिचान हुने भयो होइन, त्यसैले यी कुराहरूमा राम्रै नै छ।
2: बजारमा सड़क बत्ती जडान भएपछि व्यापारीलाई सजिलो हुने व्यापारी विष्णु कुमारी वंशाह बताउनुहुन्छ।
4: यदि सुरक्षाकर्मीले सुरक्षा दिन सक्छ भनेपछि यो बिजुली बत्तीले चाहिँ हाम्रो व्यापारलाई चाहिँ 10 बजेसम्म पनि खोल्नको लागि मदत गर्छ। अब विभिन्न किसिमका चोरी डकैतीहरू दोकानमा ताला फोड्नेदेखि लिएर चोरी कुराहरू धेरै भइरहेको थिए, त्यसको लागि हामीले बजार समितिले पनि बत्ती भइदिएको भए हाम्रा लगभग लगानीहरू यहाँ 10 लाख, 20 लाख, 10 लाख, 5 लाख आफ्नो पुँजी अनुसारका लगानीहरू छन्, त्यसको सुरक्षाको लागि चोरी डकैती नहोस् भन्नको लागि यो बिजुली बत्तीले फाइदा गरेको छ जस्तो मलाई लाग्छ।
2: अर्का व्यापारी कोकिला साउदले बत्ती जडान हुँदा अँध्यारो भइसकेपछि पनि पसल खोल्न सकिने र व्यापारमा वृद्धि हुने बताउनुहुन्छ।
5: चोरीका घटनाहरू उसरी त विशेष गरी त यसले एउटा यो बजारको सौन्दर्य झल्काउने काम गर्यो, अनि अर्को पसलहरूमा व्यापार गर्नु पनि सहज गरेको। कहिले काहीँ राति भएपछि होइन, देखिँदैन, पसलहरू टाढाका देखिँदैन, त यो भित्रको बत्तीको भन्दा त त्यसको चमक धेरै हुन्छ, उता चौराको मान्छेले पनि हाम्रो पसल पनि देख्न सक्ने भयो, यतासम्म उज्यालो आउँछ नि त, त्यसको धेरै लामो आउँदो रहेछ के, अनि त्यसले पनि सजिलो भएको छ। एउटा अब जानकी गाउँपालिकामा यस्तो विकासको काम पनि हो के, एउटा विकास पनि भयो भन्नुपर्छ, विकासले पनि फाइदा गर्यो भन्नुपर्छ के।
2: ठेला व्यापारी तारा बम पनि बजार उज्यालो भएपछि व्यापार पनि राम्रो हुने र सड़क दुर्घटना कम हुने बताउनुहुन्छ।
6: गोली चोक छ, अनि रातिको समयमा बत्ती थिएन, कता जाने होला, के जाने होला, परिवर्तन देख्छन्, त्यही अल्मलै पर्छन् अहिले भने, किनभने यो बत्ती उज्यालो गर्दाखेरि उहाँलाई जान आने जाने गर्न उनलाई सजिलो हुन्छ। यति मात्र नभएर तपाईँको बाइचान्समा दुर्घटना एक्सिडेन्ट भयो या चोरी भयो भने तपाईँको एउटा सडक बत्ती मात्रै नभएर हाम्रो जुन दुर्गौली चोकमा CCTV छ, त्यसले पनि त्यहाँबाट नै हेरेर पत्ता लगाउन सकिन्छ।
2: सुदूरपश्चिम यातायात कार्यालयका दिपेश चन्द नागरिकहरू रातिको समयमा पनि बस तथा अन्य सवारी साधनमा यात्रा गर्ने भएकाले यात्रुलाई सजिलो हुने बताउनुभयो।
7: बिहान पहिला अँध्यारो हुन्थ्यो, आजकल बिहान टिकट काट्दाखेरि उज्यालो हुन्छ, जाने मान्छेहरूलाई पनि राम्रो भयो, आवत जावतमा सजिलो हुन्छ सबैलाई, लाइट भएपछि। अहिले त 5 बजे अब गाडी जान्छ, अब जाडोमा त 5 बजे धेरै अँध्यारो हुन्छ, अनि लाइटले उज्यालो गरेपछि आवत जावतमा सजिलो हुन्छ, मान्छेहरू गाडीमा चढ्न पनि राम्रो, आफ्नो सामानको बस्न उठ्नलाई
2: जानकी गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख दिनेश माझीले पालिकाको 13 लाख लागतमा बत्ती जडान भएको जानकारी गराउनुभयो।
8: यो गत गाउँ सेवाबाट 25 लाख विनियोजित बजेट थियो हाम्रो यो सडक स्मार्ट बत्तीको लागि। त्यसमा हामीले इमेजिङ मार्फत टेन्डर आह्वान गर्दाखेरि 13:35 हाम्रो चाहिँ सम्झौता भएको छ। हाम्रो यो विनियोजित बजेट अनुसारकै टेन्डर आह्वान भएर त्यही अनुसार ठेक्का सम्झौता अनुसारकै काम भएको हो।
0: अब भने कार्यक्रममा जोड्दैछौ जानकी गाउँपालिका वडा नम्बर 9 बोकलहुवामा निर्माण भएको सामुदायिक भवनको उद्घाटन सम्बन्धीको जानकारी।
2: जानकी गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष खकेन्द्र भण्डारीले आफूहरूले चुनावमा बोलेका वाचा अनुसार काम गरिरहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 9 बकलवामा सामुदायिक भवन उद्घाटन गर्दै वडाको विकासको लागि आफू सधैँ सक्रिय भएर लागेको र आगामी दिनमा लाग्ने बताउनुभयो। संविधान सभा सदस्य सुखदैया चौधरीले बकलौवा बस्तीमा सामुदायिक भवन नभएकाले अब कार्यक्रम सञ्चालन गर्दा सहयोग पुग्ने बताउनुभयो।

0: वड़ा नम्बर आठका वड़ा अध्यक्ष तीर्थराज उपाध्यायले भवनको सदुपयोग आवश्यक रहेको बताउँदै भवनलाई निरन्तर सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गर्नुभयो। वडा सदस्य कल्पना खड्काले नकारात्मक भन्दा सकारात्मक सोचले अगाडि बढ्न सके विकासमा सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा स्वागत गर्दै वडा सचिव आनन्द उपाध्यायले सद्भाव र एकताको प्रतीकको रूपमा भवन निर्माण भएको बताउँदै दिगो व्यवस्थापनका लागि सबैलाई आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा वडा सदस्य हर्कराज भाट, निरू विश्वकर्मा, वडा नम्बर आठका वडा सदस्य झपत प्रेमी, समाजसेवी भीमबहादुर शाह, कर्णाली करिडोर सामुदायिक वनका अध्यक्ष गोविन्द विष्ट, अमरावती सामुदायिक वनका अध्यक्ष जमान सिंह साउद, छतिवन सामुदायिक वनका अध्यक्ष विनोद भण्डारी, हिमालय राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी, पारस आधारभूत विद्यालय अमरावतीका प्रधानाध्यापक जितराम चौधरी, अरूणोदय माध्यमिक विद्यालय खैरीफाटाका प्रधानाध्यापक कपिल राज भाट, जनता आधारभूत विद्यालय अमरावतीका प्रधानाध्यापक टेक बहादुर सार्की, बर्घर राजाराम चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन अनिल कुस्मीले गर्नुभएको थियो। भवन प्रदेश सरकारको 40 लाख र वडाको 9 लाख लागतमा निर्माण भएको हो।
1: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रमबाट म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।

0: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाऊ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईँ चाया डन्डी फोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
2: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
0: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9806477417।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846839261।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र
0: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
3: विश्राम पाछा फेरि स्वागत बा। सरकार सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयकै सहसचिवकै संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्लक। हुलबाट मुख्य सचिव गोविन्द्र बहादुर कार्कीकी अध्यक्षतामा सुलक सचिव भुवनकै बैठक के हप्तामा शनिबार वा आइतबार 2 दिन विधा दिनक लगलग पश्चात साविक मरलक अनि सार्वजनिक विधाकै पुनरावलोकन केलाक। उक्त कार्यदल गठन गर्न निर्णय कलबाट कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदकै कार्यालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन हो अर्थ मन्त्रालयकी प्रतिनिधि रहन। उक्त कार्यदलकै 15 दिन भित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख रहलबा। चालू आर्थिक वर्षमा तर्जुमा कर्नाकरकै पहिचानमूलक विधेयकीय मस्यौदा तयार गर्न कार्य सम्बन्धित मन्त्रालय शीघ्र प्रारम्भ गर्न बैठक निर्णय गरुवा। बैठककै धेर पुरान असान्दर्भिकको कार्य सम्पादनमा बाधा पुगेन खालके कानून खारेज गरकला सम्बन्धित मन्त्रालय प्रक्रियाका बढेन निर्णय गर्नबाट। प्रधानमन्त्री वीरेन्द्र शाह वर्तमान सरकार देशकै आर्थिक विकास र समृद्धिकेला पूँजी बजार विशेष प्राथमिकता दिनक स्पष्ट पलबाट पूँजी बजारकै सरकारवाला संस्था तथा नियमनकारी निकायकै प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्री परिषदकै कार्यालयमा सुलक छलफलमा उहाँकै पूँजी बजार मार्फत उद्यमशीलताकै विकास हो रोजगारी सृजना गर्न कार्य सरकारकै मुख्य प्राथमिकतामा धर्के बुटुलोबाट व्यावसायिक र उच्च मनोबल संघ कम गर्न आग्रह गर्दै उहाँ नेपालकै पूँजी बजार व्यवसायको मर्यादित बनाइ पर्नमा जोड़ दिलबाट एमएसए उद्यमशीलता फस्टाइनाउ रोजगारीकै अवसर थप्न उल्लेख गर्दै उहाँ मजा काम गर्न सरकार सद प्रोत्साहन गर्न तर गल्ती गर्न विरूद्ध सुने सहनशीलताकी नीति अप्नाइन स्पष्ट पर्नबाट छलफलकै क्रममा पूँजी बजारकी सरकारवाला संस्थाकन प्रतिनिधिको र बजारकी दिगो विकासकेला कानूनी नीतिगत संस्थाको प्रणालीगत सुधारकै आवश्यकता अलग सुझाव दिलबाट प्रधानमन्त्री सहायक संघ संवाद आफ्नो अभिन बढ़ी प्रोत्साहित ठूलो उल्लेख गर्दै उहाँको प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न दोस्रो बजारमा माको आपूर्ति के सन्तुलन मिलाकी उचित मूल्यमा निर्धारण प्रणालीकै विकास गर्न तथा दैनिक कारोबार रकम 30 अर्ब रूपियाँ सिधेर बढ़ी पुगेन वातावरण बढ़ेन सरकार संघ आग्रह कलबाट। खोज खबर फेरि विश्राम विश्राम पासा फेरि विश्वतिर सामुदायिक रेडियो टिकापुर एफएम।
4: घर त जेनतेन लगाइयो, अब झ्यालढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि

0: हाम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
0: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
0: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान।
4: साउन 16 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
7: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
8: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोस्।

0: आइहो बड्डो, घर कहिया सिर्जैब? पाछ से शुरू करल मने घर सिर्जा सेकल?
1: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू। मिलबो मिलबो नी करत का कहना हो का?
0: मिस्तरान बर्जन हो कना घर हेरो ना, पट्टा सुगुर बनेला बाट, अल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, वट्टा फे पटानी हुई कि गुंगवा बुरो हो ना, कबू कहूँ रख घूम जाए ता था पाए।
2: यूपीवीसी ब्रांड के मुआ का द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मुआ का द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848513426।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
0: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848571828।
6: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
7: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
6: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
7: आज त सन्टेका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864414208 9846239261।
8: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
9: साउन 16 गते तेस्रो शनिबारका दिन
10: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामी

0: सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849 85 18 08।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। प्रिय मित्रहरू, अघिल्लो कार्यक्रममा हामीले आफ्नो रिसालो स्वभावको बारेमा के गर्ने भन्ने बारेमा कुराकानी गरेका थियौं। मलाई विश्वास छ त्यो कार्यक्रमले तपाईंलाई केही न केही हदसम्म पक्कै पनि सघाउ पुर्यायो होला। आजको कार्यक्रममा भने हामी स्वर्ग कसरी जाने भन्ने बारेमा कुराकानी गर्नेछौ। हजुर, स्वर्ग कसरी जाने? तपाईँको मनमा पनि कहिलेकाहीँ यो प्रश्न आउँछ। हामीले सायद त्यसैको लागि पनि परमेश्वरलाई पछ्याएको हुन सक्छौ। धेरैजना मानिसहरू स्वर्ग जान चाहन्छन्, तर स्वर्ग कसरी जाने त? आउनुहोस्, आजको कार्यक्रममा यसबारे कुराकानी गरौं। हेर, म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। प्रकाश 3:20। प्रिय साथी, यदि तपाईलाई कुनै ठाउँमा निम्तो दिइएको छ, तपाईलाई बोलाइएको छ जुन ठाउँमा तपाईँ कहिले जानु भएको थिएन पहिला, अब त्यो निम्तो आउने बित्तिकै दुईवटा प्रश्न तपाईँको दिमागमा आउँछ। पहिलो, त्यो ठाउँ कहाँ छ, र दोस्रो, त्यहाँसम्म म कसरी पुग्न सक्छु या कसरी जाने त्यो ठाउँसम्म। यो आफैमा अनौठो कुरा हो कि धेरैजना मानिसहरू मरेपछि स्वर्ग जाने योजना बनाउँछन् या भनौं स्वर्ग जाने इच्छा गर्छन्, तर त्यहाँ कसरी पुग्ने भन्ने बारेमा उनीहरूलाई शंका हुन सक्छ। एउटा प्रश्न सोधौं है तपाईलाई। मानौ तपाईँ स्वर्गको ढोकामा उभिएर ढकढक गर्दै हुनुहुन्छ र उताबाट सोधिन्छ कि म तिमीलाई किन भित्र जान दिऊ या म तिमीलाई किन भित्र बोलाऊ, अब तपाईँ के भन्नुहुन्छ? प्रश्न कठिन छ, होइन त? तपाईँलाई थाहा छ यो हुन सक्ने कुरा हो। तपाईँ अन्तत स्वर्ग जाने योजना त गर्दै हुनुहुन्छ, तर ढोका कसरी खोलिन्छ त? कसै कसैले विश्वास गर्छन् कि मानिसमा भएको भलाइ नै त्यो ढोकाको चाबी हो। उनीहरू विश्वास गर्छन् कि एक असल व्यक्ति हुनु, मूल रूपमा एक राम्रो परिवारको मानिस, एक असल छिमेकी, इमानदार हुनु प्राय जसो समयमा है, र परमेश्वरलाई बलिदान चढाउनाले स्वर्गको त्यो ढोका उनीहरूको निम्ति खोलिन्छ। उनीहरू तर्क गर्छन् कि आम मानिस भन्दा या सामान्य मानिस भन्दा केही हदसम्म राम्रो व्यक्ति आफूलाई बनाउन सकियो भने परमेश्वरले उहाँलाई स्वर्गमा प्रवेश गर्न दिनुहुन्छ या त्यहाँ कुनै रोकटोक हुने छैन। तर प्रिय साथी, अचम्मको कुरा के छ भने आफूलाई धेरै आध्यात्मिक ठान्ने मानिसहरू भन्दा आफू धार्मिक भएको दावी नगर्ने मानिसहरू धेरै राम्रो, उदार र मिलनसार हुन सक्छन्। एउटा सिनारियो या एउटा परिस्थिति अनुमान गर्नुहोस् है, एकछिन आफ्नो दिमागमा राख्नुहोस् है। मानौ तपाईँ कुनै एउटा सुनसान टापुमा तपाईँले समय बिताउनु पर्नेछ र एकजना साथी तपाईँले त्यहाँ लान पाउनुहुन्छ। अब मलाई भन्नुहोस् त, त्यो टापुमा तपाईँसँग साथी हुनको लागि तपाईँ कसलाई छान्नुहुन्छ? एकजना अति नै धार्मिक व्यक्ति तर तपाईँसँग नमिल्ने तपाईँको छिमेकी छान्नुहुन्छ कि जो एकजना व्यक्ति छ, ऊ पिउँछ पनि, ऊ हल्ला पनि गर्छ, ठूलो स्वरले बोल्छ, अरू मानिसहरूसँग कहिलेकाहीँ झगडा पनि गर्छ, तर तपाईँसँग साह्रै मिल्छ, त्यो मानिसलाई छान्नुहुन्छ त? पक्कै पनि तपाईँ त्यो अधार्मिक भनिएको या त्यो पिउने झगडा गर्ने मानिसलाई नै आफ्नो साथीको रूपमा छान्नुहुन्छ नि, होइन र? तर यो कुरालाई तपाईँ कसरी व्याख्या गर्नुहुन्छ त? अनि अर्को थरी समूहको मानिसले विश्वास गर्दछन् कि उनीहरूको राम्रो कामहरू, जस्तै उनीहरूको उदारता, उनीहरूले परिवारलाई गर्ने हेरचाह, छिमेकी प्रति गरिएको असल व्यवहार, यी कुराहरू नै काफी छ स्वर्ग जानको लागि। यो पहिलो तर्ककै विस्तारित रूप हो। यो खराब कुरा पक्कै होइन है, तर बाइबलले बताउँछ कि हाम्रो सबै भलाइ वा असल आचरण, चाहे त्यो जति सुकै राम्रो किन नहोस्, हामी र परमेश्वरको बीचको दूरी तोड्नको लागि पर्याप्त छैन। यसैयाको पुस्तक 59:2 भन्दछ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। मानौ तपाईँले पहाड़को बीचमा एउटा गहिरो खादल पार गर्नुपर्नेछ र त्यो खाडल 25 फिटको छ, र मान्नुहोस् कि तपाईँ एक खेलाडी जस्तो फिट हुनुहुन्छ र 24 फिट 9 इन्च मजाले उफ्रन सक्नुहुन्छ। के तपाईँको त्यो 24 फिट 9 इन्च उफ्रन सक्ने सिप वा कला
पर्याप्त हुन्छ त 25 फिटको खादर पार गर्नको लागि? अहँ, हुँदैन, कदापि पनि सम्भव हुँदैन। तपाईँ मात्र 1 इन्चको कारण खादलमा खस्नुहुनेछ। बाइबलले रोमीको पुस्तक 3:23 स्पष्ट रूपमा बताएको छ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। यसमा कुनै अपवाद छैन। यस पदमा प्रयोग भएको अल अथवा सबै भन्ने शब्दले कुनै शंका वा उपशंकाको लागि ठाउँ छोडेकै छैन। फेरि बाइबलले भन्दछ कि हामी सबैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। तितस 3:5 के तपाईँले त्यो शब्द याद गर्नुभयो? पुनर्जन्म भन्ने शब्द, यो उही शब्द हो जुन येशूले वास्तवमा एक असल मानिस, उदार र दयालु र नैतिक व्यक्तिसँग कुराकानी गर्दा प्रयोग गर्नुभएको थियो। उनको नाम निकोदेमस थियो। त्यो मान्छे पनि साह्रै धार्मिक थियो। येशू र निकोदेमस बीचको यो कुराकानी हामी बाइबलको यहुन्नाको पुस्तकको 3:3 पढ्न पाउँछौ। येशूले धार्मिक मानिसलाई भन्नुभयो कि जबसम्म उनी फेरि नयाँ गरी जन्मदैनन्, उनले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय मित्र, अब तपाईँलाई गहिरो सोचमा पार्न सक्ने प्रश्न, मेरो पुनर्जन्म कसरी सम्भव छ? जवाब चाहिँ 3 सरल चरणहरूमा छ है। पहिलो, परमेश्वरसँगको तपाईँको सम्बन्धको आवश्यकतालाई स्वीकार गर्नुहोस्। यसको मतलब तपाईँले स्वीकार गर्नुभयो कि येशूले उहाँको मृत्युको साथमा तपाईँको पापको दण्ड परमेश्वरको निशुल्क उपहारको रूपमा तपाईँको निम्ति तिरिदिनुभयो। दोस्रो, आफ्नो सारा हृदयले विश्वास गर्नुहोस् कि परमेश्वरले तपाईँलाई यो उपहार सित्तैमा दिन चाहनुहुन्छ र तपाईँले गर्नुभएको कामको आधारमा होइन, तर येशूले तपाईँको निम्ति गर्नुभएको कामको आधारमा परमेश्वरले तपाईँलाई स्वीकार गर्नुहुनेछ। र तेस्रो कुरा, ख्रिस्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहोस्। धार्मिक हुनु र नैतिक जीवन जिउनु प्रशंसनीय छ, तर यो नै स्वर्गको ढोका खोल्ने कुञ्जी होइन। तपाईँले पाउनुपर्ने दण्ड र तिर्नुपर्ने मूल्य येशूलाई तिर्न लगाएर परमेश्वरले तपाईँ प्रतिको प्रेमको चरम बिन्दु प्रकट गर्नुभएको छ। येशूले स्वर्गमा तपाईँको प्रवेशको मूल्य तिरिसक्नु भएको छ। के तपाईँले उहाँको यो उपहार स्वीकार गर्नुहुन्छ त? प्रिय मित्र, आजको कार्यक्रम हामीले सकाएका छौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनु भएको छ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयको साथमा हामी उपस्थित हुने नै छौ। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकलला रोड टिकापुर कैलाली

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सामुदायिक रेडियोको रणनीतिक योजना निर्माण कार्यशाला राम्रा अभ्यासलाई निरन्तरता दिँदै बालबालिका कानून र अल्पसंख्यकका विषय उठाउन सुझाव। स्थानीय तरकारी उत्पादनमा कमी आएपछि मूल्यमा वृद्धि, महँगोमा तरकारी किन्न उपभोक्ता बाध्य। बाजुरामा जीप दुर्घटना, 9 जना घाइते। बुधबारदेखि वर्षा कम हुँदै जाने। शुक्लापाटा निकुञ्जमा सम्पर्कविहीन 17 जनाकै सकुशल उद्धार र विषालु जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह।

0: खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश सभा सदस्य उमादेवी वादीले सामुदायिक रेडियोले महिला दलित जनजाति पछाडि परेकाहरूको मुद्दा उठान गरेको बताउनु भएको छ। सामुदायिक रेडियो टीकापुर एफएमले चौथो वार्षिक पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि आयोजना गरेको कार्यशालाको दोस्रो दिनको कार्यक्रममा सहभागी हुँदै वादीले यी समुदायका मुद्दा थप उठान गर्नुपर्ने सुझाव दिनुभयो।
1: समुदाय एफएमको र उमादेवी बाजी र बाजी समुदायको मुक्त कमलाको विषयमा होस्, चाहे दलितको विषयमा होस्, चाहे अरूको विषयमा होस्, समुदाय एफएमले राम्रो काम गरेको छ। यसका दुःखका दिन पनि मैले देखेको छु, आज यसका सुख पनि मैले देखेको छु।
0: दोस्रो दिनको कार्यशालामा महिला बालबालिका सुरक्षा धार्मिक तथा जातीय क्षेत्रका विषय समेटिएका छन्। कार्यशालामा सहभागी सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले सामुदायिक रेडियोले आध्यात्मिक संघ संस्थालाई सम्मानसहित स्थान दिएको, मानवतालाई सम्मान गर्ने कार्यमा सघाएको बताउनुभयो।
2: वास्तवमा टीकापुर सामुदायिक रेडियोले विगत लामो समयदेखि जो आध्यात्मिक जागरणको माध्यमबाट यस क्षेत्रका विभिन्न आध्यात्मिक संघ संस्थामा धार्मिक भन्दैमा त आध्यात्म र धर्ममा फरक छ। धर्म भनेको एक सम्प्रदाय हो।
0: टीकापुर नगरपालिका वडा नम्बर एकका वडा सदस्य गणेश घर्ती मगरले सामुदायिक रेडियोले सामर्थ्य अनुसार नागरिक सचेत गराउने काम गरिरहेको

0: यी कार्यक्रममा हेर्न तय गर्नुभएको छ, यी कार्यक्रम उत्कृष्ट छन् र यसलाई दिगो राख्न अथवा यसको कार्यान्वयन पक्ष पाँच वर्ष कसरी कार्यान्वयन सकिन्छ भन्ने कुरा हुन त हाम्रो तर्फबाट पाँच वर्षमा कति गर्न सक्यौँ एकदमको निमित्त बाँकी भएको दिनमा अवश्य पनि जुन गर्नै पर्ने कार्यक्रम छन् ती कार्यक्रमहरूलाई मरोकेस भन्ने क्षेत्रले के कसरी सम्बोधन गर्न सकिन्छ, कुन ठाउँबाट सम्बोधन गर्न सकिन्छ त्यसप्रति अवश्य नै हामी सम्बन्धित गर्ने नै छौँ।
1: योजना निर्माण कार्यशालामा मुक्त कमलरीका अगुवा बिन्द्रा चौधरीले निम्नवर्ग थारू समुदाय मुक्त कमैया मुक्त कमलरी दलित अल्पसंख्यक उत्पीड़ित समुदायलाई समेटेर कार्यक्रम र समाचारमा स्थान दिन सुझाव दिनुभयो।
2: आगामी दिनमा निम्न वर्ग थारू समुदाय दलित समुदाय महिला पिछडिएका थारू मुक्त कमैया मुक्त कमलरी लैंगिक अल्पसंख्यकसँग जोडिएर काम गर्नुपर्छ अनि त्यस्तै गरी खोजमूलक प्रेरणादायक अनुसन्धानमूलक कार्यक्रम हुनुपर्दछ। उत्पीड़ित समुदायसँग पुगेर आधारभूत कार्यक्रम ल्याउन फलदायी हुन्छ। सुनेको भर मात्रै होइन लेखेको भरमा समाचार बनाउनुपर्छ। साथै अलि खोजमूलक अनुसन्धानमूलक आधार बनाएर मात्रै समाचार गर्दा राम्रो हुन्छ। हामीले पनि यो संस्थामा समुदाय एफएममा आफूले काम गर्ने फिल्डमा तर यसरी संचार हुन्थेन, तर अहिले सम्बन्धित भाषा एकदम यहाँको पत्रकार सर्मेडाहरूसँग पनि कार्यक्रम हुँदाखेरि हामीले प्रत्यक्ष पेनम कार्यक्रम छ भनेर जोडेका छौँ र सँगसँगै यो जुन मैले यो कमी कमजोरी छ कसरी हुन्छ आउने दिनमा बलियो बनाएर जाँदा एकदम राम्रो हुन्छ।
1: धार्मिक संस्थाहरूको तर्फबाट सुझाव राख्दै नेपाल आर्य समाजका सचिव टिकारा मारेले सामुदायिक रेडियोमा नियमित रूपमा धार्मिक कार्यक्रम सञ्चालन भइरहेको र यसको निरन्तरता हुनुपर्ने बताउनुभयो।
3: अहिले विगत लामो समयदेखि यो सामुदायिक रेडियो एफएमबाट टिकापुरमा रहेका विभिन्न धार्मिक संस्थाहरूले आफ्नो विचार प्रसारण गरिरहनु भएको छ र यसको जुन दिनदेखि यो प्रसारण शुरू भयो त्यो दिनदेखि नै मैले पनि लिइरहेको छु, अत्यन्त राम्रो भएको छ। समाजलाई केही न केही कुराहरू पुगेको छ, विशेष गरेर समुदायलाई सुसूचित गर्ने काम सामुदायिक एफएमले गरेको छ र धार्मिक विचारधाराले पनि समाजलाई कमसेकम के जोड्ने काम चाहिँ यसले गरेको छ। यसमा कुनै पनि टिप्पणी गर्नुपर्ने चाहिँ अवस्था छैन, सबैले सही समयमा आफ्नो तर्फबाट आफ्नो विचारलाई प्रस्तुत गरिरहनु भएको छ, त्यसैले त्यो कुराहरू यसमा उल्लेख छ, विगतमा हुँदै आएको छ।
1: बाल कल्याण संघ टिकापुरका कोषाध्यक्ष धनराज साईले सरकारले विक्रम सम्बत 2087 सालमा बालमैत्री स्थानीय शासन घोषणाका लागि काम गरिरहेकाले रेडियोले पनि बालमैत्री स्थानीय शासनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने, विपद तथा बाढ़ीका समयमा बालबालिका जोखिममा पर्ने भएकाले सूचना तथा सन्देश प्रवाहमा ध्यान दिनुपर्ने, बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाउनका लागि सचेत गराउनुपर्ने बताउनुभयो।
4: समग्रमा त एफएमले धेरै कुराहरू समेटेको छ, तर पनि हामीले केही इक्जाम्पलको रूपमा विशेष गरी नेपाल सरकारले 2087 सालसम्म बालमन्त्री स्थानीय शासन प्रबन्धन सम्बन्धी एउटा अभियान भएका रहेछ, एफएमले त्यो कुरालाई हाइलाइट गरेर भने अहिले एकदम यो बालबालिका सहभागिता कुराहरू पनि छ, त्यो कुरालाई अब जोड गरेर अलिकति कार्यक्रमहरू पनि प्रसारण गर्न सक्यो भने बालमन्त्री स्थानीय शासनमा बालबालिका पनि धेरै ठुल्ठुलो अभियानमा हिस्सा भएको रहेछ, त्यो गर्न सक्यो भने त्यसलाई समेट्न सक्यो भने राम्रो हुन्छ। र अर्को कुरा चाहिँ हाम्रो यो तराई बेल्ट र विभिन्न यो खोला नाला भएको कारण चाहिँ यो विपद तथा बाढीको समय बालबालिकाहरू बढी जोखिममा हुन्छ, त्यस कारण त्यस्तो समयमा चाहिँ विशेष गरी बालबालिकाहरूको विशेष गरी यो नदी नालामा नुहाउन जाने पोखरीहरूमा विभिन्न त्यसमा चाहिँ कसरी उनीहरूलाई चाहिँ जोखिमबाट बचाउन सकिन्छ भन्ने हिसाबमा उनीहरूलाई जनचेतनामूलक सन्देशहरू हामी लिन सक्यो भने, विपद सम्बन्धी केही सूचनाहरू दिन सक्यो भने तिनीहरूलाई समयमा हामी चाहिँ उद्धार गर्न सजिलो हुन्छ, त्यस्तो कुरा जिङ्गलहरू हुनसक्छ, त्यो सन्देशहरू चाहिँ हामी प्रसारण गर्न सक्यो भने राम्रो हुन्छ।
1: टिकापुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख संगीता शाहले सामुदायिक रेडियोले जातीय लैंगिक मात्र नभई वर्गीय असमानता न्यूनीकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। यसका साथै स्वास्थ्य सम्बन्धी मानसिक स्वास्थ्य प्रबन्धन प्रजनन स्वास्थ्यसँग सम्बन्धित जानकारी सबै बढ़ी भन्दा बढ़ी दिनुपर्ने

हाम्रो लेखिका युनिटहरूको संगीतहरू अपाङ्गता भएका व्यक्तिहरू पनि मा हुने जुन किसिमको असमानता छ त्यो चाहिँ न्यूनीकरण भएर अब जान्छ कि भन्ने हिसाबले चाहिँ हामीले यस्ता खालका कार्यक्रमहरूलाई पनि आगामी दिनहरूमा चाहिँ एकहरू चाहिँ अलिकति प्राथमिकता साथ सञ्चालन गरिदियोस् भन्ने चाहिँ हामीले एउटा त्यो राखेका छौँ। त्यसै गरी अर्कोमा चाहिँ हाम्रो यो स्वास्थ्य सम्बन्धीमा चाहिँ हाम्रो यो अहिले महिलाहरू धेरै चाहिँ यो मानसिक स्वास्थ्यबाट ग्रसित हुन त हामी सबै नै महिला पुरुषके हामी सबै नै छौँ तर महिलाहरूलाई गरेर मानसिक स्वास्थ्य प्रबन्धन सम्बन्धी कार्यक्रमहरू चाहिँ सञ्चालन गरिदिनु भयो भने चाहिँ अहिले धेरैजनाहरू चाहिँ मानसिक रोगी हुँदाहुँदै आत्महत्याका घटनाहरू पनि दिनानुदिन बढ्दै गएको हुनाले यो सम्बन्धी चाहिँ जनचेतनामूलक कार्यक्रमहरू यसबाट चाहिँ सञ्चालन होस् भन्ने छ। त्यसै गरी अब प्रजनन स्वास्थ्य महिलाहरूको लागि चाहिँ एकदम महत्त्वपूर्ण विषय हो महिलाहरूको लागि प्रजनन स्वास्थ्यसँग रिलेटेड कुराहरू पनि यहाँ एकबाट प्रचार प्रसार हुनुहोस्। अब अहिले विभिन्न किसिमका प्रजनन स्वास्थ्यले गरेर विभिन्न किसिमका महिलाहरूलाई पाकेको क्यान्सर स्तन क्यान्सरका समस्याहरू महिलामा धेरै देखिन्छ हुनाले यो विषयहरूमा पनि चाहिँ कार्यक्रमहरू चाहिँ

0: यो कानुन सम्बन्धी कानुनविद अथवा कानुनविज्ञ द्वारा व्याख्यानसँग समन्वय गरी मासिक रूपमा जनचुनावले कार्यक्रम राखिदिनु भयो भने सबैले राज्यले बनाएको नियम कानुन सम्बन्धी जानकारी हुने हुनाले यो कार्यक्रम राखियोस् भन्ने म यहाँहरूलाई भन्न चाहन्छु। अर्को मानव व्यस्तीकरण महिला हिंसा तथा लागू सुदूरदर्शन सम्बन्धी छ, यसमा पनि जनचेतनामूलक किसिमका सन्देशमूलक कार्यक्रम हामीले रेडियो मार्फत प्रचार गर्यो भने अथवा हाम्रो साधनबाट गर्यो भने यो प्रभावकारी भन्ने मलाई लाग्छ। अर्को चाहिँ एउटा यो हाम्रो खपत सङ्कलन भन्ने छ, जुन अहिलेको माध्यम ठिक छ, अब यसको चाहिँ माध्यम भनेको यो प्रविधिको युग हुनाले हाम्रो यो सकेसम्म प्रविधि अनलाइन मार्फत हामी सूचना सङ्कलन तथा अपराधहरू भएको सूचना सङ्कलन गर्ने प्रविधिद्वारा सङ्कलन गरियोस्।
1: रेडियो संचालक समितिका अध्यक्ष डाक्टर योगेन्द्र बजगाईले सामुदायिक रेडियो नागरिकका राय सुझाव सल्लाहलाई मनन गर्दै हरेक सुझाव कार्यान्वयनका लागि प्रयासरत रहने बताउनुभयो।
2: तपाईँहरू हामी संख्या थोरै छौ, हामी साना मान्छे हौ भन्ने नबुझ्नु, तपाईँहरू यो समाजको ठूलो स्रोत हो, तपाईँहरूले धेरै ठूलो क्षमता राख्नुहुन्छ।
1: खुस खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम। टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
3: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
3: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
3: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
3: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
3: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
3: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
3: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
3: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
3: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सा

निराला समाजसेवी सीताराम रिमाल र रंग अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो। क्लबका अध्यक्ष काशीराम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव चन्द्रबहादुर रावलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष सिलु खतिवड़ाले गर्नुभएको थियो। ट्रस्ट भवन उद्घाटन अघि कामधेनु क्लब टीकापुरकै प्रांगणमा निर्मित त्रिलोकेश्वर शिव मन्दिर पूजा अर्चना गरिएको छ। टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको 2,55,000 श्रमदानबाट ट्रस्टलाई भवनका रूपमा निर्माण गरिएको हो। ट्रस्ट भवनमा बिहान योग गर्ने, दिउँसो विभिन्न समूहहरूको बैठक हुने गरेका छन्। क्लबले युवाहरूलाई समेट्दै धार्मिक सांस्कृतिक कार्य र ज्येष्ठ नागरिकलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ।

0: ध्यातिना कबू पैसा रहत कबू नहीं रहत तब हमारे से किन्ना चाहे गारो पड़त हम दिन है सस्तों में दे रहे तो मजा होना रहे और भी सस्तों में
1: टीकापुर के कमला न्यौपाने पनी तरकारी महंगी को गुनासो गर्नुहुन्छ सावन महीना में माछा मासु नखाने व्रत बस्ने भएर पनि तरकारी को खपत बढ़ने तर मूल्य आकाशिने उहाँ बताउनुहुन्छ
2: महंगो तो महंगो छ अहिले लास्टै महंगो पहिला को भन्दा धेरै महंगो छ तरकारी मलाई तो महंगो लाग्यो तरकारी तो मैले फर्सीको टाउका आलू प्याज टमाटर अब त्यस्तै केरा सेरा यताउति केरा पनि महंगो छ लास्टै अहिले जे होस् यो माछा मासु अब यो साउन मा खादैनन् व्रत बस्छन् अनि त्यही उनाले पनि तरकारी को भाव अलि बढे जस्तो लाग्यो मलाई सबै तरकारी खाने भएर हो कि जस्तो लाग्यो के
1: बेमौसमी तरकारी भएकाले तरकारी महंगो भएको दैनिक रूपमा काम गरेर खाने मानिस महंगो तरकारी खान समस्या भएको टीकापुर एक राजीपुरका विपिन चौधरीको भनाइ छ
3: तरकारी हाम्रो मुला किन्ला थे गोभी किन्ले अन्य लौका उका किन्ला बाटे महंगा भए आजकल अफ सिजन के तरकारी आजकल उचा नै बर्खा समय किन के खैना भनेर अपन लगाएके उत्पादन गरेके फरेन त आजकल के सिजनमा न फरेना खै गाह्रो रहत बजारमा किनेर महँगा लगाए दैनिकी काम गरेको खैना भने अब

0: पथरहरू खाँदैछ मङ्गो मङ्गो मै बेच्न कारण हो ढुवानी सहित परल बाबा बाध्यता।
1: अर्का तरकारी व्यापारी रामगोपाल चौधरीले बाहिरबाट ल्याएको तरकारी बढ़ी मूल्यमा र स्थानीय स्तरमा उत्पादन भएको तरकारी सस्तोमा बेच्ने गरेको बताउनुहुन्छ।
2: डोर से आए पहाड़ से अब वहाँ से बारह बुट्टी लगा के महंगा खरीद परत वहाँ से महंगा बेचना बाध्यता बाटी हमारा उत्पादन हुई तो सस्ता हुई। अब यहाँ के तरकारी चिचरा हुईल भिंडी हुईल कुछ सस्ता बा। अब लौका लौका से बा यहाँ निकल तो लौका से कुछ पहाड़ के लौका से यहाँ लौका सस्ता बा। यहाँ के लौका 50 रुपए किलो वहाँ के लौका 80 में बेच परत हमन परत खरीद महंगो परत तो खरीद आप बिक्री तो महंगा में तो बेच पड़ल स्थानीय पहली कल से सस्तम बेच सकते हमारा।
1: बजार में अहिले हरियो तरकारी 80 रुपया भन्दा बड़ी मूल्य में बिक्री भइरहेको छ।
3: शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका 17 जना महिलाको सकुशल उद्धार गरिएको छ। उद्धारका लागि प्रहरी सेना निकुञ्ज प्रशासन स्थानीय वासी ड्रोन र हात्ती समेत परिचालन गरिएको थियो। प्रहरीले वर्षायाममा निकुञ्ज तथा घना जंगलमा नजान र आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। खोज खबरमा एकैछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरमहेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको सचिवहरूको बैठकले हप्तामा शनिबार आइतबार 2 दिन विदा दिन थालिए पश्चात साबिकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। खोज खबरमा अब पालो जनावाजको। आज साउन महिनाको पहिलो सोमबार आज महिलाहरू हरियो पहिरनमा सजिएर मन्दिर जाने पूजाआजा गरेर मनाएका छन्। आजको जनावाजमा हामीले साउनमा हरियो पहिरन लगाउने चलन कस्तो लाग्छ भनी केही नागरिकलाई सोधेका छौं।
7: नमस्ते, मेरो नाम कल्पना विष्ट, म टिकापुरबाट बोलिरहेको। साउने पहिलो सोमबार मन्दिरमा गएर पूजा अर्चना गरियो। व्रत बस्नु धेरै राम्रो चिज हो, होइन? भगवानप्रति आस्था गर्नु राम्रो हो, तर धेरै देखासेखी गर्नु चाहिँ राम्रो होइन। सबैलाई के भन्न चाहन्छु भने त्यस्तो देखासेखी नगरौं अनि भगवानप्रति आस्था गरौं, राम्रो पूजापाठ गरौं। सबैलाई आफ्नैदेखि भगवानले मान्नुपर्छ, जुन ठाउँमा गएर मान्दा पनि हुन्छ। भगवानले मन्दिरमै जानुपर्छ, धाउनुपर्छ, महँगै चिज लगाउनुपर्छ भन्ने हुँदैन। हामीले जस्तो छ आफ्नो हैसियत जस्तो छ त्यस्तै चिजमा टार्नुपर्छ, भगवानले सबैको रक्षा गर्छन्।
8: नमस्ते, मेरो नाम भूमिछेरा कुमारी पटाला रावल हो, म टिकापुर नगरपालिकामा बस्छु। हरिया चुरा, हरिया सारी अनि हरियो पहिरन गर्दैमा यहाँ

0: कुनै श्रीमानको आयु बढ्ने या त कुनै मठ मन्दिरहरूमा गएर हरिया कुराहरू लगाएर यो श्रीमानको आयु पनि बढ्दैन, अरू कुराहरू कुनै पनि धर्म संस्कृतिमा नलेखेका कुराहरू कुनै संस्कृतिमै नभएको कुराहरू जो फैलिरहेको छ यसको विरोध गर्नुपर्छ, महिलाहरू जागरूक हुनुपर्छ। यो विषयमा धनीहरूले मात्रै गर्ने, गरिबहरूले गर्न नसक्ने अवस्था हुन्छ। विकृति विसङ्गतिको रूपमा गइरहेको बेला यो सोमबारे व्रत नरहेर आफ्नो मनलाई स्वच्छ राख्न सक्यो भने, आफ्नो मन शान्त बनाएर आफूले राम्रोसँग अगाडि बढ्यो भने यो नै भगवान मानिन्छ।
1: नमस्ते, मेरो नाम डिगिरा देवी रावल, टिकापुर। आफ्नो मनदेखि नै बस्ने परम्परा त जहिले नै हो। अब यो देखासेखीमा धेरै नयाँ लुगा, हरिया लुगा भन्ने यस्तो लुगा कपडा लवाई खवाई चाल चलनमा धेरै देखासेखी गरेर केही पनि हुँदैन। आफ्नो रीतिरिवाज, आफ्नो परम्परा, यो आफ्नो मनदेखि नै आफूले भगवान प्रति आस्था राख्ने आफ्नो भावना हो। तर कुनै दिदी बहिनीले अब यस्तो देखासेखी धेरै गरिराखेको देखिन्छ। श्रीमानको आयोको लागि हामी व्रत बस्छौँ, हरियो लुगा लगाउँदैमा श्रीमानको लामो आयो हुन्छ भनेर हुँदैन। तर मन सफा हुनुपर्छ, श्रीमान प्रति आफ्नो माया प्रेम धेरै आस्था र बलियो हुनुपर्छ।
2: नमस्ते, मेरो नाम कमला कुँवर, म ब्लक नम्बर 19 टिकापुरमा बस्छु। साउने संक्रान्ति महिलाहरूको विशेष धार्मिक आस्था बोकेको महिना हो। हरियो चुरा हरियो पहिरन लगाउँदैमा श्रीमानको आयु लामो हुन्छ भन्ने सोचाइ गलत हो। हरियो चुरा हरियो पोते नलगाए पनि श्रीमानको आयु त्यसै लामो हुन्छ। यो संस्कृति भन्दा पनि विकृतितिर गइरहेको छ। पहिले व्रत बस्ने चलन थिएन, अहिले यो संस्कृतिका नाममा विकृति निम्तिएको छ। आर्थिक स्थिति कमजोर भएका महिलाहरूलाई पनि त्यस्तो पहिरन लगाउन रहर इच्छा हुन्थ्यो होला, तर यो हरियो पहिरन लगाएर सोसल मिडियामा हाल्ने त्यस्तो गर्नु राम्रो होइन।
3: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सामुदायिक रेडियोको रणनीतिक योजना निर्माण कार्यशाला, राम्रा अभ्यासलाई निरन्तरता दिँदै बाल बालिका कानून र अल्पसंख्यकका विषय उठाउन सुझाव। स्थानीय तरकारी उत्पादनमा कमी आएपछि मूल्यमा वृद्धि, महँगोमा तरकारी किन्न उपभोक्ता बाध्य। बाजुरामा जीव दुर्घटना, 9 जना घाइते, बुधबारदेखि वर्षा कम हुँदै जाने। शुक्लाफाटा निकुञ्जमा सम्पर्कविहीन 17 जनाकै सकुशल उद्धार र विषालु जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर, साउन 5 र 6 गते।
5: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
5: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
4: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-0385-98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
1: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने,
0: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाण्डु रिंग रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू,
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु,
0: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह, जुलाईमा औसतको 54% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने,
3: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा,
0: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमै स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत्र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाण्डु मुख्य चक्रपथ रिंग रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्डक को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोड, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दररेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दररेट परिमार्जन गरिएको हो। चालू मनसूनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
3: आज र भोलिको मौसमको कुरा गर्नुपर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको थोरै स्थानमा भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू आगामी 3 दिनको लागि यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपसरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्।

0: गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
0: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
2: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्त्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ। आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
0: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
0: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट उडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Santos i Daol. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि, रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई गतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड. कुराकानीसँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपाल.

0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश र स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो। नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ। अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ। साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ। अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ। त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ। बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ। सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला। सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि भयो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा
2: यो भन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरिकन लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि कुजी खर्चित गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुजी खर्चको लक्ष्य कटौती। त्यसले पनि के भयो भन्नुहुन्छ भने यस प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न

0: हुन्छ उता पनि चार्टर सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो. त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ. त्यसरी यो कुरा प्रणालिक रूपमा कानून अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो. सँगै जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरीको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़.
2: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्. अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ.
1: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना. बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो. विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ. पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्. तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ. रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई.
2: कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ. कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू. दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ.
4: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
2: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्.
4: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
2: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा. अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ.
4: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
2: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
4: अहिलेसम्म के भएको थियो त्यस बारेमा
2: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन् अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा, बाहिरमा पनि हुँदै नभएको भन्ने होइन, भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलुको रूपमा यो कानूनलाई लिनु पर्छ।
4: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ, 15-20 पन्ना हेर्दा देखिन्छ, सारांश चाहिँ के हो, यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको?
2: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ, इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी, अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ, प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ समितिएका,
4: अरू भनेको प्रदेश र स्थानीय तह,
2: प्रदेश स्थानीय र अरू निकायलाई पनि, मैले अघि प्रेजेन्टेसनमा पनि
4: गैर सरकारी निकायलाई पनि
2: अरूलाई पनि दिनुपर्छ दिनुपर्छ। यो एउटा त्यो कुरो भयो, अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ, यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो। कारण त्यो चाहिँ के हो भने टिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ, मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले,
4: मौखिक लिखित अथवा आर्थिक
2: आर्थिक हरे होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो, त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन, भइरहेको थियो हुन पनि सक्थ्यो, तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
4: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पूरा भएको थियो, अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पूरा हुन्छ र यसले के सजिलो हुन्छ?
2: पक्ष राज्य भइसकेपछि राज्यले पूरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्।
1: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ। सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ। फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ। काठमाण्डु रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ गर्न सुदृढ़ीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ। मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: साउन 16 गते तेस्रो शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
7: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ।
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर, चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र

0: यसको दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
1: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
0: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुरे, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।
2: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेदशास्त्र, काम छ अनितिको मुखमा छ वेदशास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapureFM.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का स्वर में यहाँलाई स्वागत छ। म पूर्ण विक यो कार्यक्रम तपाई हरेक साता को सोमवार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइन में www.tikapurfm.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। आज को कार्यक्रम में हामीसँग हुनुहुन्छ नया आधार नेपाल केन्द्रीय कार्यालयका अध्यक्ष बालकुमारी सुनार। आज हामी संस्थाले पछिल्लो समय गरेका विविध क्रियाकलापका बारेमा उहाँसँग कुराकानी गर्नेछौ। सबैभन्दा पहिले सुनौ उहाँसँग गरेको यो कुराकानी। स्वागत छ यहाँलाई कार्यक्रममा। पछिल्लो समय नयाँ आधार नेपालले महिलाहरूका सवालमा जसरी हिजोका दिनदेखि विभिन्न अधिकारका सवालमा काम गर्दै आइरहेको थियो, पछिल्लो समयको अवस्था के छ?
1: यहाँलाई नमस्कार भन्न चाहन्छु। यहाँका नेपाल केन्द्रीय कार्यालय बौनियाबाट विशेष गरेर सही तथा सीमान्त महिलाहरूका हक अधिकारहरूलाई सरकारवाला निकायसँग समन्वय गर्नको लागि हामी विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका कुरा पनि यहाँहरूमा अवगत गराउन चाहन्छु। महिला हिंसा, महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरूलाई तिर्दै वकालत गर्दै हामी सम्बन्धित सरकारवाला निकायसँग र हिंसा पीड़ित महिलाहरूलाई चाहिँ निशुल्क कानूनी सेवा प्रदान गर्नको लागि जिल्लाका विभिन्न कानूनी सहायता केन्द्रसँगको समन्वय सहकार्य गरेर पनि हामी कामहरू गरिरहेका छौँ। र त्यसै गरी विपन्न तथा पछाडि पारिएका वर्ग समुदायका महिलाहरूलाई स्थानीय सरकारका स्रोत साधनमा पहुँच पुर्याउनको लागि पनि हाम्रो निरन्तर पैरवी कार्य भइ नै रहेको छ। यो कुरा पनि हजुरहरूलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी स्थानीय सरकार तथा राज्यको नीतिमा चाहिँ सीमान्त पीड़ित र दलित महिलाहरूलाई अझै उनीहरूको आर्थिक सशक्तिकरण, बौद्धिक क्षमताको विकास र आय आर्जनलाई चाहिँ मुख्य पाटो बनाएर राज्यले गर्नुपर्ने काममा चाहिँ अहिले त्यो बजेट विनियोजन प्रक्रियामा चाहिँ निकै नै विभेद भएको महसुस हामीले गरेका छौँ। र कुनै पनि त्यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्नको लागि उनीहरूको आर्थिक सशक्तिकरण, मानव अधिकार प्रबन्धन गर्नको लागि कुनै पनि निकायले त्यस्तो प्रभावकारी कार्यक्रमहरू नगरेको अवस्था हामीले पाएका छौँ।
0: हजुर, जस्तो पीड़ित महिलाहरूको अधिकारका लागि पैरवीका कुराहरू उठाउनु भएको छ, अधिकारका लागि चाहिँ बुलन्द आवाज गर्ने कुरा उठाइराख्नु भएको छ, होइन? यहाँहरूमा म पीड़ित भए, मैले चाहिँ न्याय पाइन भनेर गुनासो गर्ने महिलाहरूको अवस्था कस्तो छ नि?
1: साँच्चै भन्नुपर्दा महिलाहरू भनेका एउटा शक्तिका स्वरूप हुन्, तर समाज र परिवेश र समाजका कुरीति कुसंस्कारहरूले आज महिलाहरूमा शारीरिक, मानसिक र यौनिक हिंसाहरू दिन प्रतिदिन समाजमा बढ्दै गइरहेको अवस्था छ। यस्तो अवस्थामा महिलाहरूलाई चाहिँ कहिले पनि कमजोर आँखाले हेर्ने, उनीहरूलाई समानतामूलक र सम्मानजनक पाउने अधिकारबाट वञ्चित हुनुहुन्छ। वास्तवमा जब हिंसा पीड़ित महिलाहरू बन्नुहुन्छ तब उहाँको कुनै ठाउँको घरको सुनिश्चितता हुँदैन, उहाँ आर्थिक रूपले पनि कमजोर बन्नुहुन्छ र उहाँलाई सपोर्ट गर्ने, सहयोग गर्ने निकायको पनि त्यति प्रभावकारी समन्वय सहकारी नभएको अवस्था छ। त्यसैले जो हिंसा पीड़ित महिला दिदी बहिनीहरू हामी कहाँ आउनुहुन्छ उहाँहरूलाई चाहिँ राज्यले गर्नुपर्ने काम कसै अधिकार कता हो कता हो होइन, तर हामीले हाम्रो तर्फबाट गर्ने पहल प्रहरी प्रशासनसँग समन्वय गर्ने र उनीहरूका अधिकारलाई सुनिश्चित हुनका लागि वकालत गर्ने काम गर्छौँ। र त्यसै गरी हिंसा पीड़ित महिलाहरूलाई चाहिँ कानुनी निशुल्क कानुनी सेवा केन्द्र भङ्गेरीमा रहेको छ। कतिपय महिला दिदीबहिनीहरूलाई चाहिँ त्यो निशुल्क कानुनी सहायता केन्द्रसँग जोडेर चाहिँ उहाँहरूले चाहिँ आफ्नो हक अधिकार प्राप्त गर्नको लागि निशुल्क कानुनी सेवाहरू चाहिँ प्राप्त गर्नुहुन्छ।
0: जस्तो पछिल्लो समय स्थानीय सरकारले विभिन्न खालका बजेट ल्याउँदै गर्दा पीड़ित महिलाहरूको संरक्षण र उनीहरूको सशक्तिकरणका सवालमा बजेट विनियोजन भएको पाउनुभयो?
1: पछिल्लो चरणमा स्थानीय सरकारले पनि अत्यन्तै हिंसा पीड़ित महिलाहरू र आर्थिक अवस्था न्यूनीकरण भएका महिलाहरूका पक्षमा त्यसरी बजेट विनियोजन भएको जानकारी हामीलाई छैन। जानकारी नभएको कुराहरूलाई चाहिँ हामीलाई त्यो भन्न पनि मिल्दैन, होइन? तर महिलाहरूका क्षेत्रमा निकै नै किसिमको उनीहरूलाई कसरी आत्म हुन त स्थानीय सरकारले अब कति टोल टोल ओडानाहरू चाहिँ आफ्नो किसिमले कार्यक्रमहरू गरिरहेको होला, तर त्यति एक्ज्याक्ट रूपमा यति बजेट उनीहरूका लागि छुट्याइएको छ र उनीहरू यो कार्यक्रमसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ जानकारी छैन।
0: तपाईँ महिलाका सवालमा विगत लामो समयदेखि लागिराख्नु भएको छ, महिलाहरूको सशक्तिकरण, महिलाहरूलाई सक्रिय बनाउन र उनीहरूको अधिकारका सवालमा, त्यसै गरी विभिन्न किसिमका सिप प्रदान गर्ने सवालमा र अधिकार के हो भन्ने सचेतनाका सवालमा पनि यहाँले थुप्रै कार्यक्रम गर्नुभयो, लागिराख्नु भएको छ होइन। खासमा त्यो स्थानीय सरकारसँग यसो जोडेर हेर्दाखेरि सरकारले पीड़ित महिलाहरूका लागि के गर्न आवश्यक देखाउँछ नि?
1: स्थानीय सरकारले पीड़ित महिलाहरूलाई, हिंसा पीड़ित महिलाहरूलाई सर्वप्रथम त मैले अघिल्लो पटकको इन्टरभ्यूमा पनि हजुरलाई जोडेको छु, हामीसँग नयाँ दार नेपालसँग थोरै भए पनि जमिन थियो। हिंसा पीड़ित महिलाहरूलाई सर्वप्रथम त आवासको आवश्यकता छ जस्तो लाग्छ। जब उहाँहरू हिंसा पीड़ित बन्नुहुन्छ, उहाँहरूलाई जब श्रीमानको घरबाट अवहेलना हुन्छ, उनीहरू माइती घरमा पनि सम्मान जीवन जिउन सकिरहेका हुँदैनन्। उनीहरूलाई सर्वप्रथम त बस्ने बास समेतको कठिनाइ हुन्छ। त्यसपछि उहाँसँग आर्थिक स्रोत केही पनि देखिँदैन, केही हुँदैन, जो कि आफ्नो अधिकारका लागि, आफ्नो लागि लड्नको लागि उनीहरूलाई त्यतिखेर निकै संकट र अप्ठ्यारो परिस्थिति बनेको हुन्छ। कतिपय महिलाहरूलाई चाहिँ यसरी अरू जिल्लाबाट र अरू क्षेत्रबाटका महिला दिदी बहिनीहरूलाई बसाएर, एकजना अस्ति मात्र एकजना दिदी आउनुभयो, उहाँले मलाई एक हप्ताको लागि तपाईँको घरमा बास दिनुहोस् भन्दै गर्दाखेरि मेरो मनमा चिसो पैदा भयो। किनभने त्यतिखेर हिंसा पीड़ित महिलाहरू डिप्रेसनमा गइसकेको अवस्था हुन्छ, उनीहरूलाई मानसिक रूपले निकै नै कमजोर र निकै नै आत्मबल घटेको अवस्था हुन्छ। त्यसको डिप्रेसन भएको महिला दिदी बहिनीहरूलाई स्वयं व्यक्तिको घरमा राख्दाखेरि कहिले केही नकारात्मक घटनाहरू घट्यो भने जिम्मेवार को भन्ने आशयले पनि उनीहरूलाई सर्वप्रथम त मलाई लाग्छ एउटा हिंसा पीड़ित आवाज आवश्यक छ। त्यहाँ बसिसकेपछि साईको मनो परामर्श दाता काउन्सिलरको आवश्यकता छ होइन, अनि त्यहाँ खान बस्न व्यवस्था त्यो निवासमा भयो भने उहाँहरूले चाहिँ यो मनोसामाजिक परामर्शदाताहरूद्वारा चाहिँ उपचार गराउँदै उनीहरूका हक अधिकारलाई निशुल्क रूपले कानुनी सेवा प्रदान गर्ने समन्वय गरिदिने होइन, सरकारवाला निकायसँग समन्वय गरेर निशुल्क कानुनी सेवाहरू प्राप्त गर्नु पनि एउटा छ। अर्को उहाँहरूलाई चाहिँ जस्तो खान बस्न व्यवस्था गर्नको लागि उनीहरूको अधिकारलाई सुनिश्चित गर्नका लागि पनि स्थानीय सरकारले बजेट छुट्याउन जरुरी छ जस्तो लाग्छ। बजेट छुट्याउन जरुरी छ होइन, प्रदेश सरकार, स्थानीय सरकार महिलाका सेक्टरमा, हिंसा पीड़ित महिलाहरूको सेक्टरमा चाहिँ हामीले त्यति प्रभावकारी रूपले काम गरिरहेको, उनीहरूको क्षेत्रमा बजेट नछुट्याएको अवस्था हामीलाई अनुभव के अरे त्यो महसुसीकरण रहेको छ।
0: काम गर्दै जाँदा थुप्रै चुनौतीहरू त भोग्नुभयो होला होइन, थुप्रै ठाउँमा चाहिँ पुग्नु पर्छ, थुप्रै खालका मान्छेहरूसँगको सवाल जवाफ अथवा फेस गर्न पर्ला, अधिकारका सवालमा चाहिँ लडाई लड्दै गर्दाखेरि विभिन्न क्षेत्रमा विभिन्न ठाउँ चाहिँ भेट्न पर्ने होला, यो सबै म्यानेजमेन्ट कसरी मिलाउनुहुन्छ? काम गर्दै जाँदाखेरिको चुनौतीहरू चाहिँ के भोग्नु भएको छ नि यसले?
1: हिंसा पीड़ित महिलाहरूको क्षेत्रमा काम गर्दै गर्दाखेरि ज्यानको जोखिम पनि पर्न सक्छ। हामीलाई सम्बन्धित जुन महिलाको हामीले आवाज उठाउनको लागि निशुल्क कानुनी सेवा प्रदान गर्नको लागि उनीहरूलाई सहकार्य गरेर उहाँहरूसँगै हामी व्यक्तिगत रूपले के अरे खर्च आफ्नो गरेर पनि होइन त्यो ठाउँमा जाँदै गर्दाखेरि परिवारको के भन्छ उनीहरूले दिने धम्कीहरू पनि एउटा चुनौतीको रूपमा लिन चाहन्छौँ होइन। उहाँहरू रुँदै पीड़ित आफ्नो पीड़ा सुनाउँदै हामी कहाँ आउनुहुन्छ, फलानाले चाहिँ उसको सपोर्ट गर्यो, यसरी फलानाले गर्दा यसरी उकासेको छ भन्ने किसिमको ब्लेमहरू चाहिँ हामीलाई लाग्दै गर्छ। यो पनि एउटा चुनौतीको पाटो हो जस्तो मलाई लाग्छ होइन। हामीले चाहिँ महिलाहरूले कसरी निशुल्क रूपले उहाँले कानुनी सेवाहरू प्रदान गर्ने, कतिपय कुरामा कानुन सम्बन्ध भएर लड्नु पर्ने हुन्छ भने कतिपय कुराहरूमा सहकारी गर्नुपर्छ, समन्वय गर्नुपर्छ, उहाँहरूको घरबार के भन्छ जीवनलाई राम्रो बनाउनको लागि उहाँको परिवारसँग हामीले समन्वय सहकार्य गरे मेलमिलापद्वारा पनि उहाँहरूलाई चाहिँ कतिपय साना पिना कुराहरूलाई मनमुटाव नगरिकन आफ्नो परिवारसँग मिल्नुपर्छ भनेर पनि हामीले पीड़ित महिलाका परिवारसँग उहाँहरूका खुट्टा झुर्नुपर्ने अवस्था पनि हुन्छ। यो पनि एउटा चुनौतीको रूपमा लिन्छु होइन, त्यस्तो अवस्था हुन्छ। तर त्यो गर्दै जाँदाखेरि कतिपय दिदी बहिनीहरूको यस्तो अवस्था पनि हुन्छ, यदि उहाँहरूको सपोर्ट तपाईँहरूले लिनुभयो गर्नुभयो भने तपाईँलाई चाहिँ नराम्रो हुन्छ भन्ने खाले धम्की होइन पनि दिने गर्नुहुन्छ। यो पनि एउटा चुनौतीको पाटो हो जस्तो लाग्छ मलाई।
0: कहिले काहीँ काम गर्दै जाँदा दिक्क महसुस हुन्न, तपाईँ घरको घरमा पनि हेर्न पर्छ होला होइन, यो कुराको समय व्यवस्था पनि कसरी गर्नु भएको छ?
1: अनि व्यक्तिगत पीड़ाहरूका कुराहरू त धेरै छन् नि त होइन। अब यो हामी एउटा हिंसा पीड़ित महिलाहरूको क्षेत्रमा आफ्नो समय दिएका हुन्छौँ, आफ्नो उहाँहरूलाई सपोर्ट गर्नको लागि, आफ्नो घर व्यवहारहरूलाई, त्यसको लागि बढी भन्दा बढी हामीले सङ्घर्ष गर्नुपर्ने हुन्छ। जस्तो मैले आज कुनै दिदी बहिनीको सलफलमा जानु छ भने मैले 5 बजे उठ्नु छ भने त्यो दिन 4 बजे पनि उठ्नु पर्ने हुन्छ। त्यो समय जब सबै घरको व्यवस्थापन सकेर होइन त्यो कामहरूलाई छिटो छरिटो कसरी गर्न सकिन्छ, त्यसलाई म्यानेज गरेर अब कस्तो उसमा जानुपर्ने छ, त्यसरी चाहिँ हामीले दौडिनु पर्ने हुन्छ। तर चुनौती त कस्तो छन् हेर्नु, आफ्नो बच्चाहरूलाई समयमा खाजा नास्ता पानी अनि उनीहरूको होमवर्क के छ, घरको चाहिँ कहाँ के बिग्रिएको छ भन्दा पनि हामीलाई त एउटा यो लस भए जस्तो पनि भएको छ। सामाजिक क्षेत्रमा काम गर्दा गर्दै 20-22 वर्ष सकियो होइन, आफ्नो जीवन सकियो, आफ्नो जवानी सकियो। अझै पनि के लाग्छ भने पीड़ित महिला दिदी बहिनीहरूले निशुल्क स्वरूपले कानुनी सेवा प्रदान गर्न पाउन्, उनीहरूले आफ्नो हक अधिकारलाई सुरक्षित तरिकाले पाउन् भन्ने जस्तो लाग्छ। त्यसरी नै उहाँहरूका आफ्नो सूची भन्दा पनि समाज र समाजमा पछाडि पारिएका दिदी बहिनी हुन् अथवा महिला पुरुष दाजुभाइहरू हुनुहुन्छ होइन, उनीहरूलाई चाहिँ कसरी न्याय दिलाउन सकिन्छ भन्नेतिर चाहिँ यो हामीले बढी सोच्नुपर्ने र बढी त्यो किसिमको उनीहरूलाई खुसी मिल्दाखेरि चाहिँ आफूलाई खुसी भएको अनुभूति हुने भएकाले अब घर व्यवस्थापन, बच्चाको व्यवस्थापन, घर परिवार सबै व्यवस्थापन गरेर पनि त्यसरी हामीले समय निकाल्ने गर्छ।
0: हामी कुराकानीको करिब अन्ततिर आएका छौँ र अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ?
1: यहाँलाई फेरि पनि हार्दिक स्वागत तथा धन्यवाद दिन चाहन्छु। सभ्य समाज निर्माण गर्नको लागि समाजका सबै व्यक्तित्वहरू सचेत हुन जरुरी छ, सबै व्यक्तित्वहरू संवेदनशील बन्न जरुरी छ, मानिसमा मानवताको भावना हुन जरुरी छ। आज मेरो बच्चा, मेरो कर्म, मेरो व्यवहार, मेरो बोली, मेरो व्यवहारले कसैलाई हिंसामा नपरोस् भन्ने किसिमको हरेक नागरिकको सोच हुन जरुरी छ। एउटा परिवारलाई मानवीय रूपमा लिएर आफ्नो परिवारलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने सकारात्मक सोच र चिन्तन हुन जरुरी छ। हरेक मानिसमा मानवता हुन जरुरी छ जस्तो लाग्छ। अर्को कुरा, स्थानीय सरकार र प्रदेश सरकारले चाहिँ महिला क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउनको लागि, उनीहरूलाई आर्थिक रूपले, सामाजिक रूपले, शैक्षिक रूपले अब्बल बनाउनको लागि चाहिँ विशेष किसिमका कार्यक्रमहरू ल्याएर उनीहरूलाई आत्मनिर्भर बनाउनको लागि पनि बढीभन्दा बढी यो के भन्छ बजेटहरूको व्यवस्था गरियोस् भन्न चाहन्छु। स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार जहिले पनि महिलाको सेक्टरमा त्यति संवेदनशील नभएको अवस्था चाहिँ हामी पाउँछौँ जस्तो लाग्छ। फेरि पनि यो सबै तिनै तहको सरकारले विशेष बजेट सहितको कार्यक्रम ल्याएर समाजमा एकल महिलाहरूको अवस्था कति नाजुक छ, विपन्न महिलाहरूको अवस्था कति नाजुक छ, दलित महिलाहरूको अवस्था कति नाजुक छ, उनीहरूका लागि विशेष किसिमका कार्यक्रमहरू ल्याएर योजनाबद्ध तरिकाले व्यवसायिक तर्फ बनाउनको लागि होस् अथवा शैक्षिक रूपले अगाडि बढाउनको लागि होस् अथवा ठिकठुलो कार्यक्रममा वस्तु बनाउनको लागि होस् विशेष कार्यक्रमहरू ल्याएर चाहिँ यो समाज परिवर्तनका लागि, सभ्य समाज निर्माण गर्नको लागि, समतामूलक समाज निर्माण गर्नको लागि र सचेत नागरिक निर्माण गर्नको लागि जबसम्म सरकारले महसुसीकरण गर्न सक्दैन तबसम्म महिलाहरूको उत्थान उन्नति प्रगति गर्न सक्दैन, तबसम्म हाम्रो समाज सभ्य समाज बन्न सक्दैन, हाम्रो समाज समतामूलक समाज बन्न सक्दैन। हाम्रो समाजमा हुने विभिन्न खाले विकृति विसङ्गतिहरूलाई चाहिँ निम गर्दै समाजका हरेक तह र कक्षाका व्यक्तित्वहरू आफ्नो भूमिकामा रहेर संवेदनशील रहेर हामीले सभ्य समाजले माग गर्नको लागि हातले माग गर्नुपर्छ भन्ने कुराहरू राख्छु।
0: थ्याङ्क यू
1: सो मच यहाँले तपाईँको यस महत्वपूर्ण कार्यक्रममा आफ्नो चुनाव राशि अवसर दिनुभएकोमा हृदयदेखि सम्मान व्यक्त गर्दै आज आवाज कृतज्ञता व्यक्त गर्न चाहन्छु। धन्यवाद।
0: कार्यक्रम समानता का स्वर को समय सकिन लागेको छ। अर्को हप्ता यसै गरी नयाँ विषय वस्तु का साथ तपाई हाम्रो भेट हुने छ। यतिन्जेल साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। साथै प्रविधिमा सहयोग गर्ने मित्र आकाश चौधरीलाई धन्यवाद दिदै कार्यक्रमबाट म पूर्ण विके पनि बिदा हुन्छु। नमस्कार, तपाईको सत्ता रचनात्मक होस्।
2: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
3: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
2: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
3: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
3: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
3: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
3: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
3: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
3: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
2: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
3: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
2: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
3: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
2: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ?
6: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न, लत्ता, कपडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
5: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
7: पुँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो
5: प्रधानमन्त्रीले। आज भेटेका एक व्यवसायी र एन्डी बर्नम, युके का नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
8: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी वर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मद्दत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी वर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै वर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै $60 करोड़ भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक 2 सातामा $180 अमेरिकी पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता बनेको स्पेनी टोली मद्रिड पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मद्रिड हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
5: साझा पखमा तपाईलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी पहिरो अविरल वर्षा सर्पदंश सहितका 62 घटनामा 2 जनाको मृत्यु भएको र 15 जना घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
9: उहाँहरूलाई आदर्श स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडा लगायतका सामग्रीहरूको जोखो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नको लागि पनि भनिरहेका छौँ उहाँहरूले गरी पनि राख्नुभएको छ।
5: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढ़ी घर संख्या विस्थापित भएको देखाउँछ जसको आधा भन्दा बढ़ी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसूनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षाकर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसून शुरू भए यता 68 चट्याङ 394 पहिरो र 110 बाढ़ीका घटना भएको जनाएको छ। सबैभन्दा बढ़ी परिवार बाढ़ी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरू दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
9: अहिले हाम्रो यो विशेष गरी पहिरो के कारणकै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
5: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
10: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौं। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
5: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
10: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ, बुझिरहेछौँ, यसले यो हामीलाई जानकारी छ, त्यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ, कहाँ कहाँ चाहिँ नि अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थाली नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले। र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ नि सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
5: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको हो?
10: उतैबाट आएको, हामीले अप्रोच गरेको होइन।
5: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
10: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरी भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एंगलबाट कुरा भयो।
5: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
8: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको सातौं प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङघम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
5: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका

छ, एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको बेवरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
5: क्याम्पसका विशेषताहरू

निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान

0: बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड़नी को दूरबीन बाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा, लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा,
0: जनरल फिजिशियन विशेषज्ञ सेवा,
1: रेडियोलॉजिस्ट विशेषज्ञ सेवा,
0: दंत रोग सेवा,
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महीना को प्रत्येक शनिवार,
0: र सिटी स्कैन सेवा,
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू, एसडीयू, सीईओएनसी र बाल बालिका का लागि एसएनसीयू सेवा,
0: रोग पहचान का लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलॉजी, हिस्टोपैथोलॉजी, माइक्रोबायोलॉजी, पारासिटोलॉजी, सेरोलॉजी, इंडोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउंड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पताल का अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा,
0: 24 घंटा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: नमस्ते, तपाईको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुस् न उतै।
3: भाउजू कहाँनिर टोके तपाईलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईलाई?
5: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
3: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुरपश्चिम प्रदेशका पूर्व प्रदेश सभा सदस्य उमादेवी वादीले सामुदायिक रेडियोले महिला, दलित, जनजाति, पछाडि परेकाहरूको मुद्दा उत्थान गरेको बताउनु भएको छ। सामुदायिक रेडियो टिकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि आयोजना गरेको कार्यशालाको दोस्रो दिनको कार्यक्रममा सहभागी हुँदै बाडीले यी समुदायका समेत मुद्दा थप उठाउनुपर्ने सुझाव दिनुभएको छ। दोस्रो दिनको कार्यशालामा महिला, बाल बालिका, सुरक्षा, धार्मिक तथा जातीय क्षेत्रको विषयमा समेटिएको बताएका छन्। कार्यशालामा सहभागी सन्तरणकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले सामुदायिक रेडियोले आध्यात्मिक संस्थाहरूलाई सम्मान सहित स्थान दिएको समेत मानवतालाई समेत सम्मान गर्ने कार्यमा सघाएको बताउनु भएको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 1 का वाडा सदस्य गणेश घरती मगरले सामुदायिक रेडियोले सामर्थ्य अनुसार नागरिक सचेत गराउने काम गरिरहेको र अहिले गरिरहेको कार्यक्रमको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ। योजना निर्माण कार्यशालामा मुक्त कमलहरीका अगुवा बिन्द्रा चौधरीले निम्न वर्ग, थारू समुदाय, मुक्त कमैया, मुक्त कमलहरी, दलित, अल्पसंख्यक, पीड़ित समुदायलाई समेटेर कार्यक्रम र समाचारमा स्थान दिन सुझाव दिनुभएको छ। धार्मिक संस्थानहरूको तर्फबाट सुझाव राख्दै नेपाल आर्य समाजका सचिव टीकाराम आर्यले सामुदायिक रेडियोमा नियमित रूपमा धार्मिक कार्यक्रम संचालन भइरहेको र यसले निरन्तरता समेत हुनुपर्ने बताउनु भएको छ। बाल कल्याण संघ टीकापुरका कोषाध्यक्ष धनराज शाहीले सरकारले विक्रम सम्वत 2087 सालसम्म बालमैत्री स्थानीय शासन घोषणाका लागि काम गरिरहेकोले रेडियोले पनि बालमैत्री स्थानीय शासनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने, विपद तथा बाढ़ीको समयमा बाल बालिका जोखिममा पर्ने भएकाले सूचना तथा सन्देश प्रवाहमा ध्यान दिनुपर्ने, बाल बालिकालाई बेचबिखनको जोखिमबाट जोगाउनका लागि सचेत गराउनु पर्ने बताउनु भएको छ। टीकापुर नगरपालिकाका महिला बाल बालिका शाखा प्रमुख संगीता शाहले सामुदायिक रेडियोले जातीय, लैंगिक मात्र नभई वर्गीय समानता न्यूनीकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको छ। यसका साथै स्वास्थ्य सम्बन्धी, मानसिक स्वास्थ्य प्रवर्धन, प्रजनन स्वास्थ्यसँग सम्बन्धित जानकारी बढ़ीभन्दा बढ़ी दिनुपर्ने सुझाव दिनुभएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष थारा प्रसाद जोशीले रेडियोमा सञ्चालनमा रहेका कार्यक्रमहरू राम्रो रहेको बताउँदै कानून सम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालन गर्न रेडियोको प्रविधि विकासमा समेत जोड़ दिन सुझाव दिनुभएको छ। रेडियो संचालक समितिका अध्यक्ष डाक्टर योगेन्द्र प्रसाद बजगाईले सामुदायिक रेडियो नागरिकका राय, सुझाव, सल्लाहलाई मनन गर्दै हरेक सुझाव कार्यान्वयनका लागि प्रयासरत रहने बताउनु भएको छ। टीकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 11 स्थित कामधेनु क्लबको ट्रस्ट भवनको उद्घाटन भएको छ। टीकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयका वाडाध्यक्ष मोहन विकाले सोमबार ट्रस्ट भवन उद्घाटन गर्नुभएको हो। वाडाध्यक्ष विकाले क्लबको सक्रियताको प्रशंसा गर्दै ट्रस्ट भवनमा आवश्यक पर्ने झ्याल ढोकाका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको क्युदी स्थित कुवाडी क्युदी सड़क खण्डमा धुलाचौरबाट समेत धुलीला खोलातर्फ जाँदै गरेको सुपा प्र 01001J1878 नम्बरको जीप दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। घाइते हुनेमा हिमाली गाउँपालिका वार्ड नम्बर 2 नाती खोला बस्ने वर्ष 40 धर्मलाल बुढा, वर्ष 31 की मिजार बुढा, वर्ष 40 को अमर सिंह बुढा, वर्ष 20 की अस्मिता थापा, वर्ष 28 को
जंगसिंह बुढ़ा वर्ष 20 को, गोरख रोकाया वर्ष 27 को, लोक बहादुर बुढ़ा र वर्ष 9 के, सुस्मिता बुढ़ा र जीप चालक वर्ष को अन्दाजी 25 का र समेत जनवीर बुढ़ा गरी 9 जना घाइते समेत भएको प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभएको छ। विभागले हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिनुभएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु च्याउ, जंगली च्याउ नखान आग्रह गर्नुभएको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषक्त भई गम्भीर प्रकारका समेत घाइते तथा मृत्यु हुन सक्ने भएकोले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको सय जगत्तोमा 4 सदस्यीय कार्यदल गठन गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थाले पश्चात साबिकमा समेत रहेका अन्य सार्वजनिक विदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर, साउन 5 र 6 गते।
5: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
5: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
4: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015356 र 9846134434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएम को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ಯೇಸು ಯೇಸು ಕಾಲ ಬೆಟ್ಟ ಪೇರಿ ನಾರದ ಯೇಸು
1: ಯೇಸು ಕಾಲ ಬೆಟ್ಟ ಪೇರಿ
0: महाराज परीक्षित भाई सुखदेव स्वामीले बताउनुभयो आउने त्यसदेखि पछाडि अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनेर राजा परीक्षितको प्रतिमा सुखदेव स्वामी बडा प्रेम प्रभाज्ञा गरिबक्सु र सबै ठाउँमा परमात्मा टम्मै हुनुहुन्छ। अब नारद नाम गरिएको ऋषिले सो कुरा स्वर्गमा पहिचान गराउनुभयो सबैको आत्मा परमात्मा भन्ने कुरा। राज ब्रह्मसत्रको दीक्षान्त समारोहमा बाट हटेर अहिले नारद ऋषि हस्तिनापुर जाँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसबाट
1: जय बोलो श्रीमद् भागवतमा प्राणको
0: चित। अब यो श्रीमद् भागवतमा प्राणको दशम स्कन्ध अहिले 70 अध्यायको बीचमा भगवान कृष्ण सवारी हुनुभयो भने बलराम के अरे नारद ऋषि जानुभयो हस्तिनापुरमा। धेरै जस्तो सभा तपाईँले कहीँ देख्नु भएको छ महाराज भनेर सोध्नुभएको थियो। तपाईँको जस्तो सभा त कहीँ पनि छैन महाराज, भएर के गर्ने भन्नुभयो। के छ र भन्दा तपाईँको पिताजी राजा पाण्डु नरकमा हुनुहुन्छ भनेर युधिष्ठिर महाराजलाई नारदले भनिदिनुभयो। मेरो पिताजी किन नरकमा जानुभयो भनेर सोध्नुभएको थियो। तपाईँको पिताजीले त्रिगमन गर्दा गर्दै मृत्यु भएको कारणले नरकै बास भएको छ भनेपछि लो मेरो भगवान कसरी उद्धार गर्न सकिन्छ त मेरो बुबालाई भनेर सोद्धा अरूबाट सम्भव छैन। राजाले गर्दा राशु यज्ञ, जनताले गर्दाखेरिमा अर्को यज्ञ हुनुपर्छ सप्ताह त राशु यज्ञ गरौं भनेर निर्णय गरिसकेपछि राशु यज्ञको लागि सारा तयारी भयो। तर यज्ञमा सामग्री के चाहिन्छ भनेर सोद्धा यज्ञको सामग्री भनेको सबभन्दा पहिला सोध्नु पर्छ तपाईँको मामाका छोरा कृष्ण भगवानलाई। लौ त प्रभुलाई नै सोध्न जाम भनेर राजा युधिष्ठिर नाम गरेको राजाको राज दरबारमा सोध्न गए नारदृषि। नारदृषिले कृष्ण भगवानलाई गएर निमन्त्रणा दिनुभयो। दुईपट्टिको निमन्त्रणा प्रभुलाई आयो, एउटा एक नम्बरको निमन्त्रणा कोबाट आयो, एक नम्बरको निमन्त्रणा चाहिँ आयो जब यस किसिमबाट भगवान कृष्णचन्द्र परमात्मालाई नारदबाट हस्तिनापुरमा राशि यज्ञ गर्ने, अर्को निमन्त्रणा आयो जब यस किसिमबाट जरासन्धले थुनिएका 20,800 राजकुमारलाई मुक्ति गराइदिनु पर्यो भन्ने विषयमा दुईपट्टिको निमन्त्रणा आयो। कतापट्टि जाने दुईटा निमन्त्रणाको लागि आफूलाई कहाँ जाने भनेर जब नारद नाम गरेको जब भगवान कृष्णले सोधिबक्स्यो आफ्नो प्यारो सचिव उद्धवलाई, बाबु उद्धव कता जाने हो भन्दा अनि उद्धवले विन्ती गर्नुभयो भगवान जाने सुने केही छैन मैले के भनौँ भन्दै विन्ती गर्नुहुन्छ। प्रभुजीका पाउ परे उद्धव हात ज्वरी, प्रभुजीका पाउ परे उद्धव हात ज्वरी, जान्नु सुन्नु केही छैन विन्ती।

जाने सुने केही छैन भगवान एउटा विन्ती गरौँ है भने ल भन। एकादेशमा एउटा राजाको छोरा रहन्छन् र छोरा पाउने यज्ञ गरेको आखिरमा छोरो त जन्मियो यज्ञको व्यतिरिक्तको प्रभावबाट छोरो अन्धो। अर्को देशमा एउटा राजाको यस्ता कारणबाट जब फेरि जब के रहेछ छोरा रहन्छन् यज्ञ गरेको छोरी जन्मियो महाराज छोरी जन्मदाखेरिमा जब यस्ता प्रभावबाट त्यो छोरीकन जब तिन्तनी राजाको छोरो अन्धो अर्को राजा छोरी तिन्तनीको बिहा गरिदिएछन् तिन्तनी र अन्धो गइराखेका थिए बाहुनको छोरो लङ्गडो त्यहीँ आएछ लङ्गडो पट्टि पो बन्दोबस्त मिलाउन थालिदिए त्यो तिन्तनी त लौ त भनेर यस कारणले त्यो तिन्तनी र लङ्गडोको सम्बन्धलाई कायम गर्नका लागि अहिले अन्धका उपरमा गएर अब त्यसलाई मार्ने अठोट गरेछन् त्यो जब लङ्गडो र तब तिन्तनीले केरी मार्ने भन्दाखेरिमा सबभन्दा उपाय यो मासु खान्छ सर्प मारौँ भनेर डरलाग्दो कालो गोमन सर्प मारेर त्यसलाई जब जीवनको निमित्त मासु पकाऊ भनेर पकाउन दिएको आखिरमा मेरो महाराज त्यो बाट अन्धो मासु पकाउन लायो चारैपट्टिबाट धुवा निकाल्ने पाल पनि बन्द गरिदिएछन् निचरेको छ बारम्बार पकाएको छ पालसकी बनेको छ रङमङ्गेको छ जब डरलाग्दो प्रकारको यस किसिमबाट कालो ग्यास रूपी विषको प्रभाव र धुवाको जब चिसो दाउराको पिरो धुवाको प्रभावले त्यो अन्धाले आगो फुग्दा फुग्दा फुग्दा अन्धाको आँखा छ्याङ्ग खुलेछ खुलियो एकदम बलवान थियो यसो कान थापे त माथि त आफ्नै पत्नी र अर्को गुनगुनु पो छ तँलाई डोडे तँलाई पर्खे त्यसपछिबाट झ्याप्पाम फालेर गएर त्यही लङ्गडाको छोटो गोडामा समातेर तान तानेर तीन पटक घुमाएर त्यसका छातीमा लगेर बजार दिएको थियो थप्पै जब यस किसिमबाट दुईटै मारिदिन्छु भनेको त लङ्गडाको छोटो गोडामा समातेर तान्दा त घेडी खड्किएर चाहिँ क्या ट्वाक मिलेर सोझिएर उत्री भएछ फेरि छातीमा बजार्दाखेरि तीन तनीको दुई तन मात्रै बाँकी रहे एक तन दुई तन बाँकी रहे एक तन चाहिँ फेरि शरीर भित्री प्रवेश गरेछ तपाईँको अङ्ग ठिक भयो लङ्गडाको गोडो सोझियो तीन तनीको दुई तन अन्धाको आँखा खुल्यो महाराज परीक्षित यसै कारणले यहाँहरूसँग भगवान प्रभुसँग उद्धवले विन्ती गरेका छन् प्रभु हजुरले नजानेको कुरा के छ यस्ता अङ्ग टेङ्गवादीहरू त यसरी सफल भइरहेका छन् भनेदेखि हजुरसँग फेरि मैले विन्ती गर्नु पर्ला भन्दाखेरि म अब कहाँ जाने हस्तिनापुरमा जाने दिग्विजय गर्ने अनि मात्रै राज्य सत्ताको प्रयोजन गर्ने भनेपछि अहिले हस्तिनापुर सवारी हुनुभयो अनि भगवान कृष्ण आठवटा रानी दाजु बलराम भाउजू रेवती अनि साथी उद्धवको साथमा नारदका पासमा सवारी हुनुभयो र सबले विन्ती गरे हरे कृष्ण काले नकले नजर चुडाउने हे मुसुके हाँसे पछि मनै चुडाउ।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब त्यसदेखि पछाडि लौ त मेरो भगवान, अब म के गरौं भनेर युधिष्ठिर महाराजले सोद्धा, मेरो पिताजी उद्धार गर्न के गर्नु पर्ला? प्रभु भन्दा राशु यज्ञ संसार सारा जित, त्यस ठाउँबाट ल्याएको सम्पत्तिहरू सारा प्रयोजन गरेर अब चार भाइलाई चार दिशा जिताउनु भयो। चारी भाइले पूर्व पश्चिम उत्तर दक्षिण भीमसेन अर्जुन नकुल देवले जितिस र सम्पत्ति ल्याएर थुपारी सकेपछि अब मगधदेश हान जरासन्धको दरबारमा चाहिँ भीमसेन अर्जुन र भगवान कृष्ण बाल ब्रह्मचारी भएर प्रवेश गर्दै हो बक्सन्छ भन्ने सम्मको कथा यसबाट।
1: जय बोलो श्रीमान।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद भागवतमा प्राण कति कथाको वर्णन विस्तार गरिन्छ भनेदेखि दशम स्कन्दमा अहिले भगवानले विविध प्रकारको खेल प्रयोजन कार्यक्रम गर्दै गर्दै गर्दै जाँदा एक दिन के भएछ भन्नुहोला भने बाल ब्रह्मचारी तीनजना कृष्ण बलराम र कृष्ण जब भीमसेन र अर्जुन जानुभएको, ओहो कहाँबाट पाल्नुभयो हजुर? आउनुहोस् भनेर गोडा धुनका लागि झारी सुनको झारी लिएर जरासन्न आयो। भगवान त्यसको घरमा नगइकन पर्खालतिर चढिदिनु भयो। नबोल्ने मान्छे अगर जान्न भन्छ नि भन्दैन, अहिले हाल पनि मसँग बोल्दैन, त्यस कहाँ किन जाने भन्छ नि भन्दैन, खै छैन यतातिर किन नहुने जाने उही त र हो। आज कहाँबाट पाल्नुभयो आउनुहोस्, यह गच्छ यह तिष्ठ भनेर बोलाएको थियो, मागेका कुरा दिए आउने नआउने भनिदिनु भयो भगवान कृष्णले। के माग्नुहुन्छ भन्दा दण्ड युद्ध दिए, होइन बाहुन भएर त अर्थ अर्थ माग्छन् त, जब के को दण्ड युद्ध भन्दाखेरिमा तँलाई 18 पटक कुरो मर्याउने कृष्ण भने म हुँ, मेरो दाई बलराम उहाँ भीमसेन भने भर्खरे मेरो फुपूका छोरा भीमसेन उहाँ अर्जुन उहाँ भनेर देखाइदिनु भयो। ए चोर तै पो होस् धन्य ढोइदिने भयो भन्छ है भगवान्लाई ढोइदिए भए नरक जाइन्छ त्यो कुरा गर्यो। ल त्यसो भएदेखि त जादुसम्म लड्दिन वैश्य, यो अर्जुन साह्रै पातालो योसँग लड्दिन, भीमसेनसँग लड्छु, बरु एउटाले एउटालाई नमारेसम्म नछोड्ने भनेर दुईटा कृति घम संग्राम लडाई भयो। लड्दा 27 दिन बित्यो, 28 दिनका दिनमा मेरो भगवान अब मेरो केही लागेन, मेरो हरि कसो गर्ने भनेर प्रार्थना गर्दाखेरि अनि त्यसदेखि पछाडिबाट भगवानले इसारा दिनुभयो, संकेतको भाषा हुन्छ क्या, संकेतको भाषाले कुरा बुद्धि पो लाटालाई त के यता आइज भन्दै नि बोल्दैन, अन्त बात गरे यस्तो गरेर भगवानले झार छट्ट निचरेर फालिदिनु भयो। ल पक्का प्रभुले यही कुरा आज्ञा भएको भनेर दुई गोली गाँठामा समात्र धर्काएर फत्त फालिदिएका थिए, ट्याप्पै जोडिहाल्यो, फेरि फालिदियो, फेरि जोड्यो, भगवान मेरो केही लाग्दैन क्या रे प्रभु भन्दा एकपट्ट तिग्रा ठटाउनु भयो, अर्कोपट्टि हेर्नु भयो, त्यसरी संकेत भयो, यता यता बात गरिरहनु भएको छ उता भीमसेनलाई, च्यात्ने त च्यात्ने नै हो, यसरी उल्टो खाला, त्यसरी बुद्धि पो हुन्छ ओ भन्दा नि बोल्दैन, मरेकासँग के बात गरिदिनु र त्यहाँदेखि उपरान्त टप्पकै समात्र फुत्त फालिदियो, ट्याप्प जोडिन आँटेको, आखिरमा पाटा मिलेन, जरासन्न मर्यो, आकाश बाट फुलमाला गुच्छला अबिरको वृष्टि भीमसेन जीको, जय जय भगवान परमात्माले भीमसेनलाई जय मनाउनु भयो, 18 पटक मैले नसकेको त्यसलाई ढाल्यो भनेर आज्ञा गर्नुभयो भीमसेनजीले, जरासन्ध आज मार्नु भो, भीमसेनजीले जरासन्ध आज मार्नु भो, सबको मन हर्ष भयो।

महाराज जरासंध मर्यो, भीमसेन को जय। भगवान कृष्ण ने 20,800 वटा राजकुमार उद्धार हजुरलाई राज्य सम्पा भनेका थिए। मैले राजा हुन हुँदैन भनेर उनलाई नै राज्य सम्पा गरिबक्छु र उनका छोरा सहदेव भन्नेलाई राजपाल सम्पा गरेर अहिले प्रभुको सवारी हस्तिनापुरमा भयो। हस्तिनापुरमा सारा देश देशावन्तरका राजाहरू जम्मा भए। सबको निमित्त काम कारवाहीको तयारी भयो। ठूलो यज्ञ गर्दाखेरिमा सबैले काम विभाजन गर्नुपर्छ। एक नम्बरमा कसले गरे भन्ने विषयको लागिमा सबभन्दा पहिला भएको चाहिँ मेरो सरकार यस प्रभावबाट प्रस्ताव गर्नुभयो। अब सबभन्दा पहिला प्रस्ताव गर्ने वालामा ढुकुटीको साँचो आर्थिक समितिको संयोजकलाई दिने भन्दाखेरि दुर्योधनलाई भन्ने बोक्छु भगवानले, ए प्रभु त्यो त शत्रु हो, पहिले दिन गुटमटाइदिन्छ, के गर्ने बन्धन नकरौ भन्नुहुन्छ युधिष्ठिर महाराजलाई भगवान कृष्ण। हेर उले धर्मका निमित्त एक झिके भोलि दुई, दुई झिके चार, चारको आठ, आठको सोह्र, सोह्रको बत्तीस, बत्तीसको चौसठी भएर जान्छ। त्यसै कारणले बरु सुने भनेदेखि बहदैन नगरौ भनेपछि त्यस्तो पाए त किन नदिने भगवान, सधैँ पाल्न पर्ने जस्तो भएर जुत है लौ त भनेर यस किसिमबाट जब भीमसा दुर्योधनलाई ढुकुटीको साँचो दान दिने को कर्ण, अर्का सम्पत्ति अर्कालाई दिन के गाह्रो, भीमसेनलाई भान्सामा राख्ने मान्छे सफाइ नि चाहियो, मिठो पकाउने नि त चाहियो, कतै नुनै नहाल्ने कतै चर्को हाल्ने के काम, त्यसै कारणले अब के गर्ने बडो समस्या भयो, राम्रो मिठो पकाउने चाहियो। अहिले हल्का यहाँका त सबै चाख्छन् जस्तो लाग्छ म त, नत्र सधैँ किन नुन लाइरहेको थिएन, यही दिन बिलो नि त हुनुपर्छ, अब कोही नभएन ल्याप पारे हो कि राम्ररी भन्ने र हाँसेका मै जस्तिर चाहिँ ल भयो। यसै कारणले अब प्रान्तका लागि जब भीमसेनलाई भान्सामा द्रव्य साधनमा नकुललाई सम्मानमा जब यस किसिमबाट अर्जुनलाई मूल कर्तामा राजा युधिष्ठिरलाई आएका घोडा र जब औषध उपचारका लागिमा सुरक्षा गर्नका लागि सहदेवलाई कार्यक्रम पूर्ण भयो। महाराज एउटा काम मैले पनि पाम भन्नुभयो भगवान प्रभुले, प्रभु रोजेको काम भन्दाखेरिमा कृष्ण पादा बने जने एक मण्डपमा आएका जतिको जुत्ता स्याहार सम्हार गर्ने र खसेर बढार्ने र सरसफाईको काममा मलाई नियुक्ति भन्दै बोक्छु परमात्माले, प्रभु हजुरलाई मानानी हुन्छ कि भन्दा हेर त्यसो होइन, यज्ञमा जसले सानो काम गर्यो त्यो नै ठूलो हुने हुनाको कारणले भनेर परमात्मा त्यस्तो काम भन्ने उति हुनुभयो। त्यसै कारणले यज्ञमा आएर ठूलो काम भन्दा सानो काम लिनु उत्तम हो, कृष्णले त्यस्तो काममा नियुक्ति हुनुभएको छ। अनि सारा कुरा पूर्ण भयो महाराज परीक्षित, आज कृष्ण परमात्मा सवारी हुनुभयो र चारैपट्टिबाट देश देशावन्तका राजाहरू आएर कहाँ बस्ने के खाने भन्ने विषयमा प्रश्न गरे। चारै देशका राजा थिए आए घन, चारै देशका राजा थिए।

महाराज परीक्षितमै सुखदेवले बताउनु भयो अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यथार्थ पक्षमा श्रीमद् भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गरिसके बक्स्यो। अहिले अग्र पूजाको भाग कसलाई दिने भन्ने दफावार माथिमा राष्ट्रियमा छलफल छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट महाराज परीक्षित अब अग्र पूजाको भाग कसलाई दिने यसै मानेमा ठूलो छलफल भयो राष्ट्रिय यज्ञमा। कोही बोलिया थिएन अग्र पूजाको भाग कसलाई दिने तर जिरोक्क सहदेव उठ्यो। सहदेव भनेको यता पाण्डवपट्टिको सहदेव होइन जरासन्धको छोरो जुरुक उठेर सबैको आत्मा परमात्मा भएको कारणले कृष्णलाई अग्र पूजाको भाग भनिदिइहाल्यो। कर्तल ध्वनिमा विष्णु पितामहले स्वागत गर्नुभयो सबले कर्रै ताली आइहाल्यो। अनि त्यस पछाडिबाट शिशुपाल जुरुक उठ्यो खबरदार भन्यो किन भन्दाखेरि तँलाई गर्व तुवा त्यस्ता बाउको छोरा तँ के भएको तेरो भिनाजु मार्ने यही हो तेरो मिदबाउ मार्ने यही हो तेरो बाउलाई हिजो कुरुमुर्याउने यही हो भएका 23 सक्षमी सैनिक 18 पटक सम्म नष्ट गराउने यही हो फेरि यसैलाई अग्र पूजाको भाग त्यस्तो छोराको छोरो बाउको छोरो त के भएको धिक्कार तेरो मती किन डढेर लागो त्यस्तो गर्व तुइया भए पनि हुन्थ्यो भन्न लाग्यो महाराज। यता यो विष्णु पिता म बुढो के भएको बुढो भएपछि त मान्छे त खतम भाउँदो रहेछ त यस्ता गोपाललाई अग्र पूजाको भाग भएर ताली लगाउँछ बालकले बोल्यो भन्दैमा यहाँ दुर्योधन राजा कर्ण राजा म दन्त बक्र सारा भएका ठाउँमा ऋषिहरू भएका ठाउँमा गोठालाको अग्र पूजाको भाग खबरदार मिल्दैन भनेर भन्यो भगवानलाई विरोध गर्यो। भीमसेनले सिर फर्दिन्छु भनेर हाँट्नु भएको थियो हुँदैन मेरो राजा भन्नुभयो कृष्ण भगवानले। अब के गर्ने त भन्दाखेरिमा अब यसलाई कन एउटै काम छ मैले जानेको छु भनेर भगवान कृष्णले चुप लाग भन्नुभएको थियो। भगवानलाई गाली गलौज गरेर सुदर्शन चक्र प्रभुले प्रहार गरिदिनु भएको थियो सुदर्शन चक्रको प्रभावले। त्यसको शिरी च्वाटे गिडियो शिशुपाल मर्यो शिशुपालको तेज भगवानमा प्रवेशको शिशुपाल परमधाम गयो। भगवान कृष्णको जय जय होस् भगवान कृष्णको जय जय होस्। अनि यसलाई मार्न हुँदैन भनेको बेला किनभने भन्दा यो जन्मदाखेरिमा तीनटा आँखा चारवटा हात एउटा आँखा शिरमा दुईटा हात पछाडि भएर जन्मिएको जुन व्यक्तिले काखमा राख्दा यसको आँखा र हात झर्छ त्यही व्यक्ति मार्नेवाला हुन्छ भनेको हुनाले माई त गएकी रहेछ माईले फुपू कृष्णले काखमा राख्दाखेरिमा झर्दैछ। बाबु तिम्रो हातबाट मेरो छोरो मर्ने भयो के गर्नेवाला राजा भन्दा जे भए तापनि मेरो फुपू हजुरको मुख हेरेर 101 गालीसम्म सहनेछु भनेको हुनाले 101 गाली नपुगुन्जेलसम्म रहनु भयो 101 गाली भयो शिशुपाल मर्यो।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनीति बेलामा प्रसारण भइरहेको यशध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यशध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जस अन्तर्गत आज ऋग्वेद मण्डल 9 सूक्त 83 को मन्त्र 1 लिएर उपस्थित भएको छु। र यो मन्त्रमा विशेष गरेर तपको महिमा, तप के हो, केलाई तप भनिन्छ र यो मन्त्रका साथसाथै जो वेदानुकूल अन्य ग्रन्थहरू छन् तिनीहरूमा तपको महिमाको वर्णन कसरी गरिएको छ भन्ने कुरा आज यो मन्त्रबाट यहाँहरू समक्ष यसको भावलाई राख्ने प्रयत्न गर्दैछु। त यसमा विशेष गरेर हामी तपस्या गरेको भन्ने बुझ्छौं, गर्छौं भन्ने बुझ्छौं, र त्यो तपस्या हो के, तप केलाई भनिन्छ, आँखा चिम्म गरेर बस्नु, कुनै कुराहरूको वास्तै नगर्नु तप हो, अथवा के छ कारण त्यसको, कसरी चाहिँ तप हुँदो रहेछ त। र यतातिर हेर्ने हो भने जस्तो योग दर्शनमा तपको महिमाको वर्णन त्यहाँ पनि गरिएको छ, त भनिएको छ तपो द्वन्द्व सहनम भनेर एउटा सूत्र निर्माण पनि महर्षि पतञ्जलिले गर्नुभएको छ। द्वन्द्वहरूलाई सहन गर्नु तप हो भनिएको छ। अब द्वन्द्व के हुन सक्छन्, आफू भित्रका द्वन्द्वको यहाँ कुरा छ, विशेष गरेर बाह्य द्वन्द्वसँग त लड्नुपर्छ, तर जो आफूभित्रका द्वन्द्वहरू छन् ती द्वन्द्वहरूलाई नियन्त्रण गर्दै, सहन गर्दै, जसले आफ्नो मूल उद्देश्यलाई प्राप्त गर्नका लागि कार्य गर्दछ त्यसलाई तप भनिएको छ यहाँ। त यसमा द्वन्द्वको अर्थ के हुन सक्छ, जस्तो मानिसहरूलाई, हामीहरू सबैलाई जाडो, गर्मी, भोक, तिर्खा, मान अपमान, सुख दुःख आदि तमाम कुराहरू हुन्छ, हामी यिनलाई कति सहन गर्न सक्दछौं, चाहे जाडो होस्, चाहे गर्मी होस्, चाहे सुख होस्, चाहे दुःख होस्, चाहे मान होस्, चाहे अपमान होस्, जस्तो सुकै अवस्था आए पनि यदि उसले आफ्नो लक्ष्य प्राप्तिको निमित्त निरन्तर संघर्ष गरिरहन्छ र अगाडि बढ़िरहन्छ भने त्यही तप हो। महर्षि पतञ्जलिले यही कुरा भन्नुभएको छ। त यहाँ के भनिएको छ तप, त्यसको बारेमा विस्तृत रूपमा जान्ने प्रयास गर्नेछौ। त यसमा भनिएको छ, पवित्रम ते विततम ब्रह्मणस्पते प्रभुर्गात्राणि परियेषि विश्वतः अतप्त तनुर्न तदामो अश्नुते श्रितास इद वहन्तस्तत् समाशत। हे ब्रह्मणस्पते, तपो रक्षक प्रभो, ते तिम्रो पवित्रम पवित्र नियम विततम सर्वत्र फैलिएका तिमी प्रभुः सर्वसमर्थ विश्वतः सबै प्रकारले गात्राणी शरीरहरूलाई परिएषी व्याप्त गर्दछ, अतप्त तनुः अतपस्वी शरीर भएको, तपस्या रहित काँचो तन भएको आमह काँचो मनुष्य, अपरिपक्व मनुष्य तत् त्यसलाई न होइन न त अश्नुते प्राप्त गर्दछ, श्रेतासह पाकेको इत नै तत् त्यसलाई वहन्तः धारण गर्दै समाशत उत्तम तरिकाले भोग गर्दछ। त भगवानका पवित्र नियम सर्वत्र व्याप्त छन्, जो पवित्र नियमहरू छन् ती सर्वत्र व्याप्त छन्, संसारमा जति पनि छन् कहीँ न कहीँ उसको आन्तरिक विचार के हुन्छ त्यो त थाहा छैन, तर जो बाह्य विषयहरूका अगाडि बोल्ने विषयहरू जो हुन्छन्, मान्छेले जुन भाषण गर्छ, जुन बोल्छ,
यदि त्यसलाई चाहिँ हेर्ने हो भने धेरै जसो केहीलाई छोडेर धेरै जसोको एउटै मात्रै विचार के निस्किन्छ भने कि परमात्मा एक छ, अर्को परमात्मा छैन भन्छ सबैले भन्छ धेरै जसोले, केहीलाई छोडेर धेरै हजारौं सम्प्रदायहरू छन्, हजारौं सम्प्रदायमा केही सम्प्रदायहरू चाहिँ ईश्वर एक छ भन्ने कुरामा विश्वस्त छन्, त्यो कुराको प्रचार चाहिँ गरेका छन्, आन्तरिक रूपमा के मान्छन् त्यो थाहा छैन। तर अब यतातिर ईश्वर एक छ पनि भनिरहेका छन्, उतातिर एक भएर हिँड्न पनि सकिरहेका छैनन्, फेरि पनि अलग अलग बाटाहरू अलग अलग पन्थहरूलाई समातेर मानिस हिँडिरहेको छ र हरेकलाई एउटा चाहिँ विश्वास के छ भने उसले के सोच्छ कि मैले जुन मार्गलाई अवलम्बन गरेको छु त्यही मार्ग वास्तवमा सत्य हो, यसैले सबैको कल्याण गर्छ, बाँकी सब बेकार हुन्, यस्तो धारणा उसको चाहिँ हुन्छ। तर एउटा कुरा के हो त भने जबसम्म हामी सत्य र असत्यको निर्णय गर्ने सामर्थ्य जबसम्म राख्दैनौ तबसम्म कुनै पनि जुन दावी मान्छेले गरिरहेको हुन्छ त्यो दावी पूरा नहुन सक्छ। यदि सत्य र असत्यको निर्णय गर्न सक्ने विवेक जब हामीमा आउँछ र त्यो विद्या जब हामीलाई प्राप्त हुन्छ अनि मात्र त्यसको बारेमा जो एकत्वको बारेमा हामी बुझ्न सक्दछौं। त एकातिर मानिस ईश्वर एक छ भनिरहेको छ, अर्कोतिर मानिस भिन्न भिन्न मार्गहरू अपनाउँदै मैले जुन ईश्वरको नाम ग्रहण गर्छु त्यही ठिक छ, अर्को त बेठिक हो, यस्तो किसिमको चाहिँ भनिरहेको हुन्छ। त यसले गर्दा के हो त भने कथनी र करणीमा फरक पर्यो। यदि मानिस त्यही बोल्छ भने गर्नु पनि त्यही भन्नु, काम पनि त्यही गर्नुपर्छ। जस्तो उपनिषदमा एउटा मन्त्र आउँछ, यद वाचा वदति तत् कर्मणा करोति, यद कर्मणा करोति तत् तदभिशप मध्यते भने छ, यो भन्दा अगाडि धेरै छ, यद मनसा ध्याय इत्यादि धेरै कुराहरू छन्, थोरै मात्रै यहाँनिर संकेत मात्रै गर्न खोजेको। त यसमा मानिसले खास चाहिँ के गर्नुपर्दछ, जे वाणीले बोल्छ त्यही कर्ममा पनि उतार्नुपर्छ भन्ने यसको आशय हो। गर्दछ, गर्नु पनि पर्दछ, तर यदि त्यसलाई जानेर गरिएन, उसको यो सही हो अथवा गलत हो भन्ने कुरालाई बुझेर गरिएन भने त्यसबाट आफू त ऊ भ्रममा रहन्छ नै, अरूलाई पनि उसले भ्रमित गरिरहेको हुन्छ। त्यसैले आफू पहिला भ्रमरहित भएर अरूलाई भ्रमरहित बनाउनु नै सबैभन्दा उत्तम कार्य हो, यसको आशय चाहिँ यो। त त्यसैले त्यो हाम्रो अंग अंगमा साथै लागेको छ अथवा कहीँ अलग भएको छैन, हाम्रा प्रत्येक अंगमा त्यो छ, अर्थात चप्किएको छ किन्तु त्यसको दर्शन भइरहेको छैन, किनकि दर्शन गर्नका लागि त्यो विवेक हामीसँग भएन। त त्यो विवेक नहुँदा चाहिँ हामीले त्यसलाई गर्न सकेनौं। त्यसैले भन्छ अतप्त तनुर न त दामो अश्नुते, अपक्व काँचो तन भएका अपरिपक्व मनुष्य त्यस विस्तृत सर्व वितत अर्थात विस्तार पवित्रतालाई पाउन सक्दैन। सुवर्ण त्यति बेला सुन्दर बन्दछ जब त्यसलाई आगोमा तताइन्छ, जसलाई तपको भट्टीमा तताइएन पकाइएन त्यसले त्यस रसलाई कसरी पाउन सक्दछ। काँचो घैटोमा पानी भर्न सकिँदैन, पानी भर्नका लागि त्यसलाई आगोमा पकाउनु पर्दछ। यसरी नै आनन्द भर्नका लागि शरीरलाई तताउनु पर्नेछ। आत्मा आम आत्मा काँचो आत्मालाई पकाउनु पर्दछ। र यहाँ आत्माको तात्पर्य जब शरीरका माध्यमले यो आत्मा जो अविनाशी आत्मा छ यो भ्रमित भएर अरूका कारणले भ्रमित भएर आफ्नो मार्गलाई त्याग्दछ, त्यो अवस्थालाई उसले यदि सोच्न सकेन आफ्नो मूल लक्ष्यतिर जान सकेन भने त्यो अज्ञानता जो त्यसलाई काँचो भनिएको। त त्यसैले अनि मात्र त्यस यसमा ब्रह्मानन्द रस भर्न सकिनेछ। तपको महिमाका सम्बन्धमा वेदले भनेको छ तपसा ए अनाधृष्यास्तपसा ए स्वर्ययुः तपो ये चक्रिरे महत्स्ताम चिदे वापि गच्छताम। यो पनि ऋग्वेदको मन्त्र हो।
ऋग्वेद मंडल 10:54 को मंत्र 4 हो त यसमा तपका कारण जुन अनादृश्य कसैलाई नधम्काउनेहरू छन् तपका कारण जुन आनन्द प्राप्त हुन्छ जसले महान तप गरेको छ भगवान उसैलाई प्राप्त हुन्छ र त्यसैले ऋग्वेदको यही मन्त्रको अर्को अगाडिको उसमा चाहिँ भनिएको छ ए चित पूर्व रित सापरितावान ऋतावृधः पितृन तपस्वतो यमतांश्चिदेवापि गच्छतात् भनिएको छ। जो पनि ऋतका साथ यानी सत्यको साथमा सम्बन्ध राख्ने ऋतलाई सत्कार गर्ने र ऋतलाई बढाउनेहरू छन् जुन तपस्वी ज्ञानी छन् नियन्त तिमी त्यसलाई पनि प्राप्त हो। यसरी तपको अरू पनि धेरै महिमा वेद शास्त्रमा वर्णित गरिएको छ जुन यथार्थ छ। तपस्वीबाट सबै दबिन्छन् कोही उसका अगाडि धृष्टता गर्न सक्दैन। तपको अर्थ हो ज्ञानपूर्वक कर्महरूको अनुष्ठान ज्ञानपूर्वक। र धेरै जसोलाई चाहिँ के लाग्छ भने यो पढ्नु किताब पढ्नु यी शास्त्र बेकारका हुन् यसको कुनै काम छैन र जुन कुराहरू मैले मेरो गुरूबाट सिके त्यही सबै थोक हो। गुरूको तात्पर्य के हो? गुरूले जुन सत्य शास्त्रहरू छन् त्यसको सही प्रकारको ज्ञान प्रदान जसले गर्न सक्दछ त्यही त गुरू हो। यदि उसले गुरूले नै यस्ता सत्य शास्त्रहरूको अध्ययन गरेको छैन स्वाध्याय गरेको छैन भने केवल उसले आफूले गरेको अनुभव सामान्य अनुभवलाई जुन उसले प्रदान गरिरहेको हुन्छ दिइरहेको हुन्छ त्यतिले मात्रै पुग्दैन। त सत्यको निर्णयका लागि त सत्य शास्त्रको आधार पनि आवश्यक हुन्छ। जबसम्म हामी कुनै शिक्षकका अगाडि जाँदैनौ शिक्षकका अगाडि कुराहरू सुन्दैनौ तबसम्म त हामी अक्षर पनि चिन्न सक्दैनौ जान्न सक्दैनौ त्यो अक्षरको नाम के हो भन्ने कुरा पनि बुझ्न सक्दैनौ। त्यसैले जो शास्त्रविद सत्य शास्त्रविद व्यक्ति छ जो विद्वान छ त्यस्तो जो गुरू छ उसैले निर्भ्रम बनाउन सक्दछ उसैले सही बाटो देखाउन सक्दछ र त्यो गुरू अलौकिक चाहिँ हुँदैन लौकिक नै हामी जस्तै हो किनकि कुनै पनि शरीरधारी व्यक्ति अलौकिक हुँदैन ऊ लौकिक नै हो लोकमै छ। त्यसैले हरेक कुराहरूको जसको जति महिमा छ त्यही महिमाभित्र उसलाई राख्नुपर्दछ। त्यसैले ईश्वर ईश्वर हो जीव जीव हो प्रकृति प्रकृति हो माता माता हुनुहुन्छ पिता पिता हुनुहुन्छ पुत्र पुत्र छन् अथवा हरेकको आफ्नो आफ्नो महिमा फरक फरक हुन्छ र त्यसलाई जानेर त्यसलाई बुझेर मात्रै हामी एउटा सही मार्गलाई अवलम्बन गर्न सक्दछौ। अन्यथा हामी जति पनि चाहे जोसुकै व्यक्ति होस् जोसुकै पन्थी होस् यदि सत्य र असत्यको निर्णय नगरिकन केवल मैले जुन कार्य गरेको छु अथवा म जहाँ अवस्थित छु यही सबै थोको भन्ने बुझिन्छ भने फेरि त्यसबाट सत्यको उदय चाहिँ हुँदैन। सत्यको उदय हुनका लागि हरेक कुराहरू जान्न आवश्यक छ हरेक कुरा बुझ्न आवश्यक छ र हरेक प्रकारको विद्या अविद्या जो छ त्यो सबै जान्न आवश्यक छ अनि मात्र ऊ सही निर्णयमा पुग्न सक्ने हो। त त्यसैले यसरी तपको अरू पनि धेरै महिमावेद शास्त्रमा वर्णन गरिएको छ जुन यथार्थ छ तपस्वीबाट सबै दबिन्छन् भनिएको छ। त लेखिएको छ तैत्तिरीयोपनिषद्मा ऋतम च स्वाध्याय प्रवचने च सत्यम च स्वाध्याय प्रवचने च तपश्च स्वाध्याय प्रवचने च दमश्च स्वाध्याय प्रवचने च शमश्च स्वाध्याय प्रवचने च अग्नयश्च स्वाध्याय प्रवचने च अग्निहोत्रम च स्वाध्याय प्रवचने च अतिथयश्च स्वाध्याय प्रवचने च मानुषम च स्वाध्याय प्रवचने च प्रजा च स्वाध्याय प्रवचने च प्रजनश्च स्वाध्याय प्रवचने च
प्रजापतिश्च स्वाध्याय प्रवचने च सत्यमिति सत्यवचाराथितरः तप इति तपोनिष्ठः पौरशिष्टिः स्वाध्याय प्रवचने एवेति नाको मौद्गल्यः तद्धि तपस्तद्धि तपः भनिएको छ। यो चाहिँ उपनिषदको वचन हो, तैत्तिरीयोपनिषद। त यसमा रितर अध्ययनलाई अध्यापन तप हो, सत्य अनि सत्यलाई पढ्नु पढाउनु तप हो, तप र तपलाई गर्नु गराउनु तप हो, सम र शान्त रहनु र राख्नु तप हो, ज्ञानाग्निहरू र जान्नु तथा जनाउनु तप हो, अग्निहोत्र र वेदलाई पढ्नु पढाउनु तप हो, अतिथि यज्ञ र ज्ञान ग्रहण तथा ज्ञान दान तप हो, सन्तान सन्तानको उत्पत्ति तथा सन्तानमा उत्कर्ष यी कुराहरूलाई जान्नु तथा जनाउनु तप हो, सत्यवादी राथीतर का मतमा अथवा सत्यवादी राथीतर नामका कुनै व्यक्ति ऋषि थिए उनको मतमा सत्य नै तप हो। तपः परायण पौरुषिष्टि नामका व्यक्तिले तपलाई नै तप मान्दछन्। मुद्गलका सन्तान नाकको कथन छ कि स्वाध्याय प्रवचन नै तप हो, यही तप हो भनेर चाहिँ यहाँ भनिएको छ। त यहाँ यो तैत्तिरीयोपनिषदमा तीनवटा ऋषिहरूले जसलाई तप भनेका छन् त्यो कुरालाई पनि यहाँ राखिएको छ, र तैत्तिरीय ऋषिले जुन कुराहरूको जसलाई तप मानेका छन् त्यो कुरा पनि यी वाक्यहरूमा राखिएको छ। त त्यसैले यी जो हाम्रा महान ऋषिहरू थिए, जुन ऋषिका हामी सन्तति हौ, ऋषिको अर्थ केवल सन्यास लिएर निसन्तान रहेर विवाह नगरिकन बसेका मात्रै ऋषि होइनन्, ऋषि गृहस्थी पनि हुन्, जसले यस्ता प्रकारका विद्याहरूलाई जानेर आफ्नो जीवनलाई तपोमय बनाएर गृहस्थको गृहस्थ धर्मको पूर्ण पालना गर्दै यहाँ जो प्रजाश्च तपश्च भनेर चाहिँ भने प्रजापतिश्च स्वाध्याय प्रवचने च आदि जो भनिएका छन्, यसको तात्पर्य के हो त भने उत्तम सन्तानहरूलाई जन्म दिएर समाजको कल्याण गर्नु पनि तप हो भनेर चाहिँ यी ऋषिहरूले यहाँ आफ्नो विचार प्रकट गरेका छन्। त त्यसैले सत्यवादी राखीतरको मत भन्नुभन्दा पूर्व रीता आदि सबै तपहरू